0: परियोजनाले नवीकरणीय जलविद्युत ऊर्जा प्रयोग गरी विद्युत अपघटन इलेक्ट्रोलाइसिस प्रक्रिया मार्फत हरित हाइड्रोजन उत्पादन गर्छ। परियोजना विश्व ब्यांकको प्राविधिक सहयोग तथा बेलायत सरकार अन्तर्गतको विदेश राष्ट्रमण्डल तथा विकास कार्यालय सीडीओ मार्फत यूके अन्तर्राष्ट्रिय विकासको आर्थिक सहयोगमा कार्यान्वयन गरिएको हो।
1: मंगलबार बेलुकीदेखिको वर्षाले कर्णाली करिडोरको कालीकोट खण्ड अवरूद्ध भएको छ। मंगलबार रातीको वर्षाका कारण पहिरो खस्ता लालीघाटदेखि भौते कुना सान्नी त्रिवेणीको रेंगिल खण्ड र पचाल झरनाको घाट पारी खण्ड अवरूद्ध भएको हो। हिजो रातीको वर्षाले ठाउँ ठाउँमा सड़क अवरूद्ध छ। कालीकोटका प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले यात्रु र सवारी साधन बुधबार बिहानैदेखि बाटोमै अलकपत्र रहेको बताउनु भएको छ। उहाँका अनुसार पहिरो पन्छाउन जेसीबी गुवाई पनि पुनः वर्षा भइरहेकाले सड़क सञ्चालन हुन नसकेको जनाइएको छ। वर्षा नरोकिए तत्काल सड़क खुल्ने सम्भावना नरहेको डीएसपी खत्रीको भनाइ छ। कर्णाली करिडोर हुँदै कालीकोटको रामकोट सान्नी त्रिवेणी पचाल झरना बाजुरा र हुम्लाबाट आएका गाड़ी ठाउँ ठाउँमा रोकिएका छन् भने सुर्खेतबाट आएका गाड़ी पनि खुलालुमै रोकिएका छन्।
0: अमेरिकी अनुदान सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी अन्तर्गत नेपालमा विद्युत प्रसारण लाइन र उच्च क्षमताका सब स्टेशन निर्माणको काम तीव्र रूपमा अघि बढ़ेका छन्। नेपाल सरकार र अमेरिकाको संयुक्त लगानीमा संचालित एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत बुधबार नुवाकोटको रात माटेमा दुई नयाँ सब स्टेशन तथा 297 किलोमिटर लामो प्रसारण लाइन निर्माणको औपचारिक शुभारम्भ गरिएको छ। बुधबार शिलान्यास गरिएको 297 किलोमिटर लामो प्रसारण लाइन सञ्जालमा लप्सीफेदी रातमाटे न्यू हेटौड़ा प्रसारण लाइन खण्ड रातमाटे न्यू दमौली प्रसारण लाइन खण्ड र न्यू दमौली न्यू बुडबल प्रसारण लाइन खण्ड रहेका छन्।
1: सप्तरीको सदरमुकाम राजविराजमा लाल पूर्जाका लागि भइरहेको आन्दोलन र समस्या समाधानको विषय थप पेचिलो बन्दै गएको छ। आन्दोलनकै बीच मंगलबार राजविराज नगरपालिकामा लगाइएको ताला तोड़िएपछि आन्दोलन थप पेचिलो बनेको हो। प्रहरीले ताला हटाएपछि आक्रोशित व्यवसायीहरूले प्रदर्शन थप सशक्त बनाएका छन्। तीन सातादेखि निरन्तर आन्दोलनरत व्यवसायीहरूका अनुसार जनप्रतिनिधि र प्रशासनले समस्या समाधानको पहल गर्नुको सट्टा आन्दोलन दबाउन प्रहरी परिचालन गरेको छ। उनीहरूको आरोप छ केही व्यक्तिले प्रभाव र पहुँचका आधारमा लाल पूर्जा प्राप्त गरिसकेका छन् तर वास्तविक भोग चलनकर्ताहरूलाई पनि अझै पनि अधिकारबाट वञ्चित राखिएको छ।
0: फ्लाई दुबईले पोखरा दुबई रूटमा सीधा उड़ान सेवा शुरू गर्ने भएको छ। आगामी सेप्टेम्बर 23 दुबई पोखरा दुबई दैनिक उड़ानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभयो। फ्लाई दुबईको पोखरा दुबई उड़ान तालिका सोमबार स्वीकृत भइसकेको छ। उहाँले भन्नुभयो आगामी असोज 7 गतेदेखि पोखरा दुबई दैनिक उड़ान शुरू हुन्छ। फ्लाई दुबईको टोलीले केही दिन अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा सेफ्टी तथा सञ्चालन सम्बन्धी निरीक्षण गरेको थियो।
1: मध्यपूर्वमा जारी युद्धका कारण विगत केही महिनादेखि इन्धनसहित निर्माण सामग्रीमा निरन्तर भइरहेको अत्याधिक एवं अप्रत्याशित मूल्य वृद्धिपछि निर्माण क्षेत्र संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। निर्माण व्यवसाय मूल्य समायोजनबाट वञ्चित हुँदा निर्माण उद्योग र निर्माण व्यवसाय इतिहासकै सबैभन्दा धराशायी स्थितिमा पुगेको नेपाल निर्माण व्यवसाय महासंघले जनाएको छ। आर्थिक वर्ष 2083-84 बजेटमा निर्माण व्यवसायलाई परेको कठिनाईको यथोचित सम्बोधन गर्नेछौ भन्ने उल्लेख भए अनुसार राज्यबाट मूल्य समायोजन नपाउँदा निर्माण व्यवसाय ठूलो आर्थिक मारमा परेको र पछिल्लो समय व्यवसायलाई थप मानसिक पीड़ा दिने गरी पूर्वाधार निर्माणसँग सम्बन्धित विभिन्न सरकारी कार्यालय र बैंकबाट चालिएका कदमका कारण निर्माण व्यवसाय मर्माहत अवस्थामा पुगेको महासंघको भनाइ छ। सार्वजनिक खरिद ऐन नियम र सम्झौता अनुरूप आयोजनाहरूको म्याद थप हुनुपर्नेमा निर्माण व्यवसायको बैंक ग्यारेन्टी जफत गर्ने नियोक्ताबाट कठोर तरिकाले पत्र काट्ने ठेक्का किन नतोड्ने र कालो सूचीमा किन नपठाउने भनी सूचना प्रकाशित गर्ने गतिविधिका कारण निर्माण व्यवसायी मात्र नभई आश्रित परिवार र श्रमिकमा समेत ठूलो मानसिक आघात परेको बताइएको छ।
0: नेपाल राष्ट्र ब्याङ्कले अन्तर ब्याङ्क कर्जा र मेरो किता सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। राष्ट्र ब्याङ्क एन 2058 धारा 79 अन्तर्गत इजाजत पत्र प्राप्त क ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थाका लागि आफ्नो एकीकृत निर्देशन 2082 परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो।
1: अब शेयर बजार बुधबार धितोपत्र दोस्रो बजारमा मंगलबार भन्दा कम रकमको कारोबार भएको छ। अघिल्लो कारोबार दिन 6 अर्ब 44 करोड़ रूपियाँ भन्दा बढ़ीको कारोबार भएकोमा 1,33,00,000 भन्दा बढ़ी किता धितोपत्र कारोबार बुधबार भने 4,29,00,000,000 रूपियाँ भन्दा बढ़ीको 92,83,000 भन्दा बढ़ी किता धितोपत्र कारोबार भएको हो। मंगलबार बजार 1.54 अंकले घटेकोमा बुधबार 2.57 अंक बढ़ेर बजार स्थिर अवस्थामै रहेको छ।
2: सात महिला च्याम्पियनशीपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईहरुको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। चीनी राष्ट्रपति शी जिनपिङको प्याङयाङ भ्रमणपछि उत्तर कोरिया र चीनले द्विपक्षीय सम्बन्धलाई थप रणनीतिक र दीर्घकालीन स्तरमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएका अनुसार दुवै देशका नेताहरूले सम्बन्धको भविष्यका लागि दूरगामी खाका तयार पार्दै परम्परागत मित्रतालाई अझ सुदृढ बनाउने सहमति जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायत विश्व नेताहरूसँग बेजिङमा उच्च स्तरीय भेटवार्ता सम्पन्न गरे लगत्तै सीले सोमबार उत्तर कोरियाको दुर्लभ भ्रमण गरेका थिए।
0: अब खेल र खेलाड़ीका खबर। एसीसी महिला प्रीमियर कपको क्वार्टर फाइनल थाइल्याण्डसँग 56 रनले पराजित भएपछि नेपाल एसिया कप महिला क्रिकेट प्रतियोगितामा छनौट हुन असफल भएको छ। केही दिन अघि नेपाल एसियन गेम्स छनौटमा पनि चयन हुन सकेको थिएन।
1: अब कला तथा मनोरञ्जन। संगीत रोयल्टी संकलन समाज नेपालले गीतकार तथा संगीतकारहरूलाई रोयल्टी वितरण गरेको छ। समाजले टिकटक, यातायात क्षेत्र, रेडियो, होटल तथा स्वदेश र विदेशबाट संकलित रोयल्टी रकम गीतकार तथा संगीतकारहरूलाई वितरण गरेको हो।
0: अब विचार विश्लेषणको पालो। सामुदायिक शिक्षा सुधारका दिशा शीर्षकमा प्रेमनारायण भूषालको विचार नागरिक दैनिकमा छापिएको छ। राज्यले शिक्षा निशुल्क बनाउने संवैधानिक व्यवस्था गरे पनि सामुदायिक विद्यालयको गुणस्तर सुधार, शिक्षक व्यवस्थापन, स्रोत साधनको उचित वितरण र राजनीतिक हस्तक्षेप नियन्त्रणमा प्रभावकारी काम हुन नसक्दा सार्वजनिक शिक्षाको अवस्था अपेक्षित रूपमा सुधारिन सकेको छैन। सामुदायिक शिक्षा सुधारका लागि बजेट मात्र होइन, उत्तरदायित्व, पारदर्शिता र नीतिगत प्रतिबद्धता आवश्यक छ। कर्मचारी र जनप्रतिनिधिका सन्तानलाई सामुदायिक विद्यालयमा पढ़ाउने नीति लागू गर्न सके विद्यालय सुधारका बहुआयामिक सम्भावना खुल्न सक्छन्।
1: बजेटमा शेयर बजार बोनस शेयरमा कर यथावत शीर्षकमा ज्योति दाहालको विचार आर्थिक अभियानमा छापिएको छ। नेपाल सरकारले आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गरेको छ। सन्दै दुई तिहाईको सरकारले ल्याएको बजेटमा शेयर बजारको हकमा के गर्यो के गरेन भन्ने बहस शुरू भएको छ। बजेट वक्तव्यमा सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा लाग्दै आएको पूँजीगत लाभ कर अन्तिम हुने व्यवस्था मिलाइएको छ भने वाक्यांश नै शेयर बजारको लागि सबैभन्दा विशेष व्यवस्था हो। यसअघि सचिव र आन्तरिक राजस्व विभागका महानिर्देशकले अन्तिम हो भनेर वक्तव्य निकाल्ने गरे थे। प्रत्येक शेयर कारोबारलाई छुट्टा छुट्टै आधार बनाएर कर लगाउने वर्तमान व्यवस्थाको सट्टामा लगानीकर्ताको वार्षिक कुल खुद नाफाको आधारमा कर निर्धारण हुने पोर्टफोलियोमा आधारित पूँजीगत लाभ कर लिने व्यवस्था र सोही आर्थिक वर्षभित्र भएको पूँजीगत घाटालाई पूँजीगत लाभसँग समायोजन गर्न सकिने व्यवस्था गरिनुपर्ने थियो। पुराना घोषणाहरू कार्यान्वयन नहुने तर तीनै कुरालाई नयाँ बोतलमा पुरानो रक्सी जस्तै बजारमा पस्कने सरकारी प्रवृत्तिका कारण बजेटको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न चिन्ह खड़ा भएको छ।
0: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: जनसंख्या गरौं, कुष्ठ रोग मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
2: बुद्ध आवाज यति बेला बिहानको 6 बज्यो।
3: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल जेठ 28 गते बिहिबार, सन 2026 जून 11 तारीक अधिक जेठ कृष्ण पक्षको एकादशी तिथि।
5: काया कैरनका साथमा
4: किसान पाइप प्रोडक्ट्स प्राली,
5: राष्ट्रको साथ किसान,
4: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
3: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: विश्वकप फुटबलको 23 संस्करण आज मध्यरातीदेखि शुरू हुँदै 3 देशका 16 शहरमा हुने प्रतियोगितामा 48 देशको सहभागिता। 6 हप्ता चल्ने विश्वकप विशाल आर्थिक गतिविधिको अवसर पनि।
3: प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रीको प्रष्टीकरणसँगै संसदको गतिरोध हट्यो, बजेटमाथिको छलफल शुरू।
4: देशभर वर्षासँगै गर्मी केही घट्यो, यस वर्षको मनसून केही दिनमै भित्रने सम्भावना।
3: बैंकहरूबाट शेयर कर्जा निरन्तर बढ्दै, मौद्रिक नीतिमा लचकता र न्यूनतम ब्याज दरका कारण कर्जा लिन सहज।
4: र मेटा र रिलायन्स मिलेर भारतमा एआई डाटा सेन्टर बनाउने, भारतलाई विश्वव्यापी डिजिटल पूर्वाधारको प्रतिस्पर्धामा अझ बलियो बनाउन मद्दत गर्ने।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
9: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
10: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
11: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: यति बेला विश्वका सबै देशमा जस्तै नेपालमा पनि फिफा विश्वकप फुटबलको बेग्र प्रतीक्षा छ। काया कैरनको शुरूमा आज मध्यरातीदेखि शुरू हुने विश्वकप फुटबलको चर्चा। विश्व फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप फुटबलको 23 संस्करण नेपाली समयअनुसार आज मध्यरातीदेखि शुरू हुँदैछ। विश्वकप इतिहासमै पहिलो पटक 3 देशको 16 शहरमा आयोजना हुन लागेको प्रतियोगितामा साबिक विजेता अर्जेन्टिना सहित 48 राष्ट्रको सहभागिता छ। विश्वकपमा सहभागी 48 टोलीलाई 12 समूहमा विभाजन गरिएको छ। छनौट चरणको यात्रा पार गरेर युरोपका 16, एसियाका 9, अफ्रिकाका 10, तीन आयोजक देश सहित उत्तरी अमेरिका, क्यारिबियन र मध्य अमेरिकाका छ, दक्षिण अमेरिकाका छ र ओसियानाका एक गरी 48 देशले विश्वकपको 23 संस्करण खेल्दैछन्। विश्वकपको उद्घाटन समारोह तीनवटै आयोजक राष्ट्र अमेरिका, क्यानाडा र मेक्सिकोमा हुनेछ, जहाँ विश्वका चर्चित सेलिब्रिटी क्याटी पेरीदेखि नोरा फतेहीसम्मले प्रस्तुति दिनेछन्। उत्तर अमेरिकाका तीन राष्ट्रमा पहिलो पटक हुन लागेको विश्वकपमा फुटबल, संगीत र मनोरञ्जनलाई एकसाथ जोड्ने जनाइएको छ। फिफा विश्वकपको इतिहासमै पहिलो पटक तीन फरक राष्ट्रमा उद्घाटन समारोह आयोजना गर्न लागि हो। आज राति मेक्सिको मेक्सिको सिटीमा विश्वकपको उद्घाटन हुनेछ। विश्वकपको पहिलो खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिका आमने सामने हुन लागेकोले पनि मेक्सिको सिटीमा उद्घाटन गर्न लागि हो। विश्वकपको उद्घाटन हेर्न संसारभरका फुटबल प्रेमी मेक्सिको सिटी पुग्न थालेका छन्। यसपटकको विश्वकपमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोदेखि अर्जेन्टिनाका लियोनल मेसी, फ्रान्सका केलियन एम्बापे, स्पेनका लामिन एमल लगायत स्टार खेलाड़ी मैदानमा उत्रदैछन्। 40 वर्षीय रोनाल्डो आफ्नो अन्तिम विश्वकप खेल्ने अनुमान गरिएको छ भने 38 वर्षीय मेसी छैटौं पटक विश्वकपमा सहभागी हुँदैछन्। घाइते अवस्थाबाट फर्किएका ब्राजिलका नेमार, जर्मनीका म्यानुएल नोयर तथा युवा स्टारहरू फ्रान्सका कोलियन एम्बापे, स्पेनका लामिन एमल, इंग्ल्याण्डका जुड ओलिङ्गन जस्ता खेलाड़ी पनि मैदानमा हुनेछन्। गएको संस्करणमा अर्जेन्टिनाले उपाधि जित्दा ह्याट्रिक गरेका एम्बापे यसपटक गोल्डेन बुटका प्रमुख दावेदार मानिएका छन्। 48 टोली सहभागी हुने यस संस्करणको विश्वकप फुटबल इतिहासमै ठूलो प्रतियोगिता मानिएको छ। केही प्रश्न र विवादका बीच शुरू हुन लागेको विश्वकप 6 हप्ता चल्नेछ, जसले पूरा विश्वकै ध्यान खिच्नेछ। एउटा विशाल आर्थिक गतिविधिको अवसरका रूपमा यस प्रतियोगिताले अरबौं डलरको कारोबार सृजना गर्ने, विज्ञापन बजारको स्वरूप बदल्ने, विश्वव्यापी खेल सट्टेबाजी उद्योगलाई अझै उछाल दिने र खेलकुद प्रतियोगिता सञ्चालन गर्न सेन्सर, आर्टिफिसियल इन्टेलिजेन्स एआई जस्ता सर्वोत्तम प्रविधिलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले 2026 को विश्वकपलाई अपूर्व आकारको विश्वकपका रूपमा पटक पटक वर्णन गर्दै आउनु भएको छ। प्रसारण अधिकार, प्रायोजन र खेलबाट हुने आमदानीका हिसाबले यस संस्करणबाट अहिलेसम्मकै सबैभन्दा ठूलो व्यावसायिक प्रतिफल प्राप्त हुने फिफाको विश्वास छ। तर फिफा र यसका व्यावसायिक साझेदारले उल्लेखीय आमदानी गर्ने सम्भावना देखिए पनि अर्थशास्त्रीहरूका अनुसार आयोजक देशले पाउने आर्थिक लाभ प्राय सीमित क्षेत्र र शहरमा केन्द्रित हुने गरेको छ। आयोजक देशले गर्ने खर्च र अरबौं डलरको लगानी अनुरूप यस देशबाट आउने प्रतिफल दिगो नहुने अघिल्ला अनुभवले पनि देखाउँदै आएका छन्। आज मध्यरातीदेखि शुरू हुने विश्वकप फुटबलको खबर र यसका विश्लेषण आजका सबै पत्रिकाहरूले प्रमुखताका साथ छापेका छन्।
4: प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिका सम्बन्धमा परराष्ट्र मन्त्री शिशिर खन्नाले प्रष्टीकरण दिएसँगै संघीय संसदको अवरोध हटेको छ। जेठ 18 यता प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक अवरूद्ध हुँदा विनियोजन विधेयकमाथिको छलफल तथा संसदीय कार्यवाही अवरूद्ध भएको थियो। प्रतिनिधि सभामा हिजो परराष्ट्र मन्त्री शिशिर खन्नाले प्रधानमन्त्री शाहको अभिव्यक्तिका सम्बन्धमा सरकारका तर्फबाट प्रष्टीकरण दिनुभयो। यस क्रममा खनालले भन्नुभयो, नेपाल र भारत बीच सदियों पुरानो र खुला सीमाना रहेको छ। हालको नेपाल भारत अन्तर्राष्ट्रिय सीमा सन् 1816 को सुगौली सन्धिद्वारा स्थापित र निर्देशित छ। नेपाल भारत सीमाना अन्तर्गत सुस्ता र लिम्पिया धुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी छ। ती बाहेक केही स्थानमा क्रस बोर्डर अकुपेशन तथा 10 गजा अतिक्रमणको समस्या छ। परराष्ट्र मन्त्री खन्नाले नेपाल भारत सीमा निर्धारण गर्दा नदी सीमाना क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकाले क्रस बोर्डर अकुपेशन भए एक देशको नागरिकले अर्को देशको भूभागमा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको बताउनुभयो। प्राविधिक समितिको अध्ययनले कतिपय स्थानमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने, हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको उहाँले बताउनुभयो। प्रधानमन्त्रीको भनाईको सन्दर्भ 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको उहाँले बताउनुभयो। प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता भीष्मराज आङदेम्बेले अब प्रधानमन्त्री शाहलाई संसदमा खोज्नु नखोज्नुको अर्थ नरहेको बताउनुभयो। खनालको प्रष्टीकरणपछि सदनमा बोलेको उहाँले प्रधानमन्त्री शाहबाट नेपालले भारतको सीमा मिचेको भनी अभिव्यक्ति दिँदा सत्तारूढ रासोपा सांसदले ताली बजाएर समर्थन गरेको भन्दै आलोचना गर्नुभयो। बैठकमा बोल्ने एमाले नेकपा श्रम संस्कृति राप्रपाले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्नुभएको थियो। उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका थिए। कान्तिपुरमा खबर छ। यसै गरी सदनको गतिरोध हटेसँगै प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको आर्थिक अनुमान बजेटमाथि छलफल प्रारम्भ भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।
3: काया कैरनमा बजेटमा समावेश ऊर्जा क्षेत्रका कार्यक्रम बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
13: जहाँ फेरिन्छ सुख कुसा, त्यही हो घर, जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खाल, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले विश्वको फुटबलको 23 संस्करण आज मध्यरातीदेखि शुरू हुँदै 3 देशका 16 शहरमा हुने प्रतियोगितामा 48 देशको सहभागिता, 6 हप्ता चल्ने विश्वकप, विशाल आर्थिक गतिविधिको अवसर पनि, प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रीको प्रष्टीकरण सँगै संसदको गतिरोध हट्यो लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। देशका धेरै जसो ठाउँमा पानी परेसँगै तराई लगायत सबै जसो ठाउँमा गर्मी घटेको छ। हिजोसम्म सुदूरपश्चिमको तराईमा तातो दिन भएकोमा राति पानी परेपछि गर्मी केही कम भएको छ। आज र भोलि पनि पानी पर्ने भएकाले भोलिसम्म कतै पनि तातो दिन नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएको 6 घण्टामा सबैभन्दा बढ़ी मध्य प्रदेशको बारामा 63.4 मिलिमिटर वर्षा भएको छ। चितवन, तनहुँ, मकवानपुर, धनुषा, बर्दिया, काठमाडौँ लगायतका ठाउँमा मध्यम वर्षा भएको छ। आज देशभर बदली भई कोशी, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागको एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। भोलि र पर्सि देशको केही ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। साथै अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसून नेपालमा प्रवेश गर्ने पनि महाशाखाले जनाएको छ। भारतमा जून 4 मनसून प्रवेश गरेकाले नेपालमा पनि 3-4 दिनमै मनसून प्रवेश गर्ने अनुमान गरिएको छ।
1: चालू आर्थिक वर्षको वैशाखसम्ममा बैंकहरूबाट 1,62,53,95,00,000 रूपियाँ सियर धितो कर्जा विस्तार भएको छ। गएको आर्थिक वर्षको वैशाखसम्ममा बैंकहरूबाट 1,25,52,07,00,000 रूपियाँ कर्जा गएको थियो। गएको आर्थिक वर्षको वैशाखसम्मको तुलनामा चालू आर्थिक वर्षको यसै अवधिमा बैंकहरूबाट सियर धितो कर्जा 29.49% बढ़ेको हो। चालू आर्थिक वर्षको वैशाखसम्म बैंकहरूबाट 1 करोड़ रूपियाँ माथिका रेन्जको कर्जा 1,15,94,68,00,000 रूपियाँ सियर धितो कर्जा गएको छ। गएको आर्थिक वर्षको वैशाखसम्म यो रेन्जको कर्जा 83,82,00,000 रूपियाँ गएको थियो। यो रेन्जको कर्जा माघ 35.23% बढ़ेको हो। पछिल्लो समय मौद्रिक नीतिमा लचकता र न्यूनतम ब्याजदरका कारण कर्जा लिन सहज अवस्था छ। बैंकहरूले पनि अरू क्षेत्रमा कर्जा विस्तार हुन नसकिरहेको समयमा शेयर बजारतर्फ कर्जा बढ़ाइरहेका छन्। चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयर कर्जाको जोखिमभार तथा कर्जा लिन पाउने सीमा नीतिमा लचकता अप्नाउँदा लगानीकर्ताले कर्जा लिएर शेयर बजारमा लगानी बढ़ाएका खबर कारोबार दैनिकले लेखेको छ।
2: सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्युत उत्पादन, प्रसारण लाइन विस्तार तथा आन्तरिक खपत वृद्धि गर्ने लक्ष्य अघि सारेको छ। बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने, जलाशययुक्त आयोजना निर्माणलाई प्रोत्साहन गर्ने तथा भारत र बंगलादेश लगायतका देशमा विद्युत निर्यात विस्तार गर्ने नीति समेटिएको छ। नेपालमा अहिले विद्युत उत्पादन उल्लेखनीय रूपमा बढ़े पनि प्रसारण लाइनको अभाव, विद्युत खपत विस्तारमा सुस्तता तथा वर्षायाममा उत्पादन बढ़ी र हिउँदमा कम हुने समस्या अझै कायम छ। बजेटमा उल्लेख ऊर्जा क्षेत्रका योजना, समस्या र सम्भावनाका बारे साथी विकास चापागाईले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्कीसँग कुरा गर्नुभएको छ।
3: 10 मेगावाटसम्मका आयोजनाको पीपीए खोलिनेछ भनेर भनेको छ होइन। योभन्दा अघिल्लो सरकारले टेक एन्ड पेका आधारमा पीपीए गरिनेछ भनेर एकदमै विवादित विषय बनाएको थियो र सबै पीपीए रोकिया स्थितिमा थियो र अहिले टेकर पेका आधारमा पीपीए गरिनेछ भनेर भनेको छ, काम नगर्नेको लाइसेन्स खारेज गरिनेछ भनेर भनेको छ। त्यो पनि प्रावधान बनाएर साँच्चै नै काम नगर्ने छन् भने त अब खारेज पनि गर्दै जानु पर्यो र यो प्रोसेसमा भएकालाई पीपीए गरिदिँदै जाँदाखेरि कम्तीमा तिनीहरू काम सुरु हुन्थ्यो भन्ने पनि एउटा छ र वास्तवमा कतिपय कुराहरू आएका छन् तर अब यसलाई कसरी बुझ्ने। अब टेकर पेको आधारमा पीपीए गरिनेछ त भन्यो, पीपीए खोलिदिइहाल्यो भने टेकर पेको आधारमा खोलेछ भन्ने खालको थियो। अन्यल चाहिँ योभन्दा अघिल्लो बजेटले टेक एन्ड पेका आधारमा गरिनेछ भन्ने कुरालाई त शब्द चाहिँ हटाएको छ। वास्तवमा यी कुराहरू विद्युत प्राधिकरणलाई नै जिम्मा दिएर हिजोको दिनमा त्यही हुन्थ्यो, विद्युत प्राधिकरणले आवश्यक अनुसार पिपिए गर्दै जाने भन्ने खालको हुन्थ्यो। र विद्युत प्राधिकरणलाई आवश्यक परेरै होला 5000 मेगावाटको पिपिएको लागि चाहिँ आवेदन आह्वान पनि गरेका थिए, फर्स्ट कम फर्स्ट सर्भमा भनेर धेरै प्रोजेक्टहरूले पेश गरेका थिए। पछि फेरि टेक एन्ड पेका कुराले गर्दाखेरि रोकियो र संसदले यसलाई हटाएको पनि थियो। अबका दिनहरूमा त्यस्तो हुँदैन र त्यस्तो गर्नेलाई वास्तवमा साँच्चै नै सरकारले छानबिन गरेर कारवाही गर्नुपर्ने होइन। यो त जनता र मान्ने प्रति गरेको एउटा अपमान हो जस्तो लाग्छ मलाई। त्यस कारणले गर्दा अबका दिनहरूमा कम्तीमा सरकारले जे बोल्छ त्यो गर्छ र कानुनी हिसाबले यसलाई अगाडि बढाइदिएर जति विद्युत व्यापारका कुरा गरेका छ, अरू कुरा गराएको छ, यी कुराहरूलाई चाहिँ अगाडि बढाइदिइहालेको खण्डमा कम्तीमा अगाडि जानलाई सहज हुन्थ्यो।
4: सरकार कसरी अगाडि बढ्यो भने यो ऊर्जा क्षेत्र राम्रो हुन्छ।
3: नीतिगत सुधारतिर अब सरकार अगाडि बढाउनु पर्छ र सँगसँगै सरकारको एउटा सोचाइ र ब्युरोक्रेट्सहरूको एउटा सोचाइ भयो भने काम हुनलाई गाह्रो हुन्छ। त्यस कारणले गर्दाखेरि सरकारको सोचसँगै उहाँहरूलाई पनि म्याचिङ गरेर त्यही अनुसारको काम, त्यही अनुसारको स्पिडमा जुन अनुसारको प्रगति खोजिरहेको छ अहिले नेपाली जनताहरूले, त्यो स्पिडमा अगाडि बढाएर र त्यो सँगसँगै नेपालका निजी क्षेत्रहरूलाई पनि र नेपाली जनताहरूलाई पनि त्यो प्रति आकर्षित हुने खालका नीतिहरू लिएर अगाडि बढ्दै जाने हो भने विदेशी लगानी भनेको त त्यसपछिका कुराहरू हुन् होइन। नेपालीहरू नै आकर्षित भएर लगानी गर्दै जाँदाखेरि उहाँहरू आउनुहुन्छ। त्यस कारण त्यस्ता खालका नीतिहरू, त्यस्ता खालका उत्साह हुने खालका कामहरू गरेर अगाडि बढाउनु भयो भने लाग्छ। तर हुन त अब एक वर्ष नीतिगत सुधारहरू मात्रै गर्ने, त्यसपछि विकासका कुरा गर्ने भन्ने खालका कुरा अब सुनिन्छ। हामीलाई त नीतिगत सुधार मात्रै गरिदेऊ भनेर भनेको छ होइन। त्यस कारणले गर्दा बाँकी कुराहरू त नेपालका निजी क्षेत्रहरू आफै गर्छन् भन्ने खालको छ र सरकारको स्पिड अनुसार काम अगाडि बढाउनु पर्यो।
1: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्कीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलियुद्ध नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बागेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
6: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
5: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
8: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। पसलको बीमा दावी र ग्राहकले ऋण बापत धितो राखेको सुनचादी पचाउने उद्देश्यले आफ्नै पसलमा चोरीको योजना बनाएर चोरी गर्ने बुटवलका एक सुनचादी संचालकलाई प्रहरीले पक्राउ गरेको छ। रूपन्देहीको बुटवल उपमहानगरपालिका पाँच अमर पथमा संचालनमा रहेको तीनौ सुनचादी पसलमा जेठ 17 गते चोरी भएको घटनामा स्वयं पसलका संचालकको संलग्नता देखिएको हो। घटनामा सुनचादी पसल संचालन गर्दै आएका बुटवल उपमहानगरपालिका पुलचोकका 41 वर्षीय दीपक विकनै संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। प्रहरीका अनुसार पसल संचालक विक जेठ 16 गते बिहान पोखरा गएको अवस्थामा 1,46,94,700 रूपियाँ बराबरको सुन चाँदीका गरगहना चोरी भएको भनिएको घटनाको सम्बन्धमा अनुसन्धान गर्दा विक त्यही साँझ बुटवल फर्किएर 17 गते बिहान करिब 1 बजेको समयमा आफ्नै पसलका कामदार रूपन्देहीको तिलोत्तमा नगरपालिका 2 बस्ने नवीन विकको सहयोगमा योजनाबद्ध रूपमा चोरीको नाटक गरेको खुलेको हो। उनीहरूलाई पक्राउ गरेर आपराधिक विश्वासघात मुद्दामा म्याथप भई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। घटना लगत्तै प्रहरीले विभिन्न स्थानको सीसीटीभी फुटेज संकलन गरी अनुसन्धान गर्दा पसल संचालक विक रातिको समयमा पसलमा नै प्रवेश गरेर करिब 2 घण्टा बढ़ी समयपछि पसलबाट बाहिरिएको देखिन आएको छ। यस्तै पसलबाट बाहिरिएपछि तीनौ पुल पार गरेर बुटवल 2 बाटो हुँदै निस्किएको प्रहरीले बुटवलका विभिन्न स्थानका विभिन्न ठाउँमा राखिएका सीसीटीभीबाट संकलन गरेका फुटेजबाट देखिन आएको प्रहरीले जनाएको छ। प्रहरीले विकको घरमा छापा मारेर सुनका विभिन्न गहनाहरू बरामद गरेको जनाएको छ।
1: अब विदेशको खबर। कृत्रिम बौद्धिकता एआई प्रविधिको प्रयोग विश्वभर तीव्र रूपमा बढ़िरहेका बेला फेसबुकको मातृ कम्पनी मेटा र भारतको रिलायन्स इण्डस्ट्रीजले गुजरातको जामनगरमा एआई सक्षम डाटा सेन्टर बनाउने सम्झौता गरेका छन्। यो मेटाको भारतमा बन्न लागेको पहिलो एआई केन्द्रित डाटा सेन्टर हुनेछ। दुवै कम्पनीले हिजो सार्वजनिक गरेको जानकारी अनुसार यो डाटा सेन्टरले जेनेरेटिभ एआई सेवा सञ्चालनका लागि आवश्यक उच्च क्षमताको कम्प्युटिङ पूर्वाधार उपलब्ध गराउनेछ। भारतमा डिजिटल सेवा क्लाउड कम्प्युटिङ र एआईको माग तीव्र रूपमा बढ़दै गएपछि यस्तो लगानी गरिएको हो। रिलायन्सले आउँदो 2 वर्षभित्र 168 मेगावाट क्षमताको डाटा सेन्टर बनाउनेछ। मेटाले त्यसबाट आवश्यक कम्प्युटिङ क्षमता भाडामा लिएर आफ्ना एआई सेवा सञ्चालन गर्नेछ। मेटाका प्रमुख कार्यकारी अधिकृत सीईओ मार्क जुगरबर्गले यो साझेदारीलाई भारतमा कम्पनीको पहिलो एआई सक्षम डाटा सेन्टर निर्माणको महत्वपूर्ण कदम भएको बताउनु भएको छ। 1 अर्ब भन्दा बढ़ी इन्टरनेट प्रयोगकर्ता रहेको भारतमा डाटा भण्डारण क्लाउड सेवा र एआई प्रविधिको माग तीव्र रूपमा बढ़िरहेको छ। विश्लेषकहरूका अनुसार मेटा रिलायन्सको यो परियोजनाले भारतलाई विश्वव्यापी एआई र डिजिटल पूर्वाधारको प्रतिस्पर्धामा अझ बलियो स्थान दिलाउन मद्दत गर्नेछ।
2: अब खेल खबर। फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा पोर्चुगलले नाइजेरियालाई पराजित गरेको छ। पोर्चुगलको लेइरियामा सम्पन्न खेलमा घरेलु टोली पोर्चुगलले नाइजेरियामाथि 2-1 जित दर्ता गरेको हो। यो हारसँगै नाइजेरियाको 12 खेल लामो अपराजित यात्रा समाप्त भएको छ। पोर्चुगल सन् 2026 फिफा विश्वकपमा समूह केमा रहेको छ। यो समूहमा कंगो, उज्बेकिस्तान र कोलम्बिया छन्। पोर्चुगलले विश्वकपको पहिलो खेलमा कंगोसँग प्रतिस्पर्धा गर्नेछ। नाइजेरिया भने विश्वकपमा छनौट हुन सकेको छैन। त्यस्तै अर्को विश्वकप तयारी अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले कोस्टारिकालाई 3-0 पराजित गरेको छ। इंग्ल्याण्ड फिफा विश्वकपमा समूह एलमा रहेको छ। यस समूहमा क्रोएसिया, घाना र पानामा रहेका छन्। इंग्ल्याण्डले क्रोएसियासँग असार 3 गते प्रतिस्पर्धा गर्दै विश्वकप यात्रा शुरू गर्नेछ। 6 पटक विश्वकप खेलिसकेको कोस्टारिका भने यस पटक छनौट हुन सकेन।
1: कायाकै रनमा अब केही खबर संक्षेपमा। नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दाको सुनवाई अब निरन्तर हुने भएको छ। नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको अभियोगको मुद्दा 3 वर्षदेखि काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले हिजो मुद्दालाई निरन्तर सुनवाईमा लगेको हो। नेपालमा पछिल्लो समय तीव्र रूपमा फैलिएको बर्ड फ्लू संक्रमणको पोल्ट्री क्षेत्रमा गम्भीर आर्थिक संकट निम्त्याउन सक्ने भन्दै यस क्षेत्रका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। सरकारी निकायले बर्ड फ्लू नियन्त्रणमा अधिकतम प्रयास गरिरहेको उल्लेख गरे पनि ठूला फार्ममा बर्ड फ्लूको संक्रमण देखिन थालेपछि यस क्षेत्रमा चिन्ता थपिएको खबर गोर्खा पत्रले लेखेको छ।
2: साइबर अपराध र अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा 34 नेपाली नागरिक थुनामा परेका छन्। उनीहरूलाई गल बुस र मातरासको जेलमा राखिएको छ। जेलमा राखिएका मध्ये 30 जनालाई अदालतले धरौटीमा छार्न आदेश दिएको छ, तर प्रक्रिया पूरा नभएका कारण उनीहरू जेलमै छन्।
1: नेपाल र अमेरिका सरकारको संयुक्त लगानी रहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको विद्युत प्रसारण आयोजना अन्तर्गत निर्माण गरिने सबै सब स्टेशन र प्रसारणलाई निर्माण काम शुरू भएको छ। हिजो मात्रै 2 नयाँ सब स्टेशन र 297 किलोमिटर प्रसारणलाई निर्माण कार्य थालनी भएसँगै सब स्टेशन र प्रसारण लाइनका सबै खण्डको काम शुरू भएको हो। यसअघि मंगिर 10/2082 न्यू बुटोल सब स्टेशन र न्यू बुटोलदेखि भारत जोड्ने 18 किलोमिटर प्रसारण लाइन निर्माण कार्य थालनी भइसकेको छ। विद्युत प्रसारण आयोजना अन्तर्गत 3 वटा उच्च क्षमतायुक्त 400 केवी का सब स्टेशन तथा 315 किलोमिटर प्रसारण लाइन निर्माण गर्ने योजना रहेको खबर कारोबार दैनिकले लेखेको छ।
2: सिराहा प्रशासनले एसईई कक्षा 11 र 12 को परीक्षामा बरामद गरिएको मोबाइल नष्ट गरिएको देशव्यापी चर्चा को विषय बनेको छ। गएको हप्ता जिल्ला प्रहरी कार्यालय सिराहाको हाताभित्र एसईई 11 र 12 को परीक्षा हलबाट र चेक जाँचको क्रममा बरामद विद्यार्थीको 496 वटा मोबाइल नष्ट गरिएको प्रक्रिया पद्धति र व्यवस्थापनको विषयले राष्ट्रिय स्तरमै चर्चा पाएको हो।
1: बाँसको
2: नहुने हलो अरू सबै भलो
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: विश्वकप फुटबलको 23 औं संस्करण आज मध्यरातीदेखि शुरू हुँदै 3 देशका 16 शहरमा हुने प्रतियोगितामा 48 देशको सहभागिता। 6 हप्ता चल्ने विश्वकप विशाल आर्थिक गतिविधिको अवसर पनि।
1: प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रीको प्रष्टीकरणसँगै संसदको गतिरोध हट्यो, बजेटमाथिको छलफल शुरू।
2: देशभर वर्षासँगै गर्मी केही घट्यो, यस वर्षको मनसून केही दिनमै भित्रिने सम्भावना।
1: बैंकहरूबाट सेयर कर्जा निरन्तर बढ्दै, मौद्रिक नीतिमा लचकता र न्यूनतम ब्याज दरका कारण कर्जा लिन सहज।
2: र मेटा र रिलायन्स मिलेर भारतमा एआई डाटा सेन्टर बनाउने, भारतलाई विश्वव्यापी डिजिटल पूर्वाधारको प्रतिस्पर्धामा अझ बलियो बनाउन मद्दत गर्ने।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले आशिष खनालले बनाउनु भएको कार्टुन लिएका छौं। संसदमा प्राय विरोध मात्रै गरिरहने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग यो कार्टुन सम्बन्धित छ। यहाँ घरभित्र साम्पाङ जस्तै देखिने मान्छे पत्रिका पढ़िरहेका छन् अनि चिया लिएर आएकी श्रीमती भन्दैछिन्, आ बरू सिधै मलाई विरोध मन्त्री नियुक्त गर भन्नु कि अबदेखि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने

0: पटक बैंक अफ द ईयर 2024 र 2025 को सम्मान सिटीजन्स बैंक विश्वास को नाम सिटीजन्स बैंक हजुर को प्रगति को सहयात्री
1: अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्ले मा हलिउड र बलिउड मुभीज को फ्री एक्सेस पनि
2: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मा गई लिनुहोस् एनसेल नेपालकै लागि
4: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारडिङ्गा दुई चिप्रा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
5: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
4: महेन्द्र राजमार्गसँग जोडिएको सुगम र पाइक पर्ने,
5: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
4: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
5: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
4: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था।
6: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
4: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारडिङ्गा दुई पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 9847045967 र 9857055057।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न
4: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारडिङ्गा दुई पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 9847045967।

रन्दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित छु दीपिका सुनार। तपाईँ यो खबर एफएम ब्यान्डको 89.6 मेगाहर्जसँगै इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्रो र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट बाडंगालाई नागरिक मैत्री नगरका रूपमा विकास गर्ने लक्ष्य सहित नीति तथा कार्यक्रम ल्याइएको नगर प्रमुख अरियालको भनाई। हिजो बाडंगाको नीति तथा कार्यक्रम पारित। पूर्णखोप सुनिश्चितता तथा दिगोपन अभियानलाई निरन्तरता दिनुपर्नेमा जीसस कपिलवस्तुका प्रमुख आचार्यको जोड़। शिवराज पूर्णखोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा। जनताको आवाज बुलन्द गर्ने उद्देश्यका साथ कपिलवस्तु संचार संस्थाको स्थापना भएको पूर्व अध्यक्ष नेउपानेको कथन। विगतका वर्षहरूमा संचार क्षेत्र मार्फत समाजमा पुर्याएको योगदान प्रशंसनीय रहेको तर्क। कपिलवस्तुमा भारतबाट अवैध रूपमा भित्राइएका 3400 सल्ला बरामद। सुठौली भन्सारका प्रमुखमाथि हातपात। जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा। रूपन्देहीका सबै स्थानीय तहले नदीजन्य पदार्थ उपलब्ध गराउने प्रतिबद्धता। प्युठानमा 50 किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना शुरू। र विश्वकै सबैभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ आज मध्यरातीदेखि शुरू हुँदै।
1: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन, हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरूवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड़ दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौ। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौ। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
0: अब समाचार विस्तारमा। बाडंग नगरपालिकाको 19 नगरसभाको पहिलो बैठकले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम पारित गरेको छ। नगर प्रमुख शक्रपाणी अरियालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम हिजो सम्पन्न नगरसभाबाट पारित भएको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो। अब नगरसभाको दोस्रो बैठक आगामी असार 10 गते बस्नेछ, जसमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिनेछ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख

0: अर्यालले बाणगालाई थप समृद्ध आत्मनिर्भर र नागरिक मैत्री नगरका रूपमा विकास गर्ने लक्ष्य सहित नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो। उहाँले ब्राण्ड बाणगा बिलिभ बाणगा अभियानलाई अझ प्रभावकारी बनाउँदै उत्पादन रोजगारी कृषि आधुनिकीकरण गुणस्तरीय शिक्षा स्वास्थ्य सेवा विस्तार पूर्वाधार विकास डिजिटल सेवा तथा सामाजिक न्यायलाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो।
1: स्थानीय सरकार जनताको संघर्ष त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि हो। त्यसैले जनउत्तरदायी शासन भ्रष्टाचार मुक्त प्रशासन सुशासनयुक्त सेवा प्रभाव सामाजिक सद्भाव सत्य सुसंस्कृत समाज निर्माण तथा नागरिकको जीवन स्तर विकास्ने अभियानलाई हामीले सर्वोच्च प्राथमिकतामा राखेका छौं। यो आदर्शलाई मार्ग निर्देश सिद्धान्तका रूपमा आत्मसात गर्दै नागरिकको विश्वासलाई अझ मजबुत बनाउनु हामी सबैको साझा दायित्व हो।
0: सीमित स्रोत साधनका बावजूद जनअपेक्षा पूरा गर्ने गरी आगामी वर्षलाई उत्पादन उद्यमशीलता रोजगारी र विकासको वर्षका रूपमा अघि बढ़ाइने उहाँको भनाई थियो। त्यसै गरी नगर उप प्रमुख रीता कुमारी चौधरीले नगरपालिकाले विगतमा हासिल गरेका उपलब्धिलाई संस्थागत गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी पारदर्शी र नागरिक मैत्री बनाउनेतर्फ नीति तथा कार्यक्रम केन्द्रित रहेको उल्लेख गर्नुभयो। शिक्षा स्वास्थ्य महिला सशक्तिकरण सामाजिक समावेशीकरण तथा बालमैत्री स्थानीय शासनलाई थप मजबूत बनाउने गरी कार्यक्रमहरू समेटिन्छ उल्लेख गर्नुभयो।
2: सुशासन तथा संस्थागत विकास नीति कानून न्याय तथा सुशासन जनशक्ति विकास तथा सेवा प्रवाह योजना अनुगमन तथा विकास व्यवस्थापन वातावरण र विपद व्यवस्थापन वन श्रम रोजगार तथा गरिबी निवारण आन्तरिक आय चुनौतीहरू सम्भावना तथा आर्थिक रूपान्तरणका क्षेत्रहरू आगामी कार्यदिशा निष्कर्षमा चाहिँ यो विषयवस्तु रूपमा राख्न चाहन्छु।
0: नगरवासीको जीवनस्तर उकास्ने र विकासको प्रत्यक्ष अनुभूति दिलाउने लक्ष्यका साथ नीति तथा कार्यक्रम निर्माण गरिएको उहाँको भनाई थियो। पारित नीति तथा कार्यक्रममा एक घर एक धारा अभियान सम्पन्न गर्ने अधूरा खानेपानी आयोजना पूरा गर्ने कृषि तथा पशुपालनको आधुनिकीकरण पिपरा अस्पतालको सेवा विस्तार स्मार्ट विद्यालय अवधारणाको कार्यान्वयन युवा स्वरोजगार कार्यक्रम औद्योगिक ग्राम स्तर उन्नति पर्यटन प्रबन्धन तथा वातावरण संरक्षणका कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ। नगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब 1,89,92,73,000 रूपियाँ बराबरको बजेट ल्याउने भएको छ, जसबाट सामाजिक विकास पूर्वाधार सुशासन आर्थिक विकास तथा वातावरण तथा विपद व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिने जनाएको छ। कपिलवस्तु संचार सहकारी संस्थाका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार विष्णु नेउपानेले जनताको आवाज बुलन्द गर्ने उद्देश्यका साथ कपिलवस्तु संचार सहकारी संस्थाको स्थापना गरिएको बताउनु भएको छ। कपिलवस्तु संचार सहकारी संस्थाको 18 स्थापना दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा बोल्दै उहाँले संस्थाले विगतका वर्षहरूमा संचार क्षेत्र मार्फत समाजमा पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। पूर्व अध्यक्ष नेउपानेले संस्थालाई आगामी दिनमा अझ उचाइमा पुर्याउन सबैको साथ सहयोग र प्रतिबद्धता आवश्यक रहेको औलाउनुभयो।
3: सबैको चाहिँ माया र विश्वासले गर्दा आज हामी यो संस्थालाई यो अवस्थामा पुर्याएका छौँ।
0: त्यसै गरी संस्थाका अध्यक्ष दुलक बहादुर पछाईले वर्तमान समयमा संचार माध्यमहरू थप चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बताउनुभयो। उहाँले संचार संस्थाहरू सञ्चालन गर्न कठिन बन्दै गएको अवस्थामा कपिलवस्तु संचार सहकारी संस्थाले निरन्तर प्रगति गर्न सकोस् भन्ने कामना गर्दै सबैलाई आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभयो। अध्यक्ष पछाईले संस्थाको विकास र निरन्तरताका लागि योगदान पुर्याउने शेयर सदस्य विज्ञापनदाता श्रोता दर्शक कर्मचारी तथा शुभेच्छुक प्रति धन्यवाद व्यक्त गर्नुभयो।
4: अब हामी भोलि निकट भविष्यमै यस संस्थालाई कसरी अगाडि बढाउने? अब सबै ठाउँमा बन्द भइरहेको अवस्थामा यो संस्थाले भोलि बन्द गर्नु नपरोस्, यसलाई अझै सशक्त रूपमा अगाडि बढाउनको लागि हामी सबैजना ठाउँबाट आफ्नो जिम्मेवारी आफ्नो दायित्व के हो, मैले यो संस्थामा भोलि दिनुपर्ने भूमिका के छ भन्ने कुरामा सबैले बन्द गरेर यो संस्थालाई अगाडि बढाउनको लागि
0: कार्यक्रममा सामुदायिक रेडियो तथा टेलिभिजन बुद्ध आवासका व्यवस्थापक भेषराज पाण्डेले स्वागत मन्तव्य राख्दै बुद्ध आवास संचार गृह झण्डै दुई दशकको यात्रा पूरा गर्न लागेको बताउनुभयो। उहाँले देशभरका धेरै संचार गृह आर्थिक तथा अन्य विभिन्न समस्याका कारण संकटमा परिरहेको अवस्थामा बुद्ध आवास निरन्तर सेवा प्रवाह गर्दै अघि बढ़िरहेको दावी गर्नुभयो। आवासविहीनहरूको आवास भन्दै संस्थाले समाजमा उल्लेखनीय योगदान पुर्याएको उल्लेख गर्दै उहाँले संस्थाको आगामी यात्राको सफलताको शुभकामना व्यक्त गर्नुभयो।
1: यो संस्थालाई यहाँसम्म पुर्याउनका निम्ति धेरै मानवहरूले योगदान गर्नुभएको छ, धेरै शिर सदस्यहरूले यसमा आफ्नो सबै हिसाबको सहयोग पुर्याउनु भएको छ। म सबैलाई यस सामुदायिक रेडियो दूतावास र दूतावास टेलिभिजनका तर्फबाट हार्दिक शुभकामना दिन चाहन्छु र आगामी दिनमा पनि सबैले साथ दिने, अहिले मुलुकका थुप्रै संचार गृहहरू बन्द भएको अवस्था छ, अझै पनि केही बन्द हुन सक्छन्, तर यो संचार गृह निरन्तर अगाडि बढ्नेछ।
0: कार्यक्रममा संस्थाका कोषाध्यक्ष हरिप्रसाद पौडेल, सदस्यहरू ज्ञानराज भण्डारी, उमेश चन्द्र पौडेल लगायतको आतिथ्यता रहेको थियो। संस्थाका उपाध्यक्ष सरोज खनालको सञ्चालनमा भएको कार्यक्रममा शेयर सदस्य, पदाधिकारी, बुद्धिजीवी, समाजसेवी, कर्मचारी तथा विभिन्न क्षेत्रका सरकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कपिलवस्तुको बाणगाचार गजेडामा अवस्थित कपिलवस्तु संचार सहकारी संस्थाले स्थापना दिवसका अवसरमा संस्थाको विगतको योगदानको समीक्षा गर्दै आगामी योजनाबारे समेत छलफल गरेको जनाएको छ। जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना अभियानलाई निरन्तरता दिनुपर्ने जोड़ दिनुभएको छ। बालबालिकाको एउटा खोप मात्र छुटे पनि गम्भीर स्वास्थ्य समस्या निम्तन सक्ने भएकाले यस अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूको योगदान प्रशंसनीय रहेको उहाँले बताउनुभयो। मंगलबार शिवराज नगरपालिका 5 स्थित सभा हलमा आयोजित कार्यक्रममा बोल्दै सभापति प्रमुख आचार्यले यस्तो बताउनु भएको हो। सोही कार्यक्रममा शिवराज नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा समेत गरिएको छ। नगर उप प्रमुख शिव कुमारी थारूले नगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेको जानकारी दिनुभएको छ। कपिलवस्तुमा अवैध रूपमा उसारपुसार गरिएका 3,400 चल्ला प्रहरीले बरामद गरी नष्ट गरेको छ। शिवराज नगरपालिका शिव विश्वनपुर पत्थरदेहियादेखि पकड़ीतर्फ जाँदै गरेको भारतबाट भन्सार तथा क्वारेन्टाइन प्रक्रिया पूरा नगरी नेपाल भित्राइएका ती चल्ला नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी दया पुल नजिक नियमित चेकजाँचका क्रममा शंकास्पद रूपमा ल्याउँदै गरिएका चल्ला बरामद गरिएको हो। यूपी 47-48 र यूपी 55-AP 61-09 तथा लु 12-P-7037 नम्बरको मोटरसाइकल मार्फत चल्ला उसार पोसार भइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। अवैध चल्ला उसार पोसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी चौकी वीरपुरका प्रहरी नायब उप निरीक्षक उदय डागीसहित ओडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोली तथा सादा पोशाकका सुरक्षाकर्मीहरूले संयुक्त रूपमा निगरानी बढ़ाएका थिए। सोही क्रममा दयापुल क्षेत्रमा गरिएको चेकजाँचका बेला उक्त चल्ला फेला परेको बताइएको छ। कपिलवस्तुको सुठौली भन्सार कार्यालयमा कार्यालय प्रमुखमाथि दुर्व्यवहार तथा हातपात गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार कपिलवस्तुको महाराजगंज नगरपालिका दुई गैडाहावा निवासी 41 वर्षीय दिलीप कुमार चौधरी विरूद्ध सुठौली भन्सार कार्यालयले जाहेरी दिएको थियो। जाहेरीमा चौधरीले कार्यालय प्रमुख किरण विष्टको कार्यकक्षमा प्रवेश गरी अमर्यादित व्यवहार गाली गलौज तथा हातपात गरेको उल्लेख गरिएको छ। जाहेरी प्राप्त भएपछि घटनास्थल सुठौली भन्सार कार्यालय स्थित कार्यालय प्रमुखको कार्यकक्षबाटै चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पूर्जी प्रदान गरी नियन्त्रणमा लिएका चौधरीमाथि थप अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय तौलिहावाबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसूर सम्बन्धी मुद्दामा 7 दिनको म्याद थप अनुमति लिई अनुसन्धानलाई अगाडि बढ़ाइएको छ। उद्योग मुद्दाका फरार एक प्रतिवादीलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर 10 मौजा धनकौली बस्ने 45 वर्षीय नूर मोहम्मद मुसलवानलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मुसलवान विरूद्ध गत जेठ 6 गते जबरजस्तीकरण उद्योग मुद्दा दर्ता भएको थियो। उक्त घटना लगत्तै उनी फरार रहँदै आएका थिए। फरार प्रतिवादी मुसलवानको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय गोरीसिङेबाट प्रहरी टोली परिचालन गरिएको थियो। खटिएको उक्त प्रहरी टोलीले लुकी छिपी बसिरहेको अवस्थामा उनलाई जेठ 23 गते फेला पारी पक्राउ गरेको हो। रूपन्देहीका सबै स्थानीय तहले महत्वपूर्ण विकास आयोजनाका लागि आवश्यक नदीजन्य पदार्थ उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। नदीजन्य पदार्थको अभावमा बुटोल गोरीसिङे सड़क आयोजनाको काम प्रभावित भइरहेका बेला पालिकाहरूको घुम्ती बैठकले आर्थिक वर्ष 2083-84 समयमै नदीजन्य पदार्थको ठेक्का गरी आवश्यक नदीजन्य सामग्री उपलब्ध गराउने निर्णय समेत गरेको हो। जिल्ला समन्वय समिति रूपन्देहीको आयोजनामा जिल्लाका स्थानीय पालिकाहरूबीचको 30 घुम्ती बैठकमा नदीजन्य पदार्थको अभाव, निर्माण सामग्रीको मूल्य वृद्धि लगायतका विषयले निर्माण आयोजना प्रभावित भएको र निर्धारित मितिमा काम गर्न समस्या भइरहेको विषयमा छलफल गरिएको थियो। देवदह नगरपालिकाका प्रमुख ध्रुव खरेलले जिल्ला समन्वय समितिको आयोजनामा हुने घुम्ती बैठकले गर्ने निर्णय कार्यान्वयन नहुँदा समस्या उत्पन्न भएकाले निर्णय कार्यान्वयनमा जोड़ दिनुभयो। बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक गेवालीले यो वर्ष नदीजन्य पदार्थ ठूला आयोजनालाई दिने अवस्था नरहेको भन्दै यसलाई क्रमागत आयोजनाका रूपमा नगरसभामा लैजाने प्रक्रिया अघि बढ़ाइएको बताउनुभयो। उहाँले नदीजन्य पदार्थको 10 टेण्डर आह्वान गरिएको तर निर्माण व्यवसायीले दर रेटको कारण देखाएर बिडिङ नगरेकाले नदीजन्य पदार्थ ठूला आयोजनालाई दिन नसकिएको समेत स्पष्ट पार्नुभयो। प्युठानमा 50 किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना शुरू भएको छ। बुटोल पावर कम्पनी लिमिटेडको झिमरूक जलविद्युत केन्द्र दामीचौर प्युठानमा हाइड्रोजनको उत्पादन शुरू गरिएको हो। नवीकरणीय जलविद्युत ऊर्जाको प्रयोग गरी विद्युत अपघटन प्रक्रिया मार्फत हरित हाइड्रोजन उत्पादन शुरू गरिएको कम्पनीका प्रतिनिधि प्रकाश कुमार श्रेष्ठले बताउनुभयो। विश्व बैंकको प्राविधिक सहयोग तथा संयुक्त अधिराज्य सरकार अन्तर्गतको विदेश राष्ट्र मण्डल तथा विकास कार्यालय मार्फत युके अन्तर्राष्ट्रिय विकासको आर्थिक सहयोगमा प्लान्ट स्थापना गरिएको बुटल पावर कम्पनीले जनाएको छ। हरित हाइड्रोजनले यातायात, उद्योग, मल उत्पादन तथा दीर्घकालीन ऊर्जा भण्डारण सहित प्रत्यक्ष विद्युतीकरण कठिन हुन सक्ने क्षेत्रहरूमा कार्बन उत्सर्जन न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। बाँकेको नेपालगंज स्थित एक सहकारी संस्थाका अध्यक्षलाई ठगी आरोपमा कास्कीको पोखराबाट प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीले मंगलबार पोखरा उपमहानगरपालिका 8 सृजना चोकबाट 43 वर्षीय जितेन्द्र थापालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नाप उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार बाँके जिल्ला अदालतबाट ठगी कस्तूरमा पक्राउ पूर्जी जारी भएका इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष थापालाई नियन्त्रणमा लिएको हो। अब मौसमको खबर। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महासभाले जनाएको छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लाग्ने वर्षा हुने गरेको बताइएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्ने बताइएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरू तथा मध्य प्रदेश

0: रूपमा हुने पक्का भइसकेको छ। त्यसैले सन् 2030 का आयोजकहरू पोर्चुगल, स्पेन र मोरक्कोले सूक्ष्म रूपमा यस विश्वकपको अवलोकन गर्ने रहेका छन्। 39 दिनको प्रतिस्पर्धापछि जुलाई 19 अमेरिकाको न्यू जर्सीको मेटालाइफ स्टेडियममा फाइनल हुनेछ। त्यस रात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टियोले विजेता देशलाई ट्रफी प्रदान गर्ने कार्यक्रम तय भएको छ। यिनै खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट बिदा लिनुभन्दा पहिले प्रमुख खबरहरू पुनः एकपटक। बारुङ्गालाई नागरिक मैत्री नगरका रूपमा विकास गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याइएको नगर प्रमुख परियालको भनाई। हिजो बारुङ्गाको नीति तथा कार्यक्रम पारित। पूर्ण खोप सुनिश्चितता तथा दिगोपन अभियानलाई निरन्तरता दिनुपर्नेमा जिसक कपिलवस्तुका प्रमुख आचार्यको जोड। शिवराज, पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा। जनताको आवाज बुलन्द गर्ने उद्देश्यका साथ कपिलवस्तु संचार संस्थाको स्थापना भएको पूर्व अध्यक्ष निउपानेको कथन। विगतका वर्षहरूमा संचार क्षेत्र मार्फत समाजमा पुर्याएको योगदान प्रशंसनीय रहेको तर्क। कपिलवस्तुमा भारतबाट अवैध रूपमा भित्राइएका 3400 चल्ला बरामद। सुठौली भन्सारका प्रमुखमाथि हातपात। जबरजस्ती प्रणय मुद्दाका फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा। रूपन्देहीका सबै स्थानीय तहले नदीजन्य पदार्थ उपलब्ध गराउने प्रतिबद्धता। प्युठानमा 50 किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना शुरू। र विश्वकै सबैभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ आज मध्यरातदेखि शुरू हुँदै। अवस्थ ब्याण्डको 99.6 MHz वेबसाइट www.buddhaawaz.com, हाम्रो पात्रो र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। आज दिउँसो पनि विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेकाले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला भन्दै प्राविधिकमा साथ दिने सचिवलाई धन्यवाद दिँदै दीपिका पनि बिदा हुन्छु। नमस्कार।
1: डढेलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान। हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौं। वनमा रैथाने बिरुवाहरू रोपौं, तिनको संरक्षण गरौं। अग्नि रेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं, डढेलो रोकौं, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश। वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान। जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं। वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ। पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं। वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं। स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट शुरू गरौं डढेलो रोक्ने हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: युनाइटेड अस्पताल बारदिङ्गा 4 ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि सब नयाँ सुविधाहरू।
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
2: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा। बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ

0: से फिजिशियन तथा जीपी सर्जन डाक्टर कुण बहादुर घरती द्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर ऑपरेशन पाठी गर्खाल्ने चिरेर बच्चा निकाल्ने नर्मल डेलिभरी सेवा एपेन्डिसाइटिस हाइड्रोजेल हर्निया पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठुला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा अन्य ओपिडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा
1: युनाइटेड अस्पताल बाणगंगा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138
0: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बाणगंगा 2 पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएस 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
2: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
0: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
2: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
0: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
2: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
0: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था।
3: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
0: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बाणगंगा 2 पिपरा कपिलवस्तु, फोन 076-550-101, मोबाइल नम्बर 98-470-45-967 र 98-570-55-057।
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: रोका रोका रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्सगेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
1: हो र हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz
5: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो हाम्रा विशेषताहरू सिकाइ मैत्री साइन्स ल्याब अत्याधुनिक कम्प्युटर ल्याब एसीयुक्त कक्षा कोठा संस्कार र संस्कृतिमा जोड व्यक्तित्व र नेतृत्व विकास फर्दर स्टडीका लागि काउन्सिलिङ रेफरेन्स बुक सहितको ई लाइब्रेरी खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप होटल भिजिट शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा आईओई र आईओएम मा राम्रो सफलता आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कुल बुटोलाट सुक्खा नगर फोन 071-534-570 531-354 र 530-570 दिप भनेकै उज्यालोको प्रति
6: गुप्ता नर्सरी ड्राई बोटलको किसान तथा ग्राहक वर्गमा अनुरोध
7: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
8: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि धन्दा नमान्नुहोस् तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले

0: डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले, जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
1: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
0: गुप्ता नर्सरी, ड्राइभर टोल, रूपन्देही। फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: अर्पण तपाईको साथमा रेडियो बुद्ध आवाज 89.6 MHz
1: सिद्धार्थनगर सिटी हस्पिटल द्वारा गरीब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।

0: अबुई सर्प मार्नु आमा मार्नु नत्र टोक्छ यसले।
1: नात्यो छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्।
0: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
1: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
2: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
3: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
2: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: एसपी पछि अब के पढ्ने भन्ने चिन्ता छ
6: या भविष्य उज्जवल बनाउने उत्कृष्ट शैक्षिक संस्था खोज्दै हुनुहुन्छ?
7: अब चिन्ता होइन, सही शैक्षिक संस्था रोज्नुहोस्। यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य लुम्बिनी भिजन कलेजमा कक्षा 11 का लागि भर्ना खुल्यो।
8: विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयमा अध्ययन गर्ने सुनौलो अवसर। आउनुहोस् AZ 7 गते बिहान 8 बजे हुने छात्रवृत्ति परीक्षामा सहभागी भई पूर्ण छात्रवृत्ति प्राप्त गर्ने अवसर नछुटाउनुहोस्।
5: गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक शिक्षण प्रणाली र उज्जवल भविष्यको सुनिश्चितताका लागि लुम्बिनी भिजन कलेज।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 98574551, 98574551,
7: लुम्बिनी भिजन कलेज, बारदुङ्गा 3 गंगौलिया कपिलवस्तु,

0: gentlemen, may I have your attention, please? 3, 2, 1.
1: 89.6 Christian Los Station Radio. Buddha Awaz. Cancer ko sampurna upachar Biratnagar mai. Sabai prakar ka cancer ko upachar Shalyakriya, radiation sahit, nuclear medicine sewa haru uplabdha cha. Nepal ko kunai pani thau bata cancer ko upachar ka lagi yeti airlines marfat dui tarfi nishulka ticket ko byavastha gariyeko cha ra upachar ka lagi palo khurnu pardaina. Virat Medical College Teaching Hospital antargat Nepal ko number 1 cancer hospital. Virat Cancer Institute, Biratnagar. Thap jankari ka lagi samparka number 9761002530.
2: Palpa Bhairav Medical Hall Butawal ko atyanta jaruri suchana.
3: विगत 25 वर्षदेखि मुटु तथा छाती र छालारोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बीएनबी हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
2: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
3: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटल को अगाडि।
2: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570-78010।
4: ए विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
5: आया मरे नि बाबा, आया।
4: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
6: ल हेर त, सर्प भाग्यो त्यता। रोक्यो के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
5: ल मलाई त सापले टोक्यो नि, मर्ने भए म।
4: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ। ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
6: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई सुन्न चलाउनु हुन्न है।
4: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औठीहरू पनि फुकालिदिन्छु। खै खै,
6: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
7: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
10: सुन्नु न,
11: भन न भन,
10: चाडबाडहरू पनि नजिकै छ, व्यापारीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने।
11: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
10: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खोलेको छ नि।
11: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थपथाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
12: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
11: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्पा स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर मोबाइल 98215 90 00 95, 98 75 56 095 र 98 174 52 311।

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रीष्मा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीपीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रीष्मा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। संचालक गिरिराज कडे।
3: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
4: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
5: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल, बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
4: 24 घण्टा सेवा उपलब्ध छ।
5: नभुल्नुहोला,
0: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिल वस्तु, फोन 076550200, मोबाइल 98575518138।
6: के भयो, किन कराएको यस्तो?
7: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड
8: एयरटेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
6: हो र? हो नि, एयरटेलमा अब मात्र 799 सबै अनलिमिटेड।
9: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 ह्यास डायल गरी वा एयरटेल एप मगाइ लिनुहोस्। एयरटेल नेपालकै लागि।
10: कता हो काका लहर लहर गर्दै?
11: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरम्ला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
10: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
11: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
10: हजुर, हाम्रा सेवाहरू,
11: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98 46 19 125 र 98 75 52 004।
12: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हरपल तपाईको साथमा रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज
1: यति बेला बिहानको 9 बज्यो।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने, गर्मी क्रमशः कम हुँदै एक दुई दिनमै मनसून भित्रिने सम्भावना। मुगलिन मलेखु सड़क खण्डमा चारवटा पुल सञ्चालनको तयारी। अलकत्राको अभावमा रोकिएको कालो पत्रको काम पनि शुरू हुँदै। डेंगीको संक्रमण दर घटाउन सफा शुक्रबार कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी। अति आवश्यक ठाउँमा लामखुट्टे नष्ट गराउने रसायन छर्किनेसम्मको योजना। इरान र अमेरिका बीच फेरि तनाव चर्कियो। हर्मुज जलमार्गमा जहाजमाथि आक्रमण, तेलको मूल्य उकालो। र फुटबलको महाकुम्भ फिफा विश्वकप आज मध्यरातीदेखि शुरू हुँदै। नेपाल खबरमा अब पूरा खबर। आज दिउँसो गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेशका एक दुई ठाउँमा र राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागको एक दुई ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि र पर्सी पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। देशका धेरै जसो ठाउँमा पानी परेसँगै गर्मी भने घटेको छ। हिजोसम्म सुदूरपश्चिमको तराईमा तातो दिन भएकोमा राति पानी परेपछि गर्मी केही कम भएको हो। आज र भोलि पनि पानी पर्ने भएकाले भोलिसम्म कतै पनि तातो दिन भने नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसून भित्रिने सम्भावना छ। पृथ्वी राजमार्ग अन्तर्गत चितवनको मुगलिन मलेखु सड़क खण्डमा चारवटा पुल असारमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। ती पुलको सामान्य बाहेकका काम सकिएका छन्। नागडुंगा मुगलिन सड़क आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खरे खोला, चिरौंदी खोला, गोमती खोला र हुम्दी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागि हो। ती पुल मध्ये कतिपयको डकसँग जोड्ने बाटो बनाउन बाँकी छ। पुलको प्लास्टर, रंग रोगन, ट्राफिक सुरक्षा लगायत सामान्य कामहरू बाँकी नै छन्। हुम्दी र चरौंदी खोलाको पुल निर्माणाधीन छ। ती पुलको भूई र पिलरको काम भइरहेको छ। अलकत्राको अभावमा रोकिएको कालो पत्रको काम गर्ने तयारी गरिएको उहाँले बताउनुभयो। अलकत्राको भाव बढ़ेर आउन छोडेपछि त्यहाँ कालो पत्रको काम रोकिएको थियो। ढल निर्माण, रेलिङ लगायतका काम भने भइरहेको आयोजनाले जनाएको छ। निर्माणको काम 43% सम्पन्न भएको छ। यस खण्डमा 38.86 किलोमिटर सड़क पर्दछ। मलेखु, बेनीघाट र मुगलिन खण्डमा 2 किलोमिटर सड़क 6 लेनको बन्नेछ। रमाइलो डाँडा, कुरिनटार, फिसलिङ, चुमलिङ, मझिमटार, चरौंदी र विशालटार क्षेत्रका 7 किलोमिटर सड़क 4 लेनको हुनेछ। सड़कका विभिन्न क्षेत्रमा कालो पत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खा लगाउने, सड़क सुरक्षा, पुल निर्माण लगायतका काम भने बाँकी छ। यो सड़क विश्व बैंकको सहयोगमा बनाउन लागि हो। काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ। सरकारले डेंगीको संक्रमण दरलाई आउँदो 5 वर्षभित्र 60% घटाउने तयारी थालेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको डेंगी रोकथाम तथा नियन्त्रण क्षेत्रीय योजनामा आउने 5 वर्षभित्र संघीय प्रदेश र पालिका सरकारका सबै निकाय क्षेत्रलाई डेंगी नियन्त्रण र रोकथाममा सहभागी गराएर लक्ष्य प्राप्ति गरिने उल्लेख छ। योजना अन्तर्गत डेंगीका गम्भीर परिणाम न्यून गर्न विशेष पहल गरिने मन्त्रालयले जनाएको छ। लक्ष्य प्राप्तिका लागि सरकारले सबै संयन्त्र प्रयोग गरेर रोगको फैलावट निगरानी गर्नेछ। यो योजना अन्तर्गत सरसफाई बढ़ाएर लामखुट्टेको प्रजनन क्षमता नष्ट गर्ने, यसका लागि हरेक हप्ता विशेष सरसफाई गर्ने गरी सफा शुक्रबार कार्यक्रम संचालन गर्ने योजना सरकारको छ। यसै गरी विभिन्न जोखिमपूर्ण क्षेत्रमा शून्य सहिष्णुता क्षेत्र घोषणा गर्ने र पार्क लगायत क्षेत्रमा पानीको फोहरा पोखरी आदि डेंगी वाहक लामखुट्टे हुर्किने खतरा भएका ठाउँमा सरसफाईलाई कड़ाईका साथ लागू गर्ने तथा आम उपभोक्ता ट्याङ्कीमा पानी भण्डारण गर्नुको साटो पाइपको पानी उपभोग गर्ने प्रवृत्ति बढ़ाउन विशेष व्यवस्था गर्ने नीति पनि सरकारले लिनेछ। यसै गरी जलाशयहरूमा लार्वा खाने माछाको संख्या बढ़ाउने र अति आवश्यक ठाउँमा लामखुट्टे नष्ट गराउने रसायन छर्किनेसम्मका गतिविधि गर्ने सरकारको योजना छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचारी हो, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। पहिरोको कारण अवरूद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी रूपमा खुलेको छ। हिजो र अस्तिको अविरल वर्षाले सड़क अवरूद्ध भएको थियो। अविरल वर्षाका कारणले कर्णाली करिडोर अन्तर्गतको कालीकोट सड़क खण्डको नरहरिनाथ गाउँपालिका आठ खुलालुदेखि बाजुराको सिमाना लैफूसम्म ठाउँ ठाउँमा लेदो सहितको पहिरो गएर अवरूद्ध बनेको थियो। दुई दिनसम्म वर्षा को कारण कर्णाली करिडोर अन्तर्गत सुर्खेत हुम्ला सड़क खण्डको खुलालुदेखि लैफूसम्म ठाउँ ठाउँमा पहिरो, लेदो खसेको र पहिरो हटाई सड़क सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ। अहिले पनि सड़कको माथिल्लो भिरालो जग्गाबाट ढुंगा खस्ने जोखिम रहेको, साथै सड़क साँगुरो र धेरै ठाउँमा एकतर्फी भएकाले यात्रा गर्दा आवश्यक सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाहरूमा कानूनले तोकेको समयभित्रै वार्षिक नीति कार्यक्रम तथा बजेट तर्जुमा स्वीकृति र कार्यान्वयन सुनिश्चित गर्न विशेष सहजीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। मन्त्रालयले तयार गरेको अवधारणा पत्र अनुसार गएको आर्थिक वर्षमा 159 पालिकाले तोकिएको समयमा बजेट तथा कार्यक्रमको विवरण अध्यावधिक नगरेका तथा साउन 12 गतेसम्म पनि 49 पालिकाले बजेट पारित नगरेको हुँदा यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको हो। यस कार्यक्रम मार्फत पालिकामा तोकिएको समयमै बजेट पारित गराउने वातावरण निर्माण, वितरणमुखी र खुद्रे योजनाको अभाव न्यूनीकरण, वित्तीय सुशासन प्रवर्धन भई नतिजामुखी योजना तर्जुमामा सहयोग पुग्नेछ। यसका लागि मन्त्रालयका सहसचिवहरूको नेतृत्वमा 3 स्थलगत सहजीकरण टोली पनि गठन गरिएको छ। अब विदेशको खबर। इरान र अमेरिका बीचको तनाव फेरि चर्किएको छ। अमेरिकी सेनाले इरानका विभिन्न सैन्य लक्ष्यहरूमा नयाँ हवाई आक्रमण गरेपछि इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोप्स आई आरजीसीले हर्मुज जलमार्गमा रहेका जहाजहरूलाई निशाना बनाएको जनाएको छ। अमेरिकी आक्रमणको केही समयपछि इरानी सरकारी संचार माध्यमहरूले आईआरजीसीले हर्मुज जलमार्गमा रहेका दुई जहाजमाथि आक्रमण गरेको दावी गरेका छन्। विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्गमा तनाव बढ़ेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेको विश्व बजारको प्रमुख सूचक मानिने ब्रेन्ट क्रूड तेलको मूल्य प्रति ब्यारेल 95 अमेरिकी डलर नागेको छ। गएको अप्रेलमा अमेरिका र इरान बीच अस्थायी युद्ध विराम भए पनि त्यस यता दुवै पक्ष बीच बेला बेलामा आक्रमण र अति आक्रमण प्रति आक्रमण भइरहेका छन्। पछिल्ला दिनमा वार्ताका प्रयास असफल बन्दै गएपछि सैन्य गतिविधि फेरि तीव्र बनेको हो। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले मध्य पूर्व झन गम्भीर संकटतर्फ धकेलेको भन्दै सबै पक्षलाई तत्काल कूटनीतिक समाधानतर्फ फर्किन आग्रह गर्नुभएको छ। अब खेल खबर। फुटबलको इतिहासमै पहिलो पटक तीन देश अमेरिका, मेक्सिको र क्यानाडा आयोजक रहेको फिफा विश्वकप 2026 आज मध्यरातीदेखि शुरू हुँदैछ। विश्व फुटबलको महाकुम्भको पहिलो दिन दुई खेल हुँदैछन्। उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। पहिलो दिनको दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्र बीच हुनेछ। यससँगै 48 देश सहभागी विश्वकपको प्रतिस्पर्धा शुरू हुनेछ। यसपटकको विश्वकप इतिहासमै सबैभन्दा ठूलो संस्करण हो। तीनवटा देशको 16 शहरमा खेलाइने प्रतियोगिता 39 दिनसम्म चल्नेछ। कुल 104 खेल हुनेछन्। फिफाका अनुसार प्रतियोगिताका लागि 1248 खेलाड़ी छनौट भएका छन्। तीमध्ये 891 खेलाड़ी पहिलो पटक विश्वकप खेल्दैछन् भने 357 खेलाड़ी पहिले विश्वकप खेलिसकेका छन्। यसपटक केप भर्डे, कुरासाओ, जोर्डन र उज्बेकिस्तानले पहिलो पटक विश्वकपमा स्थान बनाएका हुन्। उद्घाटन खेल अघि भव्य उद्घाटन समारोह आयोजना गरिनेछ। समारोहमा शाकिरा, बर्ना बोय, जे बल्भिन, टाइला, आलेहान्द्रो फर्नान्डेज, बेलिन्डा र माना लगायत चर्चित कलाकारको प्रस्तुति रहनेछ। मेक्सिकोमा पहिलो उद्घाटन समारोहपछि क्यानाडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुनेछ। आज राति नै अमेरिकाको लस एन्जल्समा तेस्रो उद्घाटन समारोह आयोजना गरिनेछ। प्रतियोगिता अमेरिकाका 11, मेक्सिकोका 3 र क्यानाडाका 2 शहरमा खेलाइनेछ। कुल खेलमध्ये अधिकांश खेल अमेरिकामा हुनेछन् भने फाइनल न्यूयोर्कको मेट लाइफ स्टेडियममा खेलाइनेछ। मेसी, रोनाल्डो, एम्बाप पेससँगै नयाँ पुस्ताका स्टारहरू बीचको प्रतिस्पर्धाले यो विश्वकप ऐतिहासिक बनाउने अपेक्षा गरिएको छ। चार भन्चाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने, गर्मी क्रमशः कम हुँदै एक दुई दिनमै मनसून भित्रिने सम्भावना। मुगलिन मलेखु सड़क खण्डका 4 पुल सञ्चालनको तयारी, अलकत्राको अभावमा रोकिएको कालो पत्रको काम पनि शुरू हुँदै। डेंगीको संक्रमण दर घटाउन सफा शुक्रबार कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी, अति आवश्यक ठाउँमा लामखुट्टे नष्ट गराउने रसायन छर्किनेसम्मको योजना। इरान र अमेरिका बीच फेरि तनाव चर्कियो, हर्मुज जलमार्गमा जहाजमाथि आक्रमण, तेलको मूल्य उकालो र फुटबलको महाकुम्भ फिफा विश्वकप आज मध्यरातीदेखि शुरू हुँदैछ।

0: सुन रही कांति विकास को आधार सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: कैंसर को संपूर्ण उपचार विराटनगर में सब प्रकार का कैंसर को उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट कैंसर को उपचार का लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निःशुल्क टिकट को व्यवस्था गरिएको छ र उपचार का लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कॉलेज टीचिंग हॉस्पिटल अंतर्गत नेपालको नंबर 1 कैंसर हॉस्पिटल विराट कैंसर इंस्टीट्यूट विराटनगर। सब जानकारी का लागि संपर्क नंबर 97180025530।
2: यो मौसम अत्याधिक हावाहुरी को भएकाले बन्डरेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
3: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
4: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
2: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
3: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
2: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
4: सुन्नुहोस् त,
3: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
5: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
2: अनुरोध
6: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी, श्रृंगी घाट सामुदायिक वन उपभोक्ता समूह, मुन्सी कपिल वस्तु। सम्पर्क नम्बर 98570052001।

0: आरोग्य गरौं, कुष्ठ रोग मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
2: जंगलमा
3: घाँस काट्न आएका थियौ, मेरो साथीलाई सर्पले टोक्यो। लौ न के गर्ने होला, लौ न यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनको आई हुन्छ। लौ न दाइ के गर्ने होला, लौ न।
2: यस्तो बेलामा एम्बुलेन्स र सात पाङ्ग्रे मोटरले खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले। तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है।
3: हुन्छ दाइ, हुन्छ।
2: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी। मुकेश झट्टै आऊ है, सबै काम छाडेर। सुन्नुहोस् भाइ, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टिभेनमा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनु।
3: हुन्छ दाइ, कत्रो घुम्नु गर्नुभयो, जाउँ छिटो जाउँ।
4: याद राख्नुहोस्, सर्पले डस्दा मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
5: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले सुरुट विधिका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
8: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
9: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
10: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
8: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं।
10: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
11: नमस्ते अनि स्वागत छ तपाईलाई सामुदायिक रेडियो बुद्ध आवाजको 89.6 MHz को यो तरंगमा। डाँडा पाखा घन्ज्याङ अनि चौतारीमा गुन्जिने ती लोक भाका, अबको समय हो कार्यक्रम लोक भाकाको। अब सुन्न सक्नुहुनेछ विभिन्न नयाँ लोकगीत।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रहाली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साइटको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रहाली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्रहाली। फोन 071-531-641 र 535-641।
2: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
3: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
4: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
5: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
6: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइभीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार,
5: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
6: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारविन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473-64-6666 र 98214-1591।
5: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
7: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
8: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
9: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
10: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
8: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
10: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
9: सुन्नुहोस् त,
8: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
11: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ। अनुरोधक
12: अध्यक्ष झलक मल्ल ठकुरी शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह बुङ्ची कपिल वस्तु सम्पर्क नम्बर 9857050714
13: युनाइटेड अस्पताल बारगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरुका लागि थप नयाँ सुविधाहरु
14: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार
13: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या हड्डी भाँचिएको रजहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू पाठे गर्खाल्ने चिरेर बच्चा निकाल्ने नर्मल डेलिभरी सेवा एपेन्डिसाइटिस हाइड्रोसिल हर्निया पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा अन्य ओपीडी सेवा बिहान 10 सेवा उपलब्ध छ वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू

0: पढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
1: हे भगवान्, यो टोयलेट भुरेर पानी पनि माथि आउनलाइसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
2: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
3: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
4: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
2: सम्पर्क अनुप किसान सेनेटरी, बाढगङ्गा 1 मन्द्रेली टोल, बठनपुर, कपिल वस्तु।
4: प्रोप्राइटर नोने थारू।
3: सम्पर्क नम्बर 98144950 र 98773193।
5: के भयो, किन कराएको यस्तो?
6: दाई, यस्तो पनि हुन्छ र?
5: 30 दिनसम्म अनलिमिटेड रे।
7: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
5: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
8: आजै यो सुपर भ्यालु प्याक *123 हास डायल गरी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल नेपालकै लागि।
9: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौ। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।

0: यति बेला बिहानको 10 बज्यो।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
2: के छ हो दुर्नुस भाइ, भाले बोकेर कता?
3: भाकल
2: के को भाकल हौ?
3: सुन्तलीका जिउमा दाग आएर हात खुट्टा पनि झन्झम गाटा भन्छ। जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भाको रे, त्यसैले भाले चढाउन।
2: यस्तो पनि हुन्छ?
3: नपाठ्यार भाड हिँड्ने न।
2: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो फुसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खार देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्। यो देउताको होइन, कीटाणुको करामत हो।
4: भाकल साकल छोडौँ धुर्मु, उहाँले भने आफै जतार औषधि खान थालिहाल्नु पर्छ कि।
5: कुष्ठ रोगको समयमै उपचार गरौ, अङ्गभङ्ग हुनबाट बचौ बचाऊ।
6: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
7: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
8: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
9: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
10: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऔ।
8: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऔ।
10: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
9: सुन्नुहोस् त,
8: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
11: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
10: अनुरोधक समयसान सामुदायिक वन उपभोक्ता समिति बुद्धभूमि नगरपालिका 3 कपिल वस्तु, अध्यक्ष धर्मराज गहिरे, सम्पर्क नम्बर 98472888185।
12: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
13: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
12: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
13: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
12: हुन्छ बुढा, यसको बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
13: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
12: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
14: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
8: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
15: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
16: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
17: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रीष्मा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीडीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
16: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
18: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, टिन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
17: सम्पर्क ग्रीष्मा सप्लाइज, बारगंगा बैरिया, कपिल वस्तु। फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज कडे।
19: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
20: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
19: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
20: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि।
19: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
21: अब तपाईँ सामुदायिक रेडियो बुद्ध आवाजबाट सुन्न सक्नुहुनेछ विभिन्न फिल्मी गीतहरू।
22: पारी

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको।
1: कता हो काका लखर लखर गर्दै?
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ। छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन सँग एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
3: सुन्नु न,
4: भन न भन।
3: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने।
4: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
3: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर। हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
4: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
3: तौलिहवा रोड पश्चिम पट्टी एनसेल टावर भएको ठाउँमा।
4: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गर्नुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्ष कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बिक नायरी। मोबाइल 98-215-90-00-95, 98-75-56-095 र 98-174-52-311।
5: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
6: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
7: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
8: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
6: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
8: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
7: सुन्नुहोस् त,
6: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
9: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
8: अनुरोधक
10: नव प्रभात सामुदायिक वन उपभोक्ता समूह,
8: भारङ्गा 8 बन्डौली कपिल वस्तु,
10: अध्यक्ष दिल्ली राज रेग्मी, सम्पर्क नम्बर 98-75-50-885।
11: युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र, बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
12: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
13: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
12: 24 घण्टा सेवा उपलब्ध छ।
13: नभुल्नुहोला 100 रुपियाँमै विशेषज्ञ टिकट।
14: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगंगा चार ठाकुरापुर कपिलवस्तु, फोन 076550200, मोबाइल 98575158।
15: सिद्धार्थनगर सिटी हस्पिटलद्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आइसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा, रूपन्देही, मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
16: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाइ मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसीयुक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएम मा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कुल, बुटोलाट, सुक्खा नगर, फोन 071-534-570, 531-354 र 535-570। दिप भनेकै उज्यालोको प्रतीक।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

तिन नाको सिन्दुर पोते दुईको धागो चुरा तिन नाको सिन्दुर पोते दुईको धागो चुरा स्वयंवर गर्ने औ

मुखे खोल्न पर्ने हो कि आफै बुझी ए जाने मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने रामै राजा थिए र पोसी त

0: May I have your attention, please? 3, 2, 1.
1: 89.6
2: यति बेला बिहानको 11 बज्यो।
3: युनाइटेड अस्पताल बारदिङका साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
4: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
3: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर फाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोजिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
4: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
3: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको।
1: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
0: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
0: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज कणे।
3: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
4: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
5: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
6: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
4: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
6: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
5: सुन्नुहोस् त,
4: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
7: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
6: अनुरोधक
4: अध्यक्ष मुक्त बहादुर कार्की, मनकामना सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 2 नन्दनगर कपिल वस्तु। सम्पर्क नम्बर 98470-83-104।
8: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
9: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्ने नस तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
8: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीपुर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
9: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि।
8: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98570-78010।
10: ए रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
11: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
10: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिटो ल्याऊ न।
11: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई बस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
10: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
11: फार्ममा किरा फट्याङ्ग्रा, मुसा, सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नु है।
10: हो, हुन त के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
11: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
12: सर्पबाट टाढा रहनुहोस्। सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
13: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
14: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
15: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: यति गरेपछि त भेट हुन्छ कि?
1: अब नि भेट्न आइनन् भने त माया मार्दे भयो।
0: मनले काम आउँदो रहेछ त नि, परास्त गरेको पनि गरे।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: दादु, एक कप चाय के 30 रुपया कत्रा महंगा। आजकल तो कुछ चीजम फिर पैसा वसूल नहीं हुई ना।
2: उठ जे भाई, अब एनसेल में पैसा वसूल
1: हो का?
2: हो जे, एनसेल में आप खाली 18 रुपया में एक दिन अलग 30 मिनट ऑल नेपाल कॉल संगे मज्जा से बटवाई सकती। तब नहीं हुई ते पैसा वसूल, गजब बात है। अब मैं फिर पैसा वसूल करें। आजू *123# करी या एनसेल ऐप में जाके ये पैक खरीद करी। एनसेल नेपाल के लग।
3: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
5: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
6: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
7: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
5: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
7: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
6: सुन्नुहोस् त,
5: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
8: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
7: अनुरोध
9: मुना सामुदायिक वन उपभोक्ता समूह बारगंगा 2 गद्देया अध्यक्ष कुशल बहादुर थापा। सम्पर्क नम्बर 98254 14 296।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।

0: शक्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला मध्याह्नको 12 बजे।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने, भोलि र पर्सी भने मध्यम वर्षा हुने। नक्कली भूटानी शरणार्थी प्रकरण 3 वर्षपछि सुनवाई प्रक्रिया अघि बढ़्यो, मुद्दाको सुनवाई अब निरन्तर हुने। अवैध संस्थामा काम गरेको भन्दै 3 चिनिया डाक्टरको दर्ता निलम्बन, नेपाली डाक्टरलाई समेत स्पष्टीकरण पेश गर्न मेडिकल काउन्सिलको निर्देशन। इरानलाई 22 देशको संयुक्त चेतावनी, विदेशी भूमिमा हुने आक्रमण र डर त्रासका गतिविधि रोक्न आग्रह। र फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप आजदेखि शुरू हुँदै नेपाल खबरमा अब पूरा खबर। आज दिउँसो गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेशका एक दुई ठाउँमा र राति कोशी प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभाग र मधेश, कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागको एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि र पर्सी भने कोशी, मधेश, बागमती र गण्डकी र लुम्बिनीका केही ठाउँमा मध्यम वर्षा हुने सम्भावना छ। देशका धेरै जसो ठाउँमा पानी परेसँगै गर्मी भने घटेको छ। महाशाखाका अनुसार अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसून भित्रिने सम्भावना छ। नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दाको सुनवाई अब निरन्तर हुने भएको छ। नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको अभियोगको मुद्दा 3 वर्षदेखि काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेज बहादुर खड्काको इजलासमा केही प्रतिवादीका तर्फबाट बहस शुरू भएको हो। यो मुद्दामा हिजोका लागि पेशी तोकिएकोमा सुनवाई भएर हेर्दा हेर्दैमा गएको छ। नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउन नेपाली युवाबाट ठूलो रकम असुल हुने गरेको अभियोगमा पूर्व उप प्रधानमन्त्री तोप बहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईसहित 30 जना विरूद्ध 3 वर्ष अघि कृत्य ठगी, संगठित अपराध र राज्य विरूद्धको अपराध गरी 4 कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो। मुद्दा दायर पछि थुन्चेक बहस र आदेशसहित 70 पटक भन्दा बढ़ी पेशी चढ़ेकोमा 3 वर्षपछि सुनवाई शुरू भएको हो। नेपाल मेडिकल काउन्सिलले अनुमति नभएको संस्थामा आबद्ध 3 जना चिनिया चिकित्सकको अस्थायी दर्ता निलम्बन गरेको छ। अनुमति नभएको संस्थामा आबद्ध भई चिकित्सा अभ्यासमा संलग्न रहेको उनीहरूको दर्ता निलम्बन गरेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ। काउन्सिलले विज्ञप्ति निकालेर डाक्टर ओ सियन लिन, डाक्टर चेन सियलिन र डाक्टर लिउ जिकिनको अस्थायी दर्ता निलम्बन गरेको जनाएको छ। ती चिकित्सकहरूले भिसा शर्त विपरीत अवैध संस्थामा काम गरेको पाइएकाले गैर पर्यटकीय भिसा तथा श्रम इजाजत खारेजीको लागि स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन पेश गरेको काउन्सिलले जनाएको छ। उनीहरूले दर्ता नभएको बालुवाटारको मारिया हस्पिटलमा काम गर्दै आएका थिए। उजुरीपछि गएको जेठ 1 गते काउन्सिलबाट गएको टोलीले निरीक्षण गरेपछि गैर कानूनी काम भएको पत्ता लागेको थियो। काउन्सिलले बिना दर्ता सञ्चालित त्यस अस्पताललाई भौतिक रूपमा बन्द गर्न तथा कार्यवाही गर्न काठमाडौँ महानगर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिएको जनाएको छ। यसै गरी काउन्सिलले त्यहाँ कार्यरत केही नेपाली चिकित्सकलाई समेत 3 दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ। आज पनि सुन चाँदीको भाव घटेको छ। आज सुन तोलामै 5,100 रूपियाँले घटेर 2,86,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 10,100 रूपियाँले घटेर 2,91,800 रूपियाँमा कारोबार भएको थियो। यसै गरी आज चाँदीको भाव पनि तोलामा 90 रूपियाँले घटेको छ। हिजो तोलाको 4,740 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज तोलाको 4,000 650 रूपियाँमा झरेको महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मकवानपुरको भीमफेदी वैद्यमा जीप दुर्घटनामा इन्जिनियर सहित चालकको ज्यान गयो, पश्चिम नवलपरासीका किसान रोपाईमा व्यस्त लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
1: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने, नक्कली भूटानी शरणार्थी प्रकरण 3 वर्षपछि सुनवाई प्रक्रिया अघि बढ़्यो, अवैध संस्थामा काम गरेको भन्दै 3 चिनियाँ चिकित्सकको दर्ता निलम्बन लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। मकवानपुरको भीमफेदी गाउँपालिका 8 वैद्य मार्गको भित्री सड़कमा गए राती पिकअप जीप दुर्घटना हुँदा एक इन्जिनियर सहित गाड़ी चालकको ज्यान गएको छ। काठमाडौँ दक्षिणकालीबाट करिब 35 किलोमिटर दक्षिण मकवानपुरको माण्डु हाइड्रो पावरबाट इप्पातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा निजगढ़ काठमाण्डौ द्रुत मार्गमा कार्यरत इन्जिनियर सूर्य यादव र गाड़ी चालक बोधराज बुढाथोकीको ज्यान गएको हो। जीप अनियन्त्रित भई सड़कबाट करिब 100 फीट तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पश्चिम नवलपरासीका किसानले धान रोपाई शुरू गरेका छन्। गण्डक नहरमा पानी उपलब्ध भएपछि नवलपरासीका रामग्राम नगरपालिका सहित सरावल र पालही नन्दन गाउँपालिकाका किसान खेतमा धान रोप्न व्यस्त भएका छन्। कतिपय किसानको बिउ छोटो भए पनि नहरमा पानी आएपछि रोपाई शुरू गरेका हुन्। नहरको पानीका भरमा रोपाई गर्नुपर्ने अवस्थाका कारण यस वर्ष नहरको पानी समयमा नै आएकाले रोपाई गर्न थालेको किसानहरू बताउँछन्। यस वर्ष 32 किलोमिटर गण्डक नहरमा 36 घण्टामै नहर भरि पानी पुगेको पश्चिम गण्डक नहरका प्रमुख तिलक राम बुढाथोकीले जानकारी दिनुभयो। यति बेला रोपाहार नपाउँदा कतिपय किसान भने घरमा भएका जनशक्तिबाट मात्रै रोपाईमा जुटेका हुन्। अब विदेशको खबर। संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया सहित 22 देशले इरानलाई विदेशी भूमिमा हुने भनिएका आक्रमण, अपहरण, धम्की तथा दरत्रासका गतिविधि तत्काल बन्द गर्न कड़ा चेतावनी दिएका छन्। ती देशहरूले इरानसँग सम्बद्ध सुरक्षा तथा गुप्तचर निकायहरू, विभिन्न देशमा रहेका असन्तुष्ट व्यक्तिहरू, पत्रकार तथा यहूदी इजरायली समुदायलाई लक्षित गर्ने गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन्। ती देशहरूले जारी गरिएको संयुक्त विज्ञप्तिमा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्स आईआरजीसी अन्तर्गतका गुप्तचर निकाय तथा यसको विदेशी अपरेशन शाखा कुद्स फोर्सले विभिन्न देशमा रहेका इरानी असन्तुष्ट पत्रकार तथा यहूदी र इजरायली समुदायसँग सम्बन्धित व्यक्ति र संस्थालाई लक्षित गर्दै गोप्य तथा आक्रामक अभियान सञ्चालन गरेको आरोप लगाइएको छ। उनीहरूले आफ्ना नागरिक र राष्ट्रिय सुरक्षाको रक्षाका लागि आफूहरू एकजुट रहेको जनाउँदै अन्तर्राष्ट्रिय सुरक्षा र कानूनी व्यवस्थालाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन्। उनीहरूले इरानलाई यस्ता कार्यहरू पूर्ण रूपमा बन्द गर्न आग्रह गरेका छन्। इरानले भने यी आरोपबारे तत्काल कुनै औपचारिक प्रतिक्रिया भने दिएको छैन। पछिल्ला वर्षहरूमा पश्चिमी देश र इरानबीच क्षेत्रीय प्रभाव, सुरक्षा चासो तथा गुप्त गतिविधि सम्बन्धी विवाद निरन्तर बढ़दै गएको छ। 22 विश्लेषकहरूले देशको यो संयुक्त चेतावनीलाई इरानमाथि बढ़दो अन्तर्राष्ट्रिय तथा कूटनीतिक दबावको संकेतका रूपमा लिएका छन्। अब खेल खबर। फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप 2026 आजदेखि शुरू हुँदैछ। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ। पहिलो पटक 48 राष्ट्रको सहभागिता, 104 खेल र 3 देशका 16 शहरमा हुने प्रतिस्पर्धाले यस विश्वकपलाई विशेष बनाएको छ। विश्वकपको पहिलो उद्घाटन समारोह नेपाली समयअनुसार आज मध्यराती मेक्सिको सिटी स्टेडियममा हुनेछ। प्रतियोगिताको पहिलो खेल अघि आयोजना हुने समारोहले मेक्सिकन संस्कृति, परम्परा र कलालाई विश्व सामु प्रस्तुत गर्नेछ। आदिवासी कलाकारहरूको प्रस्तुति, लोकनृत्य तथा सांस्कृतिक कार्यक्रम समारोहका मुख्य आकर्षण हुनेछन्। उद्घाटन समारोहपछि विश्वकपको पहिलो खेलमा मेक्सिको र दक्षिण अफ्रिका खेल्नेछन्। उद्घाटन समारोह नेपाली समय अनुसार आज राति 9:15 शुरू हुनेछ भने उद्घाटन खेल 1:15 राति हुनेछ। यसै गरी क्यानाडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुनेछ। मेक्सिको र अमेरिकाले यसअघि विश्वकप आयोजना गरिसकेका छन् भने क्यानाडाले पहिलो पटक विश्वकप आयोजना गर्न लागेको हो। उद्घाटन समारोहमा क्यानाडाको बहुसांस्कृतिक समाज, विभिन्न समुदाय र राष्ट्रिय पहिचानलाई संगीत तथा दृश्य मार्फत प्रस्तुत गर्ने तयारी छ। यसैगरी तेस्रो उद्घाटन समारोह अमेरिकाको लस एन्जल्समा आयोजना हुनेछ। मनोरञ्जन केन्द्र मानिने शहरमा आयोजना हुने समारोहमा अत्याधुनिक प्रविधि र अन्तर्राष्ट्रिय संगीतको बेजोड़ प्रस्तुति गर्ने तयारी छ। तीनवटै उद्घाटन समारोहमा विश्व प्रसिद्ध कलाकारको प्रस्तुति हुनेछ। यसपटक विश्वकपमा सहभागी 48 टोलीलाई 12 समूहमा विभाजन गरिएको छ। हरेक समूहमा 4 टोली छन्। समूह चरणपछि शीर्ष 2 टोली तथा तेस्रो हुने मध्ये उत्कृष्ट 8 टोली नकआउट चरणमा पुग्नेछन्। नयाँ ढाँचा अनुसार पहिलो पटक राउण्ड अफ 32 समावेश गरिएको छ, जसका कारण विश्वकपका कुल खेल संख्या 64 बढ़ेर 104 पुगेको छ। प्रतियोगितामा कुल 1248 खेलाड़ी सहभागी छन्। विश्वभरका 71 देशका 449 व्यावसायिक क्लबबाट खेल्ने खेलाड़ीहरूले आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्दैछन्। यस विश्वकपमा एशियाका जोर्डन र उज्बेकिस्तान, अफ्रिकाको केप भर्डे तथा क्यारेबियन राष्ट्र कुराकाओले पहिलो पटक सहभागिता जनाउँदैछन्। यी टोलीहरू पहिलो सहभागितामै नकआउट चरणमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने, भोलि र पर्सी भने मध्यम वर्षा हुने। नक्कली भूटानी शरणार्थी प्रकरण 3 वर्षपछि सुनवाई प्रक्रिया अघि बढ़्यो, मुद्दाको सुनवाई अब निरन्तर हुने। अवैध संस्थामा काम गरेको भन्दै 3 चिनिया चिकित्सकको दर्ता निलम्बन। नेपाली डाक्टरलाई समेत स्पष्टीकरण पेश गर्न मेडिकल काउन्सिलको निर्देशन। इरानलाई 22 देशको संयुक्त चेतावनी, विदेशी भूमिमा हुने आक्रमण र दरत्रासका गतिविधि रोक्न आग्रह। र फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप आजदेखि शुरू हुँदै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: gentlemen, may I have your attention, please? 3, 2, 1.
1: Hey, 9.6, Christian, Love Station Radio.
2: बुद्ध आवाज यही 2083 बैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के छ हो धुनुस भाई, भाले बोकेर कता?
5: भाकल
4: के को भाकल हो?
5: सुन्तलीको चिउमा चाग आएर हात खुट्टा पनि झमझम गर्छ भन्छ। जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चलाउन।
4: यस्तो पनि हुन्छ?
5: म पाक्छ भाड हिँड्न न हेर्नेस ताई।
4: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो खोसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नु।
5: तर जान्नेले त यो देउताको करामत भन्छ त?
4: यो देउताको होइन, कीटाणुको करामत हो।
6: भाकल साकल छोडौँ धुर्मु, उहाँले भने यस्तै जटा र औषधि खान थालिहाल्नु पर्छ कि?
7: कुष्ठरोगको समयमै उपचार गराउ, अङ्गभङ्ग हुनबाट बचौं बचाऊ।
8: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
9: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
10: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
11: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
12: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
10: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
12: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
11: सुन्नुहोस् त,
10: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
13: वन डडेलो रोकौ।
12: अनुरोध
14: मुना सामुदायिक वन उपभोक्ता समूह बारगंगा 2 गद्दैया, अध्यक्ष कुशल बहादुर थापा, सम्पर्क नम्बर 98254-14-296।
15: ओहो देखा जाए न मूस कुदस है।
16: ओहे तो बरसात के समय है, बखार के आना खुले है कि मूस आए तो अब मूस हेर छपबो आई सकत है।
15: ओहो हाँ तो सही है, याद हुई गवा घर के आसपास झालझुंगा बढ़ के बहुत बड़ा हुई गवा है, काटे रहा।
16: हाँ ऐसा करा जाए तब काल सवेरे पूरी तरकारी नाश्ता करा जाए और सब परिवार मिलकर सर सफाई करे के हुई और आसपास के फोहर व्यवस्थापन करे के हुई ना।
15: होता है ऐसा समय पर तो बड़बार घास फूहर गंदगी रहा जगह पर सांप लुकाई के बैठा हो सकत है ना।
16: वही से तो कही थे बिटिया समीरा, बेटवा विवेक, तोहरे सब और हम मिलकर घर के आसपास रहा बड़वार घास काट दिया जाए, काल लाएगावा जलावन घरे से कुछ दूर व्यवस्थापन कह दिया जाए, डेहरी के आना सांप मूस न हले के में से मरम्मत कह दिया जाए और घर के आसपास खाली और साफ होने के बाद सांप आवे के अपने कम हो जाए न।
15: हाँ काल संचरो हुए सवेरे सब फुर्सते में हो जाता है।
17: सांप बरसात के समय में सूखा जगह पर रहना पसंद करते हैं। यह मौसम में अपने वास स्थान पर पानी चल जाए नाते सूखा जगह के खोजी में वो लोग बाहर निकलते हैं।
18: मूस मुर्गी जैस चारा के खोजी कार्यक्रम में सांप मानव बस्ती नेरे आ सकते हैं।
17: विश्वसनीय और सही जानकारी प्राप्त करे और नक्चेरे के उपचार केंद्र कहाँ है कहीं के पता लगावे। आधिकारिक वेब पेज snakebitenepal.org में जाके आवश्यक जानकारी ले सका जात है।
2: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मंत्रालय, इपिडियोमोलोजी तथा रोग नियंत्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
13: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छट सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
19: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
13: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
20: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, डेन गाडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
19: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज कणे।
21: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
22: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
21: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुटो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
22: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि।
21: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570718010।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको। अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: नभुल्नुहोला
4: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिलवस्तु, फोन 076-550-200, मोबाइल 98-570-55-138।
5: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डरेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
6: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
7: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
8: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
6: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
8: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
7: सुन्नुहोस् त,
6: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
9: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
8: अनुरोधक
6: अध्यक्ष मुक्त बहादुर कार्की, मनकामना सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 2 नन्दनगर कपिल वस्तु। सम्पर्क नम्बर 98-470-83-104।
10: हे भगवान्, यो टोयलेट भुरेर पानी पनि माथि आउन लागिसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
11: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
12: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
13: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
11: सम्पर्क अनुप किसान सेनेटरी, बारगंगा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
13: प्रोप्राइटर नोने थारू।
12: सम्पर्क नम्बर 98-144-49-750 र 98-73-31-393।

0: द्विपटक बैंक अफ द इयर 2024 र 2025 को सम्मान सिटिजन्स बैंक विश्वास को नाम सिटिजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: ओहो मुसा कुदिरा चाहिँ हेर्नु त
2: त्यही त बुढी वर्षायामको समय पनि छ भगारीको ढोका खुलै छ कि मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
1: ओहो हो त ठ्याक्कै सम्झे घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन् काट्नु पर्ने।
2: यसो गरौँ बुढी त्यसो भए भोलि मिठो नास्ता खाउँ आँटा पुरी तरकारी अनि सपरिवार मिलेर सरसफाई गरौँला अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला हुन्न।
1: हुन्छ बुढा यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि होइन।
2: त्यही भएर त भनेको छोरी समीरा छोरा विवेक तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
1: हुन्छ बुढा भोलि।

0: जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
1: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
2: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: ए रुक रुक रुक,
2: के भयो, किन कराएको यस्तो?
1: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रेट।
3: इन्सेन्टमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र?
1: हो नि, इन्सेन्टमा अब मात्र 799 सबै अनलिमिटेड।
4: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल नेपालकै लागि।
5: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डलेको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
6: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
7: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
8: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
6: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
8: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
7: सुन्नुहोस् त,
6: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
9: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
10: अनुरोधक अध्यक्ष गिरधारी थारू, लालमटिया सामुदायिक वन उपभोक्ता समिति, बारगंगा 2 कपैया कपिलवस्तु। सम्पर्क 98075788187।
11: सुन्नु न,
12: भन न भन,
11: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
12: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
11: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
12: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
11: तौलिहावा रोड पश्चिम पट्टी एनसेल टावर भएको ठाउँमा।
12: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल, तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा। प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बिक नायरी। मोबाइल 98215-90-00-95, 98575-56-095 र 98174-52-311।

0: दार्जिलिङ हाई स्कूलको प्लस टू तर्फ कक्षा एघारमा साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाई मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसीयुक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएममा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कूल, बुटोला सुक्खा नगर, फोन 071-534-570, 513-354 र 530-570। दिप भनेकै उज्यालोको प्रति।
1: यस्तै नयाँ नयाँ गीत संगीतहरूको म्युजिक भिडियो हेर्नका लागि मुकुन्द जीसी युट्युब च्यानल लाइक, शेयर, कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सिनुहोला। मुकुन्द जीसी युट्युब च्यानल।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला दिउँसोको 1 बज्यो।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
3: के छ हो धनुष भाई, भाले बोकेर कता? के को भाकल हो?
4: सुन्तलीका जिउमा दाग आएर हात खुट्टा पनि झन्झम गर्छ भन्छ। जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चलाउन।
3: यस्तो पनि हुन्छ?
4: म पत्यार घर हिँड्नु न।
3: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो फुसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
4: तर जान्नेले त यो देउताको करामत भन्छ त?
3: यो देउताको होइन, कीटाणुको करामत हो।
5: भाकल छाकल छोडौँ धुर्मु, उहाँले भने जस्तै जता र औषधि खान थालिहाल्नु पर्छ कि।
6: कुष्ठ रोगको समयमै उपचार गरौ, अङ्ग भङ्ग हुनबाट बचाऊ।
7: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
8: ए रजनी, ऊ वही लम्बा डंडा है, जल्दी लेके आओ तो।
9: अरे ये मुर्गी का दाना देख समय पर आप कहे डंडा खोजा जाता
8: है? एक ठू सांप है मुर्गी के फार्म लगे, ओका डंडा से डरवाई के भगावे के पड़ा, जल्दी लाओ ना।
9: अरे सांप का नहीं चला चाहिए ना, नहीं तो हमरे इनका डस सका था, रह दिया जाए, बल्कि घर भीतर आए तो भगाओ खोई।
8: रजनी फार्म में हल्के मुर्गी मार दे और खाई ले, यही नाते भगावे के चाहत रहे।
9: फार्म में कीड़ा मकोड़ा मूस सांप न हले कह के तार जाली लगाए हन, सांप मुर्गी के नुकसान नहीं करी, बल्कि आपका न डसी ले, दूर रह जाए।
8: ए सही कहे, का करें, सांप देख के बाद डर लग जात है। अरे सांप तो लौट के बेरवा की ओर चले गवा।
9: हमरेन घर नाई सपन से डेरावा जात है, ओनरियो हमरेन से डेरा था। यदि केहू जान अनजान में चलावत के प्रतिरक्षा करे के या आपन बचाव करे के खातिर सांप डसत है।
10: सांप से दूर रहा जाए, सांप का न चलावा जाए या न चिढ़ावा जाए। सांप आदमी से डेरात है, न चलाई के दूर रहे पर सांप न ही डसी, लेकिन उस सब खाना के खोजी में बाहर निकला समय पर घास काटत के खेलत के चलत के छुई गए पर आदमी आक्रमण करत है, सोच के प्रतिरक्षा करे के क्रम में सांप डसत है। आदमी सांप देखते भरे में मारे लागत है, ऐसा करत के सांप डस लेत है।
11: सर्पदंश संबंधी विश्वसनीय जानकारी के खातिर और नजदीक के सर्पदंश उपचार केंद्र कहाँ है पता लगावे के खातिर आधिकारिक वेब पेज www.snakebitenepal.org में देख सका जाता है।
12: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मंत्रालय, इपिडियोमोलोजी तथा रोग नियंत्रण महाशाखा र राष्ट्रीय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपाल का साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
13: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
14: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
15: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं। डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
16: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
15: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
17: सुन्नुहोस् त,
16: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
18: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
15: अनुरोधक भिरी खोला सामुदायिक वन उपभोक्ता समिति, सिद्धगंगा नगरपालिका अर्घाखाँची, अध्यक्ष नारायण पौडेल।
19: कता हो काका लखर लखर गर्दै?
20: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ। छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरम्ला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
19: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
20: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर।
19: हजुर, हाम्रा सेवाहरू,
20: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846-19125 र 9857-5200-004।
21: सुन्नु न,
22: भन न भन,
21: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
22: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
21: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खोलेको छ नि।
22: त्यसो भए त जाऊ न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाऊ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला, बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नि?
21: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
22: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षी कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बिक नायरी। मोबाइल 9825-90-0095, 9875-56-095 र 9871-52-311।
23: नमस्ते अनि स्वागत छ तपाईँलाई सामुदायिक रेडियो बुद्ध आवाजको 89.6 मेगाहर्जको यो तरंगमा। डाँडा पाखा घन्ज्याङ अनि चौतारीमा गुन्जिने ती लोक भाका, अबको समय हो कार्यक्रम लोक भाकाको। अब सुन्न सक्नुहुनेछ विभिन्न नयाँ लोकगीत।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
2: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कूल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
3: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
1: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं।
3: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
4: ए रोक,
5: के भयो, किन कराएको यस्तो?
4: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड
6: रेटमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
4: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
7: ओहो, आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा लिनुहोस्। एनसेल नेपालकै लागि।
8: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डढेलोका कारण हजारौं रुख, वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डढेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डढेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ, जीवन जोगाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।

0: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
3: ए रुक रुक रुक,
4: के भयो, किन कराएको यस्तो?
3: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
5: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: ओहो, आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल नेपालकै लागि।
7: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डढेलोका कारण हजारौं रुख, वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डढेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डढेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा
3: सुरक्षा।
6: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल नेपालकै लागि।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको।
1: ए रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
2: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
1: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि। छिटो ल्याऊ न।
2: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीले दस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
1: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
2: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नु है।
1: हो, हुन त के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
2: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अनजानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
3: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
7: यति बेला दिउँसोको 2 बज्यो।
8: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
7: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
9: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
8: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
7: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
8: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
9: सुन्नुहोस् त,
7: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
10: वन डडेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
8: अनुरोध
11: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी, सिङ्गी घाट सामुदायिक वन उपभोक्ता समूह, बुन्ची, कपिल वस्तु। सम्पर्क नम्बर 98-570-52-001।
12: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
13: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डडेलोका कारण हजारौं रुख, वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डडेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौ, कतै डडेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ जीवन जोगाऊ लुथरन वर्ल्ड रिलीफ नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
14: कता हो काका लहर लहर गर्दै
15: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ। छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
14: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
15: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर।
14: हजुर, हाम्रा सेवाहरू,
15: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9864419125 र 9857052004।
16: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन, मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
15: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
16: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
17: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
15: सम्पर्क कृष्णा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 9857151713, संचालक गिरिराज कणे।
18: हेलो
19: हेलो,
18: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
19: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
20: हजुर,
19: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
20: लु दिन त। हेलो, भन्नुहोस् त।
18: हेलो हजुर,
20: हजुर,
18: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
20: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
19: ए नानी, के भने रहेछ, के हो के भयो?
20: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
19: ल ल ल, म किन दिन्थे?
13: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
21: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
13: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
21: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: तपाईँ यति बेला सामुदायिक रेडियो बुद्ध आवाजको फ्रिक्वेन्सी मोडुलेशनमा 89.6 मेगाहर्ज सँगै हुनुहुन्छ। अब तपाईँ सुन्न सक्नुहुनेछ विभिन्न आधुनिक तथा पप

0: के भइरहेको छ
1: अहिले चाहिँ जुन मलमल साडी मलको भिडियो मेकिङ भइरहेछ

1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10.

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: के छ हो धुनुस भाइ, भाले बोकेर कता? के को भाकल हो?
2: सुन्तलीका जिउमा दाग आएर हात खुट्टा पनि झन्झाम गर्छ भन्छ। जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे। त्यसैले भाले चलाउन
1: यस्तो पनि हुन्छ।
2: म पत्यार घर हिँड्न ल हेर्नुहोस् त,
1: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो चुसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांस पेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
2: तर जान्नेले त यो देउताको करामत भन्छ त?
1: यो देउताको होइन, कीटाणुको करामत हो।
3: भाकल साकल छोडौँ धुर्मु, उहाँले भने आफै जता र औषधि खान थालिहाल्नु पर्छ कि।
4: कुष्ठरोगको समयमै उपचार गरौ, अङ्गभङ्ग हुनबाट बचाऊ।
5: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
6: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
7: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
8: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
9: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
7: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
9: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
8: सुन्नुहोस् त,
7: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
10: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
9: अनुरोधक
11: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु, अध्यक्ष नाथुराम चौधरी थारू, मोबाइल 98470383438 तथा समस्त वन उपभोक्ता समिति परिवार।
12: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
13: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरेन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
12: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
13: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
12: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
13: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
12: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
13: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
12: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
13: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
12: फिजियोथेरापी विशेषज्ञ सेवा,
13: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
12: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
14: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
15: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिसा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
16: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ
11: कहुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
17: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, बिक निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
11: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झन्झमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
17: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
11: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी, कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9843764666 र 9824152191।
17: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
18: हे भगवान्, यो टोयलेट भुरेर पानी पनि माथि आउन लागिसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
19: यस्तो बेला त अनुफिसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
20: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनु हो, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
17: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
19: सम्पर्क अनुफिसान सेनेटरी, बाढगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
17: प्रोप्राइटर नोने थारू।
20: सम्पर्क नम्बर 9814449750 र 9673131393।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
3: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र?
2: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
4: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल नेपालकै लागि।
5: सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
6: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाइ मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसी युक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटेल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा।

0: आईओई र आईओएममा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कूल बुटोलाट सुखानगर, फोन 071-534-570, 513-354 र 530-570। दिप भनेकै उज्यालोको प्रतीक।
1: नरेश सर, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि। खै भाउजू कता हुनुहुन्छ?
2: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
1: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भएछ है तपाईँलाई?
3: यहाँ कुर्कुचानिर टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
1: नआतिनुहोस् है भाउजू, हामी छौ। तपाईँलाई केही

0: आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त संचारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नु पर्ने अवस्था समेत आउन सक्छ।
1: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
2: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार, विज्ञापन बोर्ड। सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको। यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौ। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
2: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
3: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
4: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऔ।
2: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऔ।
4: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
3: सुन्नुहोस् त,
2: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
5: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
4: अनुरोधक
2: अध्यक्ष लेमबहादुर गुरुङ, बागेश्वरी सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 6 बैदौली। सम्पर्क नम्बर 98-4-76-6-39।
6: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान, जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं। वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ। पानीका स्रोतहरू सधैँ भरि भराउ राखौ। वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौ। स्थानीय ज्ञान पुनर्जीवित गरौ। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट शुरू गरौ डढेलो रोक्ने, हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
7: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
7: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: शान्ति र विकासको आधार, शान्ति र विकासको आधार, शान्ति र विकासको आधार। सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला दिउँसोको 3 बज्यो।

0: नमस्कार, म भजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभामा बजेटमाथि छलफल शुरू, करका दर हेरफेरमा अर्थमन्त्रीद्वारा कर्मचारीलाई दोष। विपन्न असहाय र व्यवहारिसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू, 10% निशुल्क शैयाका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने। अन्तर्राष्ट्रिय बजारमा सुनको भावमा तीव्र गिरावट, नेपाली बजारमा पनि 2 दिनमै 15,000 रूपियाँ भन्दा धेरैले घट्यो। ओमानको खाड़ीमा अमेरिकाले आक्रमण गर्दा 3 जना भारतीयको ज्यान गयो, भारतको कड़ा आपत्ति। र यस वर्षको विश्वकप फुटबलमा अत्यधिक गर्मीको चिन्ता। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा आउँदो आर्थिक वर्ष 2083-84 को बजेटमाथि छलफल शुरू भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएका कारण अवरूद्ध भएको सदन हिजोदेखि खुलेको थियो। हिजो परराष्ट्र मन्त्रीले सीमाबारे प्रधानमन्त्रीको भनाईमा स्पष्ट पारेपछि सदन खुलेकोमा आज पनि केही बेर प्रतिपक्षी दलहरूले अवरोध गरेका थिए। अवरोधपछि प्रतिपक्षी दलहरूलाई समय दिएको थियो। त्यसपछि दलीय आधारमा बजेट माथि छलफल शुरू भएको हो। बजेटमाथिको छलफलमा बोल्दै सत्तारूढ दल राष्ट्रपाका सांसद डाक्टर अमरेश कुमार सिंहले सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेट कार्यान्वयन हुने विश्वास नभएको बताउनुभयो। कुल गृहस्थ उत्पादन जीडीपीको 32-33% कहीँ पनि बजेट नबनाउने दावी गर्दै उहाँले बजेटलाई फुकिएको बेलुनको संज्ञा दिनुभयो। सांसद सिंहले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको भन्दै आपत्ति प्रकट गर्नुभयो। संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको सूचीमा राखेको कारण यसमा राज्यले कर लगाउन नमिल्ने उहाँको तर्क छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले करका दर हेरफेर विवादमा कर्मचारीहरूलाई दोषी देखाउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले जेठ 15 गते संसदमा पेश गरेको आर्थिक विधेयकका करका दर र शुल्कमा हेरफेर भएको स्वीकार गर्नुभयो। उहाँका अनुसार त्यो अर्थमन्त्रीको नभई कर्मचारीहरूको त्रुटि थियो। कर्मचारीहरूले बिहान 4 बजे टाइप गर्दा केही कुराहरू छुटेका कारण आफू अर्थ मन्त्रालयको अभिभावक भएकोले यो त्रुटिको जिम्मेवारी आफूले लिएको वाग्लेको भनाई छ। उहाँले जे 17 गते नै त्रुटि सुधारका लागि संसद सचिवालयमा निवेदन पठाइसकेको पनि जानकारी दिनुभयो। तर विपक्षी दलहरूले सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्ने अवसर पाउनु अघि नै 5 बुँदे त्रुटि सुधारको पत्र कुन कानूनी आधारमा पठाइयो भनेर प्रश्न गरेका छन्। अर्थमन्त्रीले यो प्रश्नको स्पष्ट जवाब दिनु भएन। अर्थमन्त्री वाग्लेले यो विवादलाई राष्ट्रिय स्वतन्त्र पार्टीको जनादेश पचाउन नसकेका पक्षहरूले प्रधानमन्त्री र आफूलाई लाञ्छित गर्ने प्रयास भएको राजनीतिक आरोप भने लगाउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा विपन्न असहाय र व्यवहारिसी नागरिकहरूलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ। लक्षित वर्ग निशुल्क उपचार पोर्टल कार्यविधि 2083 अनुसार सरकारी, निजी र सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शैयाको कम्तीमा 10% शैया विपन्न वर्गका बिरामीका लागि अनिवार्य रूपमा छुट्याउनु पर्नेछ। यो कार्यविधि स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्री स्तरीय निर्णय मार्फत स्वीकृत गर्नुभएको हो। निशुल्क शैयामा भर्ना भएका बिरामीले शैया, चिकित्सक परामर्श, शल्यक्रिया प्रयोगशाला परीक्षण र उपचारका लागि आवश्यक औषधि सहित अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवा निशुल्क पाउनेछन्। यी बिरामीलाई शुल्क तिरेर उपचार लिने बिरामीसँग कुनै पनि भेदभाव गर्न पाइने छैन। यो सुविधा पाउन इच्छुक बिरामीले विपन्न परिचय पत्र, स्थानीय तहको सिफारिश र प्रहरीको मुचुल्का पेश गर्नुपर्नेछ। आकस्मिक अवस्थामा स्व घोषणा फारम भरेरै सेवा लिन सकिनेछ, तर डिस्चार्ज हुनु अघि आवश्यक कागजात बुझाउनु पर्नेछ। मन्त्रालयले सञ्चालनमा ल्याएको फ्री हेल्थ पोर्टल मार्फत कुन अस्पतालमा कति निशुल्क शैया खाली छन् भन्ने जानकारी सर्वसाधारणले सहजै हेर्न पाउनेछन्। निशुल्क शैयामा रहेका बिरामीबाट कुनै पनि प्रकारको शुल्क लिएमा वा पोर्टलमा गलत जानकारी दिएमा सम्बन्धित अस्पतालको सञ्चालन अनुमति रोक्का वा खारेजीसम्मको कार्यवाही हुने कार्यविधिमा उल्लेख छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाव 4.5 महिना अघिको तुलनामा 27% घटेको छ। यसअघि सन् 2026 जनवरी 28 तारीकमा विश्व बजारमा सुनको भाव अहिलेसम्मकै उच्च प्रति अंश 5,589 डलर पुगेको थियो। आज प्रति अंश 4,082 डलरमा कारोबार भइरहेको छ। बितेको एक महिनामा मात्रै सुनको भाव झण्डै 13.5% घटेको छ, तर एक वर्ष अघिको तुलनामा भने अहिले सुनको मूल्य 20% बढ़ी हो। सुनको भाव सन् 2025 मात्रै 60% भन्दा धेरैले बढ़ेको थियो। सन् 2026 2019 को शुरू में अत्यधिक बढ़े सुन को भाव पछिल्लो महीना लगातार घटिरहेको छ। अमेरिका में बढ़्दो मुद्रास्फीति को कारण त्यहाँको केन्द्रीय बैंक फेडले ब्याजदर उच्च राख्न सक्ने अनुमानका कारण सुन को भाव घटेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्। सामान्यतया सुनलाई सुरक्षित लगानी मानिए पनि उच्च ब्याजदर हुँदा सुनमा आकर्षण घट्ने गर्दछ। तर मध्यपूर्वको भू राजनीतिक तनाव, ऊर्जा मूल्यमा वृद्धि, विश्वव्यापी ऋणको उच्च स्तर तथा दीर्घकालीन मुद्रास्फीति जोखिमले तत्कालै धेरै घट्ने सम्भावना भने कम रहेको विश्लेषकहरू बताउँछन्। नेपाली बजारमा आज सुन प्रति तोला 2,86,700 रूपियाँमा किनबेच भइरहेको छ। नेपाली बजारमा गएको माघ 15 गते सुनको भाव 3,39,300 रूपियाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने समयसीमा आज मध्यराती सकिने भएको छ। पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले आजै राति 12 बजेभित्र सदस्यता अध्यावधि गरिसक्न सबै क्रियाशील सदस्यहरूलाई आग्रह गर्नुभएको छ। पार्टीका अनुसार अध्यावधि गर्न योग्य कुल 7,82,209 सदस्य मध्ये अहिलेसम्म 4,57,000 भन्दा बढ़ीले एनसीआईडी प्राप्त गरिसकेका छन्। 1,24,000 भन्दा बढ़ीले अध्यावधिक फारम पेश गरिसकेका छन्। तोकिएको समय सीमाभित्र सदस्यता अध्यावधि गर्नेहरू मात्र नेपाली कांग्रेसको आउँदो 15 महाधिवेशनमा सहभागी हुन पाउने कांग्रेसले जनाएको छ। अब विदेशको खबर। हर्मुज जलमार्ग नजिकै रहेको ओमानको खाड़ीमा अमेरिकी सैन्य आक्रमणमा परेर 3 भारतीय नागरिकको ज्यान गएको छ। तेल ट्याङ्करमा भएको आक्रमणमा परेर हराएका 3 शव फेला परेको भारतका बन्दरगाह तथा ढुवानी मन्त्री सर्वानन्द सोनोवालले जानकारी दिनुभयो। अमेरिकी आक्रमणमा परेका भारतीयहरूलाई ओमानी सेनाले उद्धार गरेको थियो। यस घटनापछि भारत सरकारले नयाँ दिल्लीमा रहेको अमेरिकी दूतावासका कार्यवाहक प्रमुखलाई बोलाएर कड़ा आपत्ति जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार पलाउको झण्डा बोकेको ट्याङ्करले इरानबाट तेल ढुवानी गरेर नाकाबन्दी उल्लंघन गरेकाले पटक पटक चेतावनी दिएर पनि चालक दलले व्यवस्था गरेपछि आक्रमण गरिएको हो। फारस खाड़ी र ओमानको खाड़ीलाई जोड्ने एउटा सांगुरो पानीको बाटो नै हर्मुज जलमार्ग हो। यो संसारको सबैभन्दा महत्वपूर्ण तेल आपूर्ति मार्ग मध्येको एक हो। गएको फेब्रुअरी 28 तारीकमा अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि हर्मुज जलमार्गमा तनाव उत्पन्न भएको छ। अप्रेलमा दुवै पक्षीय युद्ध विराममा सहमत भए पनि पुनः सैन्य तनाव बढ़दो क्रममा रहेको छ। अमेरिकाले अप्रेल 13 इरानी बन्दरगाहको नाकाबन्दी शुरू गरेकामा अहिले थप आक्रमण जारी रहेको छ। अब खेल खबर आज मध्यरातीदेखि शुरू हुने फिफा विश्वकप फुटबल 2026 जलवायु परिवर्तनले गम्भीर असर पार्ने देखिएको छ। संयुक्त राष्ट्रसंघले यस वर्षको प्रतियोगितामा अत्यधिक गर्मी एक प्रमुख र निर्णायक कारण हुने चेतावनी दिएको छ। जर्मनीको बोनमा जारी 10 दिने जलवायु सम्मेलनका क्रममा राष्ट्रसंघले बढ़दो विश्वव्यापी तापक्रमको प्रत्यक्ष प्रभाव मैदान स्ट्याण्ड र सबै आयोजक शहरहरूमा देखिने बताएको छ। प्रतिवेदन अनुसार यस विश्वकपमा झण्डै 25% अर्थात 4 मध्ये एक खेल अत्यधिक गर्मीमा हुन सक्छ। खेलका क्रममा मैदानमा रहने खेलाड़ीहरूले तत्काल चिकित्सा सुविधा पाउनेछन्, तर रंगशालामा आउने दर्शकहरूका लागि कुनै विशेष व्यवस्था गरेको छैन। संयुक्त राष्ट्रसंघीय जलवायु एजेन्सीले रंगशाला बाहिरको वातावरणप्रति सबैभन्दा ठूलो चिन्ता व्यक्त गरेको छ। फ्यान जोन, टिकट लाइन, यातायात मार्ग र खेल अघि पछिका बाहिरी कार्यक्रमहरूले मानिसहरूलाई खतरनाक गर्मीको लहरमा पार्न सक्ने जनाइएको छ। 23 संस्करणको यस विश्वकपको उद्घाटन खेलमा आज राति पाउने 1 बजे मेक्सिको र दक्षिण अफ्रिका खेल्दैछन्। पहिलो पटक अमेरिका, क्यानाडा र मेक्सिको 3 देशले संयुक्त रूपमा आयोजना गरेको यस प्रतियोगितामा पहिलो पटक 48 टोली सहभागी छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा बजेटमाथि छलफल शुरू, करका दर हेरफेरमा अर्थमन्त्रीद्वारा कर्मचारीलाई दोष, विपन्न असहाय र व्यवहारिसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू, 10% निशुल्क शैयाका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने, अन्तर्राष्ट्रिय बजारमा सुनको भावमा तीव्र गिरावट, नेपाली बजारमा पनि 2 दिनमै 15,000 रूपियाँ भन्दा धेरैले घट्यो, ओमानको खाड़ीमा अमेरिकाले आक्रमण गर्दा 3 जना भारतीयको ज्यान गयो, भारतको कडा आपत्ति, र यस वर्षको विश्वकप फुटबलमा अत्यधिक गर्मीको चिन्ता।
5: नेपाल बैंक लिमिटेड का
6: शांति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: पटक बैग अफ द इयर 2024 र 2025 को सम्मान सिटिजन्स बैंक विश्वास को नाम सिटिजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: पाल्पा भैरव मेडिकल हल बुटवल को अत्यंत जरूरी सूचना।
2: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
1: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँची हाड जोर्नीका विशेष अपरेशन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
2: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि।
1: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
3: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
4: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
5: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
6: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
4: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
6: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
5: सुन्नुहोस् त,
4: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
7: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
6: अनुरोध
4: अध्यक्ष मुक्त बहादुर कार्की, मनकामना सामुदायिक वन उपभोक्ता समूह, बाणगंगा 2 नन्दनगर कपिल वस्तु। सम्पर्क नम्बर 98470083104।
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
9: डढेलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान। हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौं। वनमा रैथाने बिरुवाहरू रोपौं, तिनको संरक्षण गरौं। अग्नि रेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं, डढेलो रोकौं, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
10: कुरुम स्पाइसी पानीपुरी, रियली स्पाइसी।
11: भनिन्छन् प्रेममा जीवन परिवर्तन सम्म गर्ने शक्ति हुन्छ भनेर। अरूले त भन्छन् मात्रै, मेरो जीवनले त अनुभव पनि गरेको छ। म एक्लै थिएँ, म बेग्लै थिएँ, तर उनकै मायाले मलाई हाँस्न सिकायो, मलाई बाँच्न सिकायो।
12: माया गर्छु भनेको बुझ्दिनँ।
13: माया माया गर्न आधार चाहिन्छ, तिमीसँग के आधार छ?
12: बनाइरहेको छु त। माया गर्छु भनेको बुझ्दै बुझ्दैन।

0: 아들 분이 저기 미사 내려 놈을
1: सुन
0: न म बेगर्दै छु नि बेगर्दै छु कुरा सुन्न
2: सक्छु पुरै कुरा सुन्न भएन
0: अनि गरम त यार बिहे यही सुनाउन फोन गरे मलाई बेगर भोज खाऊ

0: आखिर म आधार नै खोज्दै थिएँ नि होइन, केही समय कुर्न पनि सकेन। अब खाऊ आफ्नो बिहे भोज, आफै गर जस्तो मन लाग्छ त्यही सब बिहे।
1: अब दुला नै रिसाएर गएपछि कोसँग बिहे गर्नु नि?

0: युनाइटेड हस्पिटल हेरिनेर भएको कहाँनिर सरे छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
2: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बाढगङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
1: 24 घण्टा सेवा उपलब्ध छ
2: नभुल्नुहोला
3: विस्तृत जानकारी का लागि युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु फोन 076550200 मोबाइल 98575531138
4: ए रुक रुक रुक
5: के भयो किन कराएको यस्तो
4: दाई
5: यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड
6: एयरटेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
5: हो नि एयरटेलमा अब मात्र 799 सबै अनलिमिटेड
7: आजै यो सुपर भ्यालु प्याक *123 हास डायल गरी वा एयरटेल एप मगाइ लिनुहोस् एयरटेल नेपालकै लागि
8: के छ हो धनुष भाई भाले बोकेर कता के को भाकल हो
9: सुन्तलीका चिउमा दाग आएर हात खुट्टा पनि झन्झम गर्छ भन्थे जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे त्यसैले भाले चलाउन
8: यस्तो पनि हुन्छ
9: म पाचार भएर हिँड्न ल हेर्नुहोस् ताई
8: यो त कुष्ठरोगको लक्षण जस्तो छ शरीरमा यस्तो रातो पोसो दाग देखिनु अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु शरीरमा गिर्खार देखा पर्नु दागमा छुँदा थाहा नपाउनु मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन् तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नु
9: तर जान्नेले त यो देउताको करामत भन्छ त
8: यो देउताको होइन किटाणुको करामत हो
10: भाकल साकल छोडौँ धुर्मु उहाँले भने यस्तै जताएर औषधि खान थालिहाल्नु पर्छ कि
11: कुष्ठरोगको समयमै उपचार गरौँ अङ्गभङ्ग हुनबाट बचौँ बचाऊ
12: जनहितका लागि जारी सन्देश नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग
13: ओहो काका अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो
14: हेर न भतिज म त पायल्स भएर निकै समस्यामा पो छु त दिशा गर्दा मासु बाहिर निस्किन्छ रगत पनि आउँछ अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि
15: काका त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि तपाईँ ढुक्क हुनुहोस् तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ
16: हाम्रा सेवाहरू पायस मलद्वारमा मासु पलाएको दिशा बस्दा रगत देखिने चिलाउने फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने भिक निस्कने फिसर मलद्वारमा चिरा परेको दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने
15: महिनामा हुने समस्या महिनावारी गडबडी सेतो पानी बग्ने तल्लो पेट दुख्ने आङ खस्ने यौनाङ्ग चिलाउने बाजुपन तथा यौन चाहना नहुने पुरुषमा हुने समस्या शीघ्र पतन उत्तेजनामा कमी यौन दुर्बलता यौन चाहना नहुने पेट सम्बन्धी समस्या ग्यास्ट्राइटिस ग्यास्ट्रिक अल्सर गानोगोला अपच कब्जियत आइबीएस जन्डिस मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा पुरानो भन्दा पुरानो बाथ युरिक एसिड तथा गर्दन भाड कम्मरमा नसा च्यापिएको हात खुट्टा झमझमाउने अत्याधिक पोल्ने सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार
16: छाला सम्बन्धी समस्या नयाँ तथा पुरानो एलर्जी अनुहारको चाया पोतो डन्डी फोर दाग सेतो दुबी छालामा चाला हुने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श
15: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय बाढगंगा चार बुद्ध चोक कपिल वस्तु मोबाइल 9847764666 र 9824151291।
16: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधि द्वारा पाइल्स फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
17: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
18: बन्डडेलोका कारणहरू:
19: चुरोट बिडी तथा सलाईका काँटीहरू ननिभाइ फाल्नु,
18: खेतबारी सफा गर्न लगाएको आगो राम्रोसँग ननिभाउनु,
19: वनभोज स्थलमा आगो ननिभाइ छोड्नु,
18: जंगली जनावर भगाउन आगो लगाउनु,
19: चट्याङ जस्ता प्राकृतिक कारणबाट आगो लाग्नु।
18: बन्डडेलोका असरहरू:
19: रुख बिरुवा तथा वन्य जन्तुमा क्षति, पानीको मुहान सुक्दै जाने, कृषि उत्पादनमा कमी हुने,
18: वातावरणीय प्रदूषण,
19: जैविक विविधतामा ह्रास,
18: मानव वन्य जन्तु बीचमा द्वन्द,
19: बस्तीसम्म फैलन गई मानवीय तथा भौतिक संरचनामा क्षति,
17: हरित गृह ग्यास उत्सर्जन भई जलवायुमा परिवर्तन आउनु।
18: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
19: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
17: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
18: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
17: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
19: सुन्नुहोस् त,
18: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
17: अनुरोधक अध्यक्ष दिनेश प्रसाद जयसवाल एवं
18: माया देवी साझेदारी वन उपभोक्ता समूह पटना कपिल वस्तु।
17: सम्पर्क नम्बर 9847072613 र 9264662296।

0: नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: हेलो
2: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: ल दिन त। हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर,
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सुन्नु न,
7: भन न भन,
6: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने।
7: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
6: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
7: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नि?
6: तौलिहवा रोड पश्चिम पट्टी एनसेल टावर भएको ठाउँमा।
7: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडिमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल, तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा, प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर नायरी। मोबाइल 98215 90 00 95, 98575 56095 र 98174 52311।

हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाउ र हुर्काउ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।

0: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा दुई पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
1: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
0: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पाइक पर्ने,
1: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
0: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
1: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
0: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था।
2: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
0: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा दुई पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 9847045967 र 9857055057।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
6: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
7: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
8: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
6: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
8: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
7: सुन्नुहोस् त,
6: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
9: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
10: अनुरोधक अध्यक्ष गिरधारी थारू, लालमटिया सामुदायिक वन उपभोक्ता समिति, बारगंगा दुई कपैया कपिलवस्तु। सम्पर्क 9807588187।
11: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
12: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल सङ्घ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
13: तर त्यसका लागि चाहिने थरी थरीका फुलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फुल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फुलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
11: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
13: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071560205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
14: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz।
15: यति बेला दिउँसोको 4 बज्यो। क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि भालु फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
0: युनाइटेड अस्पताल बारदिङ्गा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
16: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर फाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
16: युनाइटेड अस्पताल बाढगङ्गा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
17: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
18: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
17: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
18: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
17: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
18: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
17: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
18: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
17: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
18: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
17: फिजियोथेरापी विशेषज्ञ सेवा,
18: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
17: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
19: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
20: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
19: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
20: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
19: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
21: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
1: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुकमन संयन्त्र बलियो बनाउ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: अब तपाई सामुदायिक रेडियो बुद्ध आवाजबाट सुन्न सक्नुहुनेछ।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: नरेश सर, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि। खै भाउजू कता हुनुहुन्छ?
2: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
1: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भ्याएछ है तपाईँलाई?
3: यहाँ कुर्कुचानीले टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
1: नआतिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन। बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेश है, एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ। नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पजंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
2: यति बेला त खाली कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
1: हो हो, तपाईँले ठिक भन्नुभयो। चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
4: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: के छ हो धुनुस भाइ, भाले बोकेर कता? के को भाकल हो?
8: सुन्तलीको जिउमा दाग आएर हात खुट्टा पनि झन्झम गर्छ भन्छ। जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चलाउन।
7: यस्तो पनि हुन्छ?
8: नपाट्याएर घर हिँड्नु न। ल हेर्नुहोस् त,
7: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो चुच्चो दाग देखिनु, अनुहारको छाला तथा कानको लोती बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नु।
8: तर जान्नेले त यो देउताको करामत भन्छ त?
7: यो देउताको होइन, कीटाणुको करामत हो।
9: भाकल थाकल छोडौ धुर्मु, उहाँले भने यस्तै जता र औषधि खान थालिहाल्नु पर्छ के?
10: कुष्ठरोगको समयमै उपचार गरौ, अङ्गभङ्ग हुनबाट बचौ बचाउ।
11: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
12: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
13: नेपाल सरकार, विज्ञापन बोर्ड। सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरीब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपीडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज, सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
14: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
15: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
16: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
17: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
15: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
17: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
16: सुन्नुहोस् त,
15: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
18: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
17: अनुरोधक
15: अध्यक्ष मुक्त बहादुर कार्की, मनकामना सामुदायिक वन उपभोक्ता समूह, बाढगंगा 2 नन्दनगर, कपिल वस्तु। सम्पर्क नम्बर 98470-83-104।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: हे भगवान्, यो टोयलेट भुर्रेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
2: हुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
3: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
4: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
2: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर, कपिल वस्तु।
4: प्रोप्राइटर नोने थारू।
3: सम्पर्क नम्बर 98144750 र 98737193।
5: के भयो, किन कराएको यस्तो?
6: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
7: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
5: हो र? हो नि, इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड।
8: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 डायल गरी वा एन्सेल एप मगाई लिनुहोस्। एन्सेल, नेपालकै लागि।
9: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
10: हेर न भतिजु, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
11: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
12: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला, मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिप निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
13: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाँझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा। पुरानो भन्दा पुरानो बात, युरिक एसिड तथा गर्दन, ढाड, कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने, पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाँझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट

0: फिजियोथेरापी द्वारा सफल उपचार,
1: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श,
0: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा। सम्पर्क उत्तम फार्मेसी, कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9893764665 र 9824152191।
1: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छाल सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डढेलोका कारण हजारौं रुख, वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डढेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डढेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ, जीवन जोगाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
4: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 5 बजे।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम जागृति। कार्यक्रम सुनेर आशिषित हुनुहोस्।

0: जिउनु र मर्नु यो संसारको रीत, कसैको हार त कसैको जित, उमङ्ग कतै कहीँ वेदना, बाँकी अझै छ हामी जाग्न। जागृति जागृति
1: कार्यक्रम जागृतिमा तपाईँ सबैलाई हार्दिक स्वागत गर्दछु।
2: र श्रोता मित्र, सदाको कार्यक्रममा जस्तै आज पनि हामी कार्यक्रममा रहेर एचआईभी एड्ससँग सम्बन्धित कुराकानी नै गर्नेछौ।
1: अनि तपाईँले आफ्नो पत्रमा लेखेर पठाउनु भएको प्रश्नहरू र जिज्ञासाको जवाफ दिनुको लागि आज पनि कार्यक्रममा हामीसँग एकजना विशेषज्ञ हुनुहुन्छ।
2: अनि जो चाहिँ प्राय हाम्रो यस कार्यक्रममा रहेर हामीसँग हामीलाई एचआईभी एड्सको बारेमा बुझ्नको लागि सहायता गरिरहनु भएको छ।
1: र आज पनि श्रोता मित्र, कार्यक्रममा हामी उहाँलाई स्वागत अवश्य नै गर्नेछौ। तर योभन्दा अघि एउटा गीत।
2: श्रोता मित्र, यो गीत पछि हामी पुनः तपाईँलाई कार्यक्रममा स्वागत गर्ने नै छौँ र हाम्रो कुराकानीलाई हामी निरन्तरता दिने नै छौँ। त्यतिन्जेल चाहिँ हामी एउटा गीत सुनौ।

0: सुमधुर गीत पछि यहाँलाई स्वागत छ। अनि आज पनि हामीसँग हुनुहुन्छ एकजना एचआईभी सम्बन्धित विशेषज्ञज्यू, उहाँलाई हामी कार्यक्रममा स्वागत गर्नेछौ।
1: हुन्छ, कार्यक्रममा स्वागत छ तपाईँलाई।
2: धन्यवाद।
0: सबैभन्दा पहिला हामीलाई बताउनुहोस् कि यो कार्यक्रम तपाईँलाई कस्तो लाग्छ?
2: मलाई यो कार्यक्रम एकदमै मनपर्छ, किनभने यस कार्यक्रमको माध्यमबाट हामीले धेरै व्यक्तिहरू कहाँ एचआईभीसँग सम्बन्धित जानकारीहरू पुर्याउन सकेका छौं। यो एउटा राम्रो प्रयास हो जसको प्रतिफल स्वरूप हामीले धेरै श्रोताहरूबाट पत्र प्राप्त गरिरहेका पनि छौं।
0: हो, तपाईँले एकदम सही भन्नुभयो। अहिले पनि हाम्रो हातमा धेरै पत्रहरू छ जसमा सोधिएका प्रश्नको जवाब तपाईँले कार्यक्रममा दिनुहुनेछ। र आजको लागि कार्यक्रममा पहिलो पत्र म लिँदैछु। आलोकजीको यो पत्र रहेको छ। उहाँ आफ्नो पत्रमा लेख्नुहुन्छ, के मेरो परिवारको कुनै सदस्य अथवा मेरो कोही मित्रले मलाई रगत दिन सक्छन्?
2: अवश्य दिन सक्छन्, तर जब कुनै आकस्मिक दुर्घटनाहरू हुन्छन् र आपतकालीन स्थिति त्यहाँ हुन्छ, रगतको आवश्यकता त्यहाँ हुन्छ, अनि जो कोही व्यक्तिले सहायताको निम्ति आफ्नो रगत दिन तयार हुनुपर्छ। यो अवस्था भनेको अति नै हडबड र अस्त व्यस्त हुन्छ कि कसैले पनि यो सोचेको हुँदैन कतै रगत दिने व्यक्ति एचआईभी संक्रमित त छैन भनेर, र तुरन्तै उसबाट रगत लिइन्छ बिना कुनै परीक्षण। त्यसैले ध्यान दिनुपर्ने कुरा चाहिँ यो हो कि तपाईँले रगत दिन लागिरहेको व्यक्तिको रगतमा कुनै पनि रोगको संक्रमण छ कि छैन, चाहे त्यो एचआईभी होस् वा अरू कुनै पनि रोग, अनि मात्र तपाईँले रगत लिन सक्नुहुन्छ, चाहे तपाईँकै परिवारको सदस्य वा अरू कोहीबाट। यो चाहिँ सुरक्षित हुन्छ।
0: अर्थात् परिस्थिति जस्तो सुकै किन नहोस्, तर हामीले मन र मस्तिष्कको राम्रो प्रयोग गर्नुपर्छ।
1: अनि यसै गरी अर्को पत्र मेरो हातमा छ अमृताजीको, अनि उहाँले आफ्नो पत्र मार्फत जान्न चाहनुभएको छ कि के संक्रमित रगतलाई बरफमा सञ्चय गरेर राख्नाले एचआईभी नष्ट हुन्छ?
2: त्यस्तो कदापि हुँदैन, र हामीले यस विषयमा अघिल्ला कार्यक्रमहरूमा पनि कुरा गरिसकेका छौं कि जुन स्थानमा गिलोपन रहिरहन्छ त्यहाँ एचआईभी भाइरस जीवित नै रहिरहन्छ, त्यसैले त्यसलाई बरफमा राखियो भने त झनै सुरक्षित भएर जीवित रहन्छ, सालौंसम्म पनि जीवित रहन सक्छन्।
0: अनि त्यसै गरी अर्को पत्र छ मेरो हातमा शर्मिलाजीको, अनि उहाँको प्रश्न यस प्रकार छ कि एक एचआईभी संक्रमित व्यक्तिसँग एउटा भाँडामा भोजन गर्न सकिन्छ त?
2: एकदमै सकिन्छ, र हामीले यस कार्यक्रममा बारम्बार बताइरहेका छौं कि एचआईभी जुठो खाँदैमा सर्दैन, अनि सँगै बस्दैमा हिँड्दैमा पनि यो सर्दैन। यो खाली संक्रमित रगत, वीर्य, योनिरसबाट, सिरिन्ज अथवा सुईबाट सर्छ, अनि संक्रमित महिलाले जन्माएको बच्चामा पनि सरेको हुन्छ, त्यसैले तपाईँ निसंकोच भोजन गर्न सक्नुहुन्छ।
0: तपाईँको मतलब हामीले ध्यान दिनुपर्ने कुरा चाहिँ शारीरिक द्रव्य, रगत, वीर्य, योनिरसबाट बच्नु पर्यो, यी कुरालाई हाम्रो शरीरमा प्रवेश हुनबाट बचाउनु पर्यो। तर सामान्य व्यवहार जस्तै सँगै खानु, बस्नु, हिँड्नु, एउटै कपडा लगाउनु इत्यादिले यो रोग सर्न सक्दैन, होइन त?
1: अनि त्यसै गरी अर्को पत्र मेरो हातमा छ यति बेला, अनि जसलाई चाहिँ धर्मेशीले लेख्नु भएको छ, र उहाँ आफ्नो पत्रमा यसरी भन्नुहुन्छ कि मेरो बच्चालाई स्कूलमा अरू एचआईभी संक्रमित बच्चाबाट संक्रमण हुन सक्छ भनेर।
2: धर्मेशजी, जब हाम्रो बच्चाहरू स्कूल जान थाल्छन् हामीलाई आफ्नो बच्चाको बारेमा चिन्ता फिक्री हुनु स्वाभाविक नै हो। जहाँसम्म तपाईँको बच्चा सानो छ भने त संक्रमण हुन असम्भव नै छ, तर तपाईँको बच्चा अलि ठूलो भइसकेको छ भने चाहिँ, अर्थात् तपाईँको बच्चा दुर्व्यसनमा फँसेको छ र असुरक्षित यौन सम्बन्धमा फँसेको छ भने चाहिँ त्यहाँनिर एचआईभी सर्ने सम्भावना रहेको हुन्छ, जुन कुराहरू हामीले कार्यक्रममा पटक पटक बताइरहेका हुन्छौं। त्यसैले यदि तपाईँको बच्चा जवान भइसकेको छ भने उसलाई राम्रोसँग एचआईभीको बारेमा सम्झाउनुहोस् र होसियार हुनलाई भन्नुहोस्। यो सावधानी चाहिँ तपाईँले आफ्नो तर्फबाट अपनाउन सक्नुहुन्छ।
1: हामी आशा गर्छौं कि धर्मेशजी तपाईँले आफ्नो प्रश्नको जवाब पाइसक्नु भएको छ। र अर्को पत्र पनि मसँग छ, सन्तोषजीले लेख्नु भएको छ यो पत्रलाई, अनि उहाँले यसरी लेख्नुहुन्छ आफ्नो पत्रमा, यदि म आफू एचआईभी संक्रमित छैन भने मेरो यौन साथी पनि एचआईभी संक्रमित छैन भन्न सकिन्छ त भनेर।
2: सन्तोषजी, यो अवश्य पनि भन्न सकिँदैन, किनभने हामीले बारम्बार कार्यक्रमबाट भनिरहेका छौं कि कुनै पनि व्यक्तिको अनुहार हेरेर ऊ एचआईभी संक्रमित छ कि छैन भनेर थाहा पाउन सकिँदैन, त्यसैले यो असल मानिन्छ कि तपाईले आफ्नो यौन साथीको बारेमा राम्रोसँग जानकारी लिनुहोस् र उहाँको रगत परीक्षण पनि तपाईले गराउन सक्नुहुन्छ। तर यतिकैमा चाहिँ छ कि छैन भनेर भन्न सकिँदैन।
0: हुन्छ, यहाँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौ कार्यक्रममा आइदिनु भयो र हाम्रो श्रोता मित्रको पत्रहरूको जवाफ दिनुभएको लागि यहाँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौ।
2: तपाईहरूले पनि धेरै धेरै धन्यवाद छ कि यसरी तपाईँहरू माझ आएर श्रोताहरूको पत्रहरूको जवाफ दिन पाएको छु। धन्यवाद तपाईँहरूलाई।
1: हुन्छ त श्रोता मित्र, हामीले तिनजेल अनि कार्यक्रममा रहेर एचआईभी एड्ससँग सम्बन्धित विभिन्न जानकारीमूलक कुराकानीहरू गर्यौं र अब भने हामीले कार्यक्रमबाट विदा माग्नुपर्ने समय भइसकेको छ। फेरि पनि हामी कार्यक्रमको अन्त्यमा तपाईँलाई भन्न चाहन्छौ कि अझै पनि तपाईँको मनमा एचआईभी एड्ससँग सम्बन्धित कुनै पनि प्रश्न, जिज्ञासा अथवा यस सम्बन्धी तपाईँले जानकारी लिन चाहनुहुन्छ भने निसंकोच हामीलाई पत्रचार गर्न सक्नुहुनेछ र पत्रचारको ठेगाना चाहिँ हामीले कार्यक्रमको अन्त्यमा तपाईँलाई बताउने नै छौ। हुन्छ त श्रोता मित्र, अर्को कार्यक्रममा फेरि भेट्ने बाचा गर्दै आजको लागि हामी दुवैजना तपाईँबाट झिन चाहन्छौ। नमस्ते।

श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौं।

प्रिय श्रोता तपाईहरुले अहिले सुन्दै हुनुहुन्थ्यो TWR नेपालद्वारा सञ्चालित रेडियो कार्यक्रम जागृति। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईको सुझाव, सल्लाह र प्रतिक्रियाको लागि हामी आशा गर्दछौ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम जागृति, GPO बक्स नम्बर 8975, EPC नम्बर 2561, काठमाडौँ, नेपाल। साथै हाम्रो इमेल ठेगाना twrnepal.radio@gmail.com। हामीलाई 9813300690 SMS वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट हुनेछौ। तबसम्मका लागि बिदा चाहन्छौ। जय मसीह।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिट्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: युनाइटेड अस्पताल बारगिङ्गा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरजीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर फाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
2: युनाइटेड अस्पताल बाढगङ्गा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 98575158।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरी साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
3: फिजियोथेरापी विशेषज्ञ सेवा,
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रणाली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्रणाली, फोन 071-531-641 र 535-641।
5: सिद्धार्थनगर सिटी हस्पिटलद्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज, सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।

0: टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
1: ए दाइ ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। पाँच मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
2: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी पाँच मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
0: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
1: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा एक मन्द्रेली टोल, बठन कपिल वस्तु,
0: प्रोप्राइटर नोनेथा रु।
2: सम्पर्क नम्बर 9814449750 र 9673131393।
3: रोक
4: के भयो, किन कराएको यस्तो?
3: दाइ यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड
5: रेटमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
4: हो र। हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल नेपालकै लागि।
7: आमाले मिठो
8: खाना दिनुहुन्छ,
7: अनि बाबाले
8: काखमा लिनुहुन्छ।

0: ओहो काका अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
1: हेर न भतिजू, म त पाल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
2: काका त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न, दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
3: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
2: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबियस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
3: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श,
2: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिङ चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9843764666 र 9824151291।
3: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइरिस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डडेलोका कारण हजारौं रुख वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डडेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डडेलो देख्दा
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz।
2: यति बेला साँझको 6 बज्यो।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू 10% निशुल्क शय्याका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने
3: पानी परेसँगै देशभर गर्मी घट्यो अझै केही दिन वर्षाको सम्भावना मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आइपुग्यो
2: ओमानको खाड़ीमा अमेरिकाले आक्रमण गर्दा 3 जना भारतीयको ज्यान गयो भारतको कड़ा आपत्ति इरानले आक्रमण गरेपछि हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द
3: र फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातीदेखि शुरू हुँदै नेपाली फुटबल राजनीतिक हस्तक्षेपका कारण संकटमा सरकारको लगानी र इन्फाको नेतृत्व सुधार बिना फुटबलको विकास कठिन
4: हाम्रो फुटबलिङ फेडरेशनको टपमा हुने मान्छेहरूले स्पोर्ट्सलाई भन्दा पनि आफ्नो गोजी भर्ने काम गरिरहेको छ नि
5: फुटबल खेलेरै म कमाउँछु खेलेरै आफ्नो नाम बनाउँछु भन्ने विश्वास जगाइदिनुपर्छ
6: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
7: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
6: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
8: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
9: फोन 056-494-333 493-555
10: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ
11: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
2: नेपाल दर्पणमा अब खबरको सिलसिला प्रतिनिधि सभामा आउँदो आर्थिक वर्ष 2083-84 बजेटमाथि छलफल शुरू भएको छ संसदको लामो अवरोध हटेसँगै यो छलफल शुरू भएको हो छलफलमा बोल्दै सत्तारूढ़ राष्ट्रपाका सांसद डाक्टर अमरेश कुमार सिंहले बजेट कार्यान्वयन हुने विश्वास नभएको बताउँदै यसलाई फुकिएको बेलुनको संज्ञा दिनुभयो शिक्षा र स्वास्थ्यमा कर लगाइएकोमा आपत्ति जनाउँदै उहाँले यी क्षेत्र संविधानले मौलिक अधिकारमा राखेकाले कर लगाउन नमिल्ने बताउनुभयो नेपाली कांग्रेसका सांसद सन्दीप राणाले बजेट अव्यवहारिक असमावेशी र दुर्गम ग्रामीण जनजीवनप्रति संवेदनशील रहेको आरोप लगाउनुभयो एमाले संसदीय दलकी उपनेता पदमा अरियालले बजेटले गरीबलाई झनै गरीब र धनीलाई झनै धनी बनाउने नीति लिएको भन्दै आपत्ति जनाउनुभयो निमुखा वर्गको उत्थानका ठोस कार्यक्रमको अभाव खड्किएको उहाँको भनाइ छ नेकपाका प्रमुख सचेतक युवराज दुलालले बजेटले किसान मजदूर बेरोजगार युवा र गरीब नागरिकको अपेक्षा सम्बोधन गर्न नसकेको बताउनुभयो रापरपा संसदीय दलका नेता ज्ञान बहादुर शाहीले बिरामीको उपचार खर्चमा समेत कर लगाउने सरकारको नीति नीतिलाई निर्दयी भन्दै आक्रोश व्यक्त गर्नुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारको बजेट देशको समस्या समाधान गर्नुको साटो खुट्टाको घाउ निको नबनाई नयाँ जुत्ता किन्ने खालको आएको टिप्पणी गर्नुभयो। यसैबीच अर्थमन्त्री स्वर्णिम वाग्ले सरकारले समतालाई केन्द्रमा राखेर आउँदो आर्थिक वर्षको बजेट ल्याएको दावी गर्नुभएको छ। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री वाग्ले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाएको दावी गर्नुभएको हो। ठ्याक्कै समाजवाद भन्ने शब्द नपरे पनि समताको एजेण्डालाई अगाडि सारेको उहाँको भनाइ छ। विपक्षी दलहरूलाई आफ्नो पार्टीको एजेण्डा जस्तो बजेट आएन भनेर गुनासो गर्न छूट रहेको अर्थमन्त्री वाग्लेको भनाइ छ।
3: कृषि वन तथा पर्यावरण मन्त्रालयले चालू आर्थिक वर्षको अहिलेसम्म 5,58,000 मेट्रिक टन भन्दा धेरै रासायनिक मल आपूर्ति भइसकेको दावी गरेको छ। राष्ट्रिय सभाको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसदले सोधेका प्रश्नको जवाब दिँदै कृषि मन्त्री गीता चौधरीले यस्तो दावी गर्नुभएको हो। उहाँका अनुसार 5,58,522 मेट्रिक टन मल आपूर्ति भएकोमा त्यसमध्ये 4,68,016 मेट्रिक टन मल किसानलाई वितरण समेत भइसकेको छ। 1,38,802 मेट्रिक टन मल मौजदात रहेको र चालू आर्थिक वर्षको असार मसान्तसम्म झण्डै 6,00,000 मेट्रिक टन मल कृषकलाई अनुदानमा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको उहाँको भनाइ छ। उहाँले आउँदो धानबालीको सिजनलाई लक्षित गर्दै मल अभाव हुन नदिन मल आपूर्तिकर्तासँग भएका सम्झौता कार्यान्वयनका लागि नियमित ताकेता भइरहेको बताउनुभयो। साउनसम्म झण्डै 90,000 मेट्रिक टन मल भित्रने सरकारको अनुमान रहेको पनि कृषि मन्त्री गीता चौधरीले बताउनु भएको छ।
2: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा विपन्न असहाय र बिमारीसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ। लक्षित वर्ग निशुल्क उपचार पोर्टल कार्यविधि 2083 अनुसार सरकारी निजी र सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शैयाको कम्तीमा 10% शैया विपन्न वर्गका बिरामीका लागि अनिवार्य रूपमा छुट्याउनु पर्नेछ। यो कार्यविधि स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्री स्तरीय निर्णय मार्फत स्वीकृत गर्नुभएको छ। निशुल्क शैयामा भर्ना भएका बिरामीले शैया चिकित्सकीय परामर्श शल्यक्रिया प्रयोगशाला परीक्षण र उपचारका लागि आवश्यक औषधि सहित अस्पतालमा उपलब्ध सम्पूर्ण सेवा स्वास्थ्य सेवा निशुल्क पाउनेछन्। यी बिरामीलाई शुल्क तिरेर उपचार लिने बिरामीसँग कुनै पनि भेदभाव गर्न पाइने छैन। यो सुविधा पाउन इच्छुक बिरामीले विपन्न परिचय पत्र स्थानीय तहको सिफारिश र प्रहरीको मुशुल्का पेश गर्नुपर्नेछ। आकस्मिक अवस्थामा स्व घोषणा फारम भरेरै सेवा लिन सकिन्छ तर डिस्चार्ज हुनु अघि आवश्यक कागजात बुझाउनु पर्नेछ। मन्त्रालयले सञ्चालनमा ल्याएको फ्री हेल्थ पोर्टल मार्फत कुन अस्पतालमा कति निशुल्क शैया खाली छन् भन्ने जानकारी सर्वसाधारणले सहजै पाउन सक्नेछन्। निशुल्क शैयामा रहेका बिरामीबाट कुनै पनि प्रकारको शुल्क लिएमा वा पोर्टलमा गलत जानकारी दिएमा सम्बन्धित अस्पतालको सञ्चालन अनुमति रोक्का वा खारेजीसम्मको कार्यवाही हुने कार्यविधिमा भनिएको छ।
3: देशका 13,736 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी रहेको पाइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको शैक्षिक सूचना 2082 अनुसार यो संख्या कुल सामुदायिक विद्यालयको 50.86% हो। यसको अर्थ आधा भन्दा बढ़ी सामुदायिक विद्यालयमा विद्यार्थी संख्या 100 भन्दा तल रहेको छ। अहिले देशभर 35,951 विद्यालय रहेकोमा 25,623 सामुदायिक अर्थात सरकारी र 41 संस्थागत अर्थात निजी विद्यालय रहेका छन्। सबै विद्यालयमा गरेर कुल 70,40,000 भन्दा बढ़ी विद्यार्थी अध्ययनरत छन्। विद्यार्थी संख्या कम भएका विद्यालयलाई एकीकरण गर्न सरकारले विद्यालय समायोजन अभियान जारी राखेको छ। अहिलेसम्म 662 सामुदायिक विद्यालय मर्ज भइसकेका छन्। चालू आर्थिक वर्षमा समायोजनका लागि 45 करोड़ रूपियाँ प्रोत्साहन रकम विनियोजन गरिएको छ भने आउँदो वर्ष सामुदायिक विद्यालयको पूर्वाधार निर्माणका लागि 1 अर्ब रूपियाँ छुट्याइएको छ। शिक्षा मन्त्रालयका वक्ता महेन्द्र पराजुलीका अनुसार विद्यालय व्यवस्थापन संविधान त पालिकाको जिम्मेवारी भएकोले त्यहाँबाट समायोजनको विवरण माग गरिएको छ। प्रधानाध्यापक संघका अध्यक्ष सुदाम गौतमले राष्ट्रिय नीति बनाएर शिक्षाको रूपान्तरणमा लाग्नुपर्ने र विद्यालयको स्पष्ट मापदण्ड तोक्नुपर्ने सुझाव दिनुभएको छ।
2: आज देशभर गर्मी निकै घटेको छ। पछिल्लो 24 घण्टामा सबैसो तराई र मध्य पहाड़ क्षेत्रमा पानी परेसँगै गर्मी घटेको हो। आज पश्चिम तराईका जिल्लामा पनि अधिकतम तापक्रम 31-32 डिग्री सेल्सियस आसपासमा रहेको छ। लामो समयदेखि गर्मीको मार खेप्दै आएका पश्चिम तराईका बासिन्दाले आज धेरै सहज भएको बताएका छन्। आज राति सहित भोलि र पर्सि पनि देशका विभिन्न भागमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पानी परेसँगै चर्को गर्मी घट्ने अनुमान छ। अहिले कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी र हिमाली क्षेत्रका एक दुई ठाउँमा पानी परिरहेको भएको छ। यसैबीच यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको छ, तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि गरेको छैन। मनसुनी वायुको गतिविधि देखिए पनि परिपक्व भइ नसकेको विभागको भनाइ छ। भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बंगालको खाड़ी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ। नेपालमा सरदर जून 13 तारीकमा मनसुन भित्रिने गर्छ। आज जून 11 तारीक हो। यसपालि औसत मिति आसपासमै मनसुन भित्रिने मौसमविदको अनुमान छ। गएको वर्ष सरदर भन्दा 15 दिन अगाडि नै मनसुन नेपाल भित्रिएको थियो, तर चाँडै नेपाल भित्रिए पनि लामो समय पूर्वी भेगमै बसेको थियो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। नेपालको फुटबल विकासका लागि गर्नुपर्ने कामबारे नागरिक सुझावसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
12: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
9: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
12: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
9: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
13: बेटर अप्लायन्सेस का एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
9: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभामा बजेटमाथि छलफल शुरू, गरीबलाई बिर्सिएको सांसदहरूको आरोप, समतालाई नै केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दावी, विपन्न असहाय र व्यवहारसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू, 10% निशुल्क सयका बिरामीबाट शुल्क लिए अस्पताल खारेजसम्म हुने, पानी परेसँगै देशभर गर्मी घट्यो, अझै केही दिन वर्षाको सम्भावना, मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आइपुग्यो लगायतका खबर प्रस्तुत गर्यो।
3: अब बाँकी प्रसंग, आज रातिदेखि शुरू हुन लागेको विश्वकप फुटबलको रौनकले सबैजसोको ध्यान तानेको छ, तर यही बेला नेपाली फुटबल भने संकट र अन्यलमा छ। कहिले राजनैतिक हस्तक्षेपका कारण, कहिले एन्फाको नेतृत्व र निर्वाचन विवाद, अनि कहिले खेलाड़ीको आन्दोलनका कारण नेपाली फुटबल निरन्तर विवादमा पर्दै आएको छ। हिजो मात्र अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल संघ एन्फामा बाह्य हस्तक्षेप नरोकिए नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट निलम्बन गर्न सकिने चेतावनी समेत दिएका छन्। कुनै समय नेपालमा सबैभन्दा लोकप्रिय खेल मानिने फुटबल अहिले आफ्नो साख जोगाउन संघर्ष गरिरहेको छ। यसै विषयमा साथी महेश गेवालीले नेपाली फुटबलको विकासका लागि अब के गर्नुपर्छ भनेर ललितपुरमा भेटिएका केही युवालाई सोध्नु भएको छ।
14: नितेश अर्याल, दक्षिणकाली। अहिलेको समयमा त्यो हस्तक्षेप कम गराउने, चुनाव गराउने त्यो गर्नु पर्यो। एएफसीको मापदण्ड अनुसारको हाम्रो देशमा रंगशाला नै छैन, भएको एउटा 10-7 रंगशाला नै जीर्ण अवस्थामा छ। मापदण्ड नभएर, पर्याप्त नभएर उनीहरू पनि आफ्नो होम गेम समेत बाहिर अर्काको देशमा गएर खेल्नुपर्ने अवस्था, यस्तो विडम्बना छ। म आन्दोलन गर्दै बसिरहनु पर्दैन, म तालचाल खोल्ने लाउने गरिरहनु पर्दैन, म फुटबल खेलेरै म कमाउँछु, खेलेरै म परिवार पाल्छु, खेलेरै आफ्नो नाम बनाउँछु भन्ने विश्वास जगाइदिनुपर्छ।
15: सचिता आर्याल, चितवन भरतपुर। त्यो हाइप पाकै छैन कि नेपाली फुटबलले, जति वर्ल्ड कपहरू त अब त्यो छुट्टै लेभलको हुन त भयो, अब एनपीएलको लागि भनेर जति हुन्छ नि त्यस्तै गरी नै अब फुटबल टिमको लागि पनि त्यस्तो होस्, प्लेयरहरूलाई चिन्न सकौँ, त्यही नै हो।
16: मिस्टर केसी मकनपुर। अरू प्रोफेसनल स्पोर्ट्सहरू हेरेँ युरोपतिर, अब त्यहाँको क्वालिटी नै एकदमै फरक छ। त्यो हेरेपछि नेपाली फुटबल हेर्न थाल्यो भने आई क्यान डु बेटर जस्तो फिलिङ आउँछ कि, एकदम बोरिङ लाग्छ कि, ट्याक्टिक्स बिना खेला जस्तो, यतिकै बल यता कुदाइदेखा, मान्छे त्यही पछाडि कुदेखा, त्यस्तो जस्तो लाग्छ अनि एकदमै मनै पर्दैन कि हाम्रो फुटबलिङ फेडरेसनको टपमा हुने मान्छेहरूले स्पोर्ट्सलाई भन्दा पनि आफ्नो गोजी भर्ने काम गरिरहेछन् कि. अब तपाईँहरूको स्पेनिस फुटबलिङ फेडरेसनलाई कन्सिडर गर्नुभयो भने त्यसको डिरेक्टरको स्यालेरी र त्यसको प्लेयरको स्यालेरी हेर्नुभयो भने प्लेयरले बढी कमाउँछन् तर नेपालमा फुटबल नखेल्ने मान्छेले फुटबलमा बढी कमाएर हुन्छन् अनि फुटबल खेल्ने 15,000 मात्रै कमाएर हुन्छ अनि यो इकोनोमीमा 15,000 कमाउनु भनेको त गाह्रै पर्छ नि त.
17: सदिना उप्रेती चितवन बस्छु. एन्फाभित्र नै एकदमै करप्सन भएको कारणले चाहिँ जो राम्रो खेल्ने खालको जुन खेलाडीहरू हुनुहुन्छ उहाँले चाहिँ स्यालेरी इन्जुरी पछिको ट्रिटमेन्ट यताउति यस्तै कारणले गर्दा नै गभर्मेन्टको सपोर्ट नभएर नै अगाडि बढ्न नसकेको जस्तो लाग्छ. अब गभर्मेन्टले राम्रो काम गर्ला अनि पक्कै अब नेपाललाई पनि वर्ल्ड कपमा देख्न सकिएला.
18: दिपेन्द्र पराजुली साहुनौ भक्तपुर. आफ्नो प्यारेन्ट्सलाई म चाहिँ फुटबल खेलेर मेरो जीवन व्यापन गर्छु भनेर तपाईँले कन्भिन्स गर्न सक्नुहुन्न. उहाँहरूको चाहिँ एउटा बच्चाले चाहिँ खेलकुदबाट आफ्नो जीवन बढाउन सक्ला, केही राम्रो गर्न सक्ला, भविष्य उसले धान्न सक्दैन भन्ने छ. बाहिर विदेशमा उनीहरूले एउटा गेम खेलेको बदलामा उनीहरूले धेरै कमाइन्छ नि. हाम्रो नेपालमा त्यही एउटा गेम खेल्यो भने 2,000 रुपियाँ, त्यस्तोमा जीवन व्यापन गर्न उहाँहरूलाई गाह्रो हुन्छ.
17: योजना थापा सिन्धुली रातमाटा. गभर्मेन्टले पनि अब प्लेयर्सहरूलाई एउटा राम्रो अपर्च्युनिटी देखाइदिनु पर्यो, एउटा पाथवे पनि देखाइदिनु पर्यो होइन. ट्रेनिङ सेन्टर्सहरू पनि खोलेर त्यस्तो राम्रो प्लेयरहरूलाई अपर्च्युनिटी दिनु पर्यो अनि त्यसपछि कोहीसँग फाइनेन्सियली पनि एबल हुँदैन तिनीहरूको लागि पनि यस्तो जो स्कलरसिप टाइप अफ केही दिनु पर्यो. प्रमोसन चाहिँ अलिक पुगेको छैन भन्छु, प्रमोसन चाहिँ एकदमै गर्नुपर्ने जरुरत छ अहिले.
19: सुमिन गिरी घर चाहिँ झापामा भनौँ न. नेपालमा मेसी रोनाल्डो भन्दा राम्रो खेल्ने पनि छन् होला, तर उहाँहरूले अवसर नपाएर चाहिँ त्यो किसिमको इक्विपमेन्ट नपाएर त्यो किसिमको ग्राउन्ड नपाएर चाहिँ उहाँहरूले अलिकति पछाडि परेको पनि हुनसक्छ.
20: प्रियन्सु भगत भैँसीपाटी. नेपाली फुटबल भने चाहिँ सबै पोलिटिक्सले सकाइसक्यो. गभर्मेन्टले कहिले नै फन्ड गरेन उनीहरूलाई. काम गर्ने लेबर भन्दा कम स्यालेरी आयो भने त बस्दैन नि त. उनीहरूले अपर्च्युनिटी हेर्ने हो. उनीहरू त राष्ट्रलाई देखाउँदा नै उनीहरूको त पैसा आएन. त्यत्रो मेहनत गरे देशको लागि खेल्यो. अब त्यो फेलियर बोर्ड भएपछि त अब बोर्डहरू सबै चेन्ज गरेर प्लेयरहरूले विश्वास दिएरै अगाडि बढ्नुपर्छ.
21: विपिन ढुङ्गेल रामेश्वर.
22: क्रिकेटको चाहिँ यता बरू बिस्तारै वर्ल्ड कपतिर सिलेक्सन भयो, उता गइरहेको छ, 2 वर्ष लगालग गयो. त्यही भएर पनि अझै क्रिकेटमा हाइप बढिरहेको छ होइन. तर नेपालमा यता प्लेयरहरूमा फेसिलिटी दिइरहेको छ हाम्रो उसले पोलिटिकल उसले गर्दा पनि अब जानुपर्ने खेलाडीको छ त, अब यसको भान्जो यसको नाति यो गा भनेर त्यो पोलिटिकल हस्तक्षेप बढी छ नि त. त्यसले गर्दा पनि अब टिमले पर्फर्म गर्न नसकेको हो कि बाहिरको उहरूलाई मिल प्लान बनाएर त्यो उनीहरूको ट्रेनिङ प्लान जम्मै बनाएर त्यो उनीहरूलाई राम्रोसँग टेक केयर गर्छन्. हाम्रो यहाँ छैन नि त त्यस्तो. बन्दै गएपछि अनि बल्ल नै राम्रो खेल्न थाल्छ, नेपालीहरूले पनि मन पराउन थाल्छ अनि ठुलो ठुलो स्टेजमा जान अपर्च्युनिटी पाइरहेको छ. अब उनीहरूले बेसिक फेसिलिटी नै पाउँदैन, उनीहरूलाई खेल्न पनि ऊ होला त डिमोटिभेसन होला नि त अलिअलि. त्यो हुन्छ नि अब केही नै देखाएनन् किन खेल्नु जस्तरी.
2: अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ 4.5 महिना अघिको तुलनामा 27% घटेको छ. यसअघि सन् 2026 जनवरी 28 तारीकमा विश्व बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च प्रति अंश $5,589 पुगेको थियो. आज प्रति अंश $4,082 कारोबार भइरहेको छ. बितेको एक महिनामा मात्रै सुनको भाउ झण्डै 13.5% घटेको छ, तर एक वर्ष अघिको तुलनामा भने अहिलेको मूल्य 20.5% बढ़ी हो. सुनको भाउ सन् 2025 मात्रै 60% भन्दा धेरैले बढ़ेको थियो. सन् 2026 शुरूमा पनि अत्यधिक बढ़ेको सुनको भाउ पछिल्लो महिना लगातार घटिरहेको छ. अमेरिकामा बढ़दो मुद्रास्फीतिको कारण त्यहाँको केन्द्रीय बैंक फेडले ब्याजदर उच्च राख्न सक्ने अनुमानका कारण सुनको भाउ घटेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्। सामान्यतया सुनलाई सुरक्षित लगानी मानिए पनि उच्च ब्याजदर हुँदा सुनमा आकर्षण घट्ने गर्दछ, तर मध्य पूर्वको भू राजनीतिक तनाव, ऊर्जा मूल्यमा वृद्धि, विश्वव्यापी ऋणको उच्च स्तर तथा दीर्घकालीन मुद्रास्फीति जोखिमले तत्कालै धेरै घट्ने सम्भावना भने कम रहेको विश्लेषकहरू बताउँछन्। नेपाली बजारमा आज सुन प्रतितोला 2,86,700 रूपियाँमा किनबेच भइरहेको छ. नेपाली बजारमा गएको माघ 15 गते सुनको भाउ 3,39,300 रूपियाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो.
3: सुनपछि शेयरको खबर. चार कारोबार दिनपछि हिजो बढ़ेको शेयर बजार आज फेरि घटेको छ. शेयर बजार परिसूचक नेप्सी आज 8.14 अंकले घटेर 2,728.03 बिन्दुमा झरेको छ. आज होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटेकोमा फाइनान्स समूहको सूचक झण्डै 1.5% ओह्रालो लागेको छ. आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ. हिजो 4.29 अर्ब कारोबार भएकोमा आज 350 कम्पनीका 92,31,000 किता शेयर 3.90 अर्ब रूपैयाँमा किनबेच भएको छ.
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला.
23: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ.
24: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छारसूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
23: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
24: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696
23: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
0: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
23: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। नेपालको सरकारी अस्पतालमा पहिलो पटक रोबोटिक शल्यक्रिया सेवा शुरू हुन लागेको छ। बागमती प्रदेश सरकारले भक्तपुर अस्पतालमा यो अत्याधुनिक प्रविधि भित्र्याउने निर्णय गरी बोलपत्र आह्वान गरिसकेको हो। रोबोटिक शल्यक्रिया भनेको रोबोट आफैले गर्ने नभई चिकित्सकले रोबोटलाई नियन्त्रणमा राखी गर्ने उन्नत प्रविधि हो। यो प्रविधि मार्फत विश्वको जुनसुकै ठाउँमा बसेका विशेषज्ञ चिकित्सकले नेपालका बिरामीको शल्यक्रिया गर्न सक्नेछन्। भक्तपुर अस्पतालमा यस प्रविधिबाट हर्निया, पेट र आन्द्राको ट्यूमर, पत्थरी, पाठीघरको ट्यूमर, मृगौला, प्रोस्टेट तथा बाल चिकित्सा सम्बन्धी जटिल शल्यक्रिया सेवा सञ्चालन हुनेछ। यस प्रविधिको मुख्य फाइदामा पेटमा ठूलो चिरफार नगरी साना प्वाल मात्र पारिने हुँदा बिरामीलाई दुखाई कम हुन्छ भने अस्पताल बस्ने समय र खर्च दुवै घट्छ।
2: प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले लागू औषध नियन्त्रणका लागि प्रयोगकर्ता मात्र नभई मुख्य स्रोत र आपूर्ति सञ्जालमाथि अनुसन्धान केन्द्रित गर्नुपर्ने माग गरेका छन्। सांसद कविन्द्र बोर्लाकोटीले मुख्य आयात केन्द्रमा राज्यको पहुँच नपुगेसम्म समस्या हल नहुने बताउँदै बाल बालिकामा समयमै चेतनामूलक शिक्षा दिनुपर्ने सुझाव दिनुभयो। सांसद अमरेश कुमार सिंहले राजनीतिक हस्तक्षेप मुक्त प्रहरी कार्यान्वयन र एकीकृत इन्टेलिजेन्स संयन्त्र निर्माणको माग गर्नुभयो। पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक तथा सांसद विश्वराज पोखरेलले 5 दशकका प्रयास असफल रहेको भन्दै पुरानो कानून र बजेटले काम नगर्ने बताउनुभयो।
3: सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका तत्कालीन कार्यालय प्रमुख सहित 4 जना र एउटा कम्पनी विरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। नक्कली सूचना निकालेर भवन निर्माण ठेक्कामा मिलिमतो गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। केन्द्रका कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकारी डाक्टर प्रभात झा, इन्जिनियर अशोक कुमार सिंह, सहायक सब इन्जिनियर प्रमोद कुमार सिंह, राधाकृष्ण निर्माण सेवा र त्यसका प्रबन्धक कौशल्य कुमारी रजक विरूद्ध मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। अख्तियारले प्रतिवादीहरूसँग जनै 1,26,96,238.71 रूपियाँ बिगो माग दावी गरेको छ।
2: नेपाल दर्पणमा अब विदेशका खबर। हर्मू जलमार्ग नजिकै ओमानको खाड़ीमा अमेरिकी सैन्य आक्रमणमा परेर 3 जना भारतीय नागरिकको ज्यान गएको छ। तेल ट्याङ्करमा भएको आक्रमणमा परेर हराएका 3 जनाको शव फेला परेको भारतका बन्दरगाह तथा ढुवानी मन्त्री सर्वानन्द सोनोवालले जानकारी दिनुभयो। यस घटनापछि भारत सरकारले नयाँ दिल्लीमा रहेको अमेरिकी दूतावासका कार्यवाहक प्रमुखलाई बोलाएर कड़ा आपत्ति जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार पलाउको झण्डा बोकेको ट्याङ्करले इरानबाट तेल ढुवानी गरेर नाकाबन्दी उल्लंघन गरेकाले पटक पटक चेतावनी दिएर पनि चालक दलले व्यवस्था गरेपछि आक्रमण गरिएको हो। यसैबीच इरानको सर्वोच्च सैन्य कमाण्डले आज हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गरेको घोषणा गरेको छ। अमेरिकाले इरानका विभिन्न ठाउँमा नयाँ चरणको हवाई आक्रमण गरेपछि हर्मुज जलमार्ग बन्द गरेको इरानको भनाई छ। इरानी सेनाका अनुसार यो प्रतिबन्ध तेल ट्याङ्कर र व्यापारिक जहाज सहित सबै प्रकारका जलयात्रुहरूका लागि लागू हुनेछ। इरानले यस मार्गबाट अघि बढ़न खोज्ने जोसुकी जहाजलाई पनि निशाना निशाना बनाएर आक्रमण गर्ने कड़ा चेतावनी दिएको छ। हर्मुज जलमार्ग फारस खाड़ी र ओमानको खाड़ीलाई जोड्ने साँगुरो पानीको बाटो हो। यो संसारको सबभन्दा महत्वपूर्ण तेल आपूर्ति मार्ग मध्येको एक हो। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि हर्मुज जलमार्गमा तनाव उत्पन्न हुँदै आएको छ।
3: विदेशकै अर्को खबरमा क्यानाडा सरकारले 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने डिजिटल सुरक्षा विधेयक पेश गरेको छ। यद्यपि निश्चित सुरक्षा मापदण्ड पूरा गर्ने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई भने छूट दिइने खबरमा समाचार संस्था रोइटर्सले जनाएको छ। विधेयकले सुरक्षा मापदण्डहरू स्थापित गर्न डिजिटल नियामक स्थापना गरेर कृत्रिम बुद्धिमत्ता अर्थात एआई च्याटबटलाई पनि सुरक्षित बनाउने लक्ष्य राखेको छ। कानूनको पालना नगर्ने सामाजिक सञ्जाल कम्पनीलाई विश्वव्यापी आमदानीको 3% वा अधिकतम झण्डै 72 लाख अमेरिकी डलर मध्ये जुन धेरै हुन्छ त्यति जरिमाना हुने विधेयकमा प्रस्ताव गरिएको छ। प्रस्तावित कानूनले युवाहरूका लागि अझ सुरक्षित डिजिटल वातावरण सुनिश्चित गर्ने लक्ष्य राखेको छ। यो विधेयक पारित हुन झण्डै 1 वर्ष लाग्न सक्ने र डिजिटल नियामक निकाय स्थापना गर्न अर्को 18 महिना लाग्न सक्ने खबरमा उल्लेख छ। यसअघि गएको डिसेम्बरमा अस्ट्रेलियामा 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने अस्ट्रेलिया विश्वकै पहिलो देश बनेको थियो। त्यस्तै मलेसियाले यही जून 1 बाल बालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाएको छ। विश्वका अन्य देशहरूले पनि बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने बारे छलफल गरिरहेका छन्।
2: नेपाल दर्पणमा अब खेल खबर। फुटबलको इतिहासमै पहिलो पटक तीन देश अमेरिका, मेक्सिको र क्यानाडा आयोजक रहेको फिफा विश्वकप 2026 आज मध्यरातीदेखि शुरू हुँदैछ। विश्व फुटबलको महाकुम्भको पहिलो दिन दुई खेल हुँदैछन्। उद्घाटन खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिका बीच आज राति 1:15 खेल हुनेछ। यस्तै दोस्रो खेल दक्षिण कोरिया र चेक रिपब्लिक बीच भोलि बिहान 7:45 हुनेछ। यससँगै 48 देश सहभागी विश्वकपको प्रतिस्पर्धा शुरू हुनेछ। यसपटकको विश्वकप इतिहासमै सबैभन्दा ठूलो संस्करण हो। तीनवटा देशका 16 शहरमा खेलाइने प्रतियोगिता 39 दिनसम्म चल्नेछ। कुल 104 खेल हुनेछन्। फिफाका अनुसार प्रतियोगिताका लागि 1248 खेलाड़ी छनौट भएका छन्। तीमध्ये 891 खेलाड़ी पहिलो पटक विश्वकप खेल्दैछन् भने 357 खेलाड़ी पहिले विश्वकप खेलिसकेका छन्। उद्घाटन खेल अघि भव्य उद्घाटन समारोह शुरू हुँदैछ। समारोहमा चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। मेक्सिकोमा पहिलो उद्घाटन समारोहपछि क्यानाडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुनेछ। आज राति नै अमेरिकाको लस एन्जलसमा तेस्रो उद्घाटन समारोह आयोजना गरिनेछ। प्रतियोगितामा अमेरिका 11, मेक्सिकोका 3 र क्यानाडाका 2 शहरमा खेलाइनेछ। फाइनल न्यूयोर्कको मेट लाइफ स्टेडियममा खेलाइनेछ। मेसी, रोनाल्डो, एम्बापेसँगै नयाँ पुस्ताका स्टारहरू बीचको प्रतिस्पर्धाले यो विश्वकप ऐतिहासिक बनाउने अपेक्षा छ। यसैबीच विश्वकप फुटबल 2026 अत्यधिक गर्मी प्रमुख चुनौती बन्ने देखिएको छ। संयुक्त राष्ट्रसंघले यस प्रतियोगिताका झण्डै 1/4 खेल खतरनाक गर्मीमा हुन सक्ने चेतावनी दिएको छ। दर्शकहरू विशेष गरी फ्यान जोन र टिकट लाइनमा रहनेहरू सबैभन्दा बढ़ी जोखिममा रहने राष्ट्रसंघको चेतावनी छ।
3: र नेपाल दूरसंचार प्राधिकरणले फिफा विश्वकप फुटबल 2026 खेलहरू अनधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका 35 वेबसाइट र एपहरू तत्काल बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। विभिन्न पाइरेटेड र अनधिकृत वेबसाइट तथा एपहरूले विश्वकपका खेलहरू नेपालभित्र निशुल्क प्रसारण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको भन्दै प्राधिकरणले आज पत्राचार गरेर अनधिकृत प्रसारण रोक्न भनेको हो। प्राधिकरणले नेपालमा विश्वकप फुटबलको विशेष र आधिकारिक प्रसारण अधिकार हिमालयन टेलिभिजन नेटवर्क, हिमालयन स्पोर्ट्स र दिसोम डिजिटल प्रणाली डिगोको संयुक्त उपक्रमसँग मात्र रहेको प्रश्न पारेको छ।
2: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: प्रतिनिधि सभामा बजेटमाथि छलफल शुरू। गरीबलाई बिर्सिएको सांसदहरूको आरोप। समतालाई नै केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दावी।
2: विपन्न, असहाय र व्यवहारिसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू। 10% निशुल्क सयाका बिरामीबाट शुल्क लिए अस्पताल खारेजसम्म हुन सक्ने।
3: पानी परेसँगै देशभर गर्मी घट्यो। अझै केही दिन वर्षाको सम्भावना। मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आइपुग्यो।
2: ओमानको खाड़ीमा अमेरिकाले आक्रमण गर्दा 3 भारतीयको ज्यान गयो। भारतको कड़ा आपत्ति। इरानले आक्रमण गरेपछि हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द।
3: र फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातीदेखि शुरू हुँदै नेपाली फुटबल राजनैतिक हस्तक्षेपका कारण संकटमा। सरकारको लगानी र एन्फाको नेतृत्व सुधार बिना फुटबलको विकास कठिन।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: अबै सर्प मार्नु आमा मार्नु नत्र चोक्छ यसले।
1: न्यात्यौ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्।
0: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
1: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरानी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
2: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
3: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
2: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध।
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले, जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: के छ हो दुर्नुस भाइ भाले बोकेर कता
1: भाकल
0: के को भाकल हौ
1: सुन्तलीको जिउमा दाग आएर हातखुट्टा पनि झन्झम गर्छ भन्छ जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भाकल त्यसैले भाले चढाउन
0: यस्तो पनि हुन्छ
1: म पाठ्य भएर हिँड्न
0: यो त कुष्ठरोगको लक्षण जस्तो छ शरीरमा यस्तो रातो पुतलो दाग देखिनु अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु शरीरमा गिर्खार देखा पर्नु दागमा छुँदा थाहा नपाउनु मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन् तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्
1: तर जान्नेले त यो देउताको करामत भन्छ त
0: यो देउताको होइन किटाणुको करामत हो
2: भाकल साकल छोडो धुर्मु उहाँले भने आफै जताएर औषधि खान थालिहाल्नु पर्छ कि
3: कुष्ठरोगको समयमै उपचार गरौ अङ्गभङ्ग हुनबाट बचौ।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित छु दीपिका सुनार। तपाई यो खबर एफएम ब्यान्डको 89.6 मेगाहर्जसँगै इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट विदेशबाट फर्केका युवाहरूले सिकेको सीपको सदुपयोग गर्नुपर्ने नगर प्रमुख श्रेष्ठको जोड़, युवाहरूलाई उद्यमशीलता र ससाना व्यवसायका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता, ज्येष्ठ नागरिक हुनु प्रकृतिको चक्र भएको सामाजिक विकास डिभिजन कार्यालयका प्रवसका प्रमुख गेवालीको भनाई, ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सबैको दायित्व भएको तर्क, बुटोलको तीनौ सुनचादी पसलमा चोरीको घटनाबारे खुल्यो रहस्य, मुख्य योजनाकार संचालक विकर्ने भएको ठहर, अर्का खाँचीमा बिरामीको चाप बढ्दो, अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव, रोल्पामा मिनी ट्रक दुर्घटना, एकजनाको घटनास्थलमै ज्यान गयो, र एसी नतिजामा शिक्षक र बोर्डको लापरवाही, वीर अस्पतालका आवश्यक चिकित्सक आन्दोलित, माग पूरा नभए हड़ताल गर्ने चेतावनी।
1: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डढेलोका कारण हजारौं रुख, वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डढेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डढेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ, जीवन जोगाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
0: अब समाचार विस्तारमा। कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको हनुमान चोक स्थित वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई आन्तरिक रोजगार प्रबन्धन तथा उद्यमशीलता सम्बन्धी 5 दिने तालिम प्रदान गरिएको छ। उद्यमशीलता, सोच, आत्मविश्वास तथा सिप विकास गरी स्थानीय स्तरमै स्वरोजगार र उद्यम स्थापना गर्न सामी कार्यक्रम अन्तर्गत बुद्धभूमि नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा तथा सामी सुरक्षित आप्रवासन कार्यक्रमको प्राविधिक सहयोगमा उक्त तालिम गरिएको हो। सो अवसरमा बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले सहभागीहरूलाई प्रमाण पत्र वितरण गर्दै विदेशबाट फर्केका युवाहरूले त्यहाँ सिकेको सिपको सदुपयोग गर्नुपर्ने बताउनुभयो। उहाँले युवाहरूलाई उद्यमशीलता र ससाना व्यवसायका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। तालिममा 50 भन्दा बढ़ी युवाको सहभागिता रहेको थियो। तालिमका सहभागी प्रमोद कुवरले आफूहरूलाई नगरपालिकाले आवश्यक सहयोग गर्नुपर्ने माग राख्नुभयो। तालिममा सहभागीहरूलाई वैदेशिक रोजगार, वित्तीय साक्षरता, व्यवसाय व्यवस्थापन तथा जोखिम व्यवस्थापन लगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। सामी परियोजना कपिलवस्तुका प्रमुख सुभाष रेग्मी र प्रशिक्षक सिद्ध शिवाकोटीले सहजीकरण गर्नुभएको कार्यक्रमको सञ्चालन रोजगार संयोजक रविन चौधरीले गर्नुभएको थियो। सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख लक्ष्मण प्रसाद अग्रवालीले ज्येष्ठ नागरिक हुनु प्रकृतिको चक्र भएको बताउनु भएको छ। बारङ्गा 7 स्थित गणसभामा आज आयोजित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना तथा सञ्चालन कार्यक्रममा बोल्दै उहाँले ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सबैको दायित्व भएको उल्लेख गर्नुभयो। उहाँले आजका युवा र आगामी पुस्ता पनि भविष्यमा वृद्ध हुने भएकाले ज्येष्ठ नागरिकप्रति सम्मान, माया र संरक्षणको भावना विकास गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो।
2: सबै ठाउँका मान्छेलाई एक एक ठाउँ जम्मा गर्ने हाम्रो यो कार्यक्रमको लक्ष्य पनि होइन। जहाँ जो सबसे नजिकमा उहाँहरू जम्मा हुने, जम्मा भइसकेपछि उहाँहरू आफ्ना तिर्मनका दुःख सुखका कुराहरू गर्ने, नाति नातिनासँग सबै आफू पनि बाहिर हिँडियो छ, सबै साँझ आइन्छ, दिनभरि कुराकानी गरिन्छ, दिनभरि आफू आफ्नो जस्तै किसिमका दाजुभाइ दिदीबहिनीसित बसेपछि आफ्नो मनका पिनमर्का पनि जान्छन्, त्यहाँ नराम्रो भावना मनभित्र जागृत हुन पाउँदैन।
0: यस्तै राष्ट्रिय ज्येष्ठ नागरिक समाज नेपालका केन्द्रीय सल्लाहकार चन्द्रकान्त आचार्यले ज्येष्ठ नागरिकलाई मानसिक सन्तुष्टि दिलाउन तथा अशक्त अवस्थामा समाज साथमा छ भन्ने विश्वास दिलाउने उद्देश्यले दिवा सेवा केन्द्र संचालनमा ल्याइएको बताउनुभयो। उहाँले बाडंगा नगरपालिकाका 11 ओडाका प्रत्येक टोलमा यस्ता दिवा सेवा केन्द्र स्थापना तथा संचालन गर्न स्थानीय सरकार समक्ष आग्रह गर्नुभयो।
3: ज्येष्ठ नागरिक ऐन 2063 र ज्येष्ठ नागरिक नियावली 2065 ज्येष्ठ नागरिकको लागि जे जति दफा उपदफाहरूमा अधिकारहरू सुविधाहरूको उल्लेख गरेको छ व्यवहारमा 10% पनि लागू हुन सकेको छ।
0: त्यसै गरी नगर अध्यक्ष भेषराज कुँवरले ज्येष्ठ नागरिकका अनुभव र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले दिवा सेवा केन्द्र स्थापना गरिएको बताउनुभयो। उहाँले धर्म संस्कार र संस्कृतिको संरक्षणमा जोड़ दिँदै खैंजडी मदानी ठेकी लगायतका पुराना सामग्री संरक्षण गर्ने उद्देश्यले नयाँ भवन संचालनमा ल्याइएको भए तापनि अझै केही काम अधुरो रहेको जानकारी गराउनुभयो।
2: हाम्रो धर्म संस्कार संस्कृतिको संरक्षण गर्ने काम हाम्रो 11 भइरहेको छ र आज हाम्रो यहाँ स्थापना भएको छ। यसलाई हामीले निरन्तर रूपमा दिने गरी चाहिँ 11 निरन्तरता दिने गरी सञ्चालन गर्दै गर्ने अठोट गरेका छौं। यो वर्ष दिनभरि हाम्रो यो कार्यक्रम सञ्चालन भइ नै रहन्छ।
0: कार्यक्रममा विभिन्न व्यक्तिहरूले संस्थालाई सक्दो आर्थिक सहयोग गरेका थिए। साथै 4 ज्येष्ठ नागरिकलाई सम्मान गरिएको आयोजकले जनाएको छ। नगर उपाध्यक्ष मुमकला भूषालको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रम सचिव केशव आचार्यको संचालनमा सम्पन्न भएको थियो। कार्यक्रममा बाडंगा नगरपालिका भरिका ज्येष्ठ नागरिक विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि संचारकर्मी लगायतको उपस्थिति रहेको थियो। कपिलवस्तुको विजयनगर गाउँपालिकाका 5 सामुदायिक विद्यालयमा पत्रुखाना जंक फूड नियमन तथा नियन्त्रण अभियान अन्तर्गत विद्यालय स्तरीय अन्तर्क्रिया कार्यक्रम गरिएको छ। स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजनामा दुधाधारी नमूना माध्यमिक विद्यालय गुगौली, भुवनेश्वरी माध्यमिक विद्यालय जगदीशपुर, हरिबोध माध्यमिक विद्यालय प्रेमनगर, जनजागृति माध्यमिक विद्यालय लोहरौला तथा शिव माध्यमिक विद्यालय डालपुरमा पत्रुखाना नियमन तथा नियन्त्रणका लागि अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि लगायतलाई पत्रुखानाको असरबारे जानकारी गराइएको थियो। साथै विद्यालयभित्र पत्रुखानाको प्रयोग नियन्त्रण गर्ने, विद्यालय दिवा खाजा कार्यक्रमलाई प्रवर्धन गर्ने तथा स्वास्थ्यकर खानाका विकल्पहरू अपनाउन प्रोत्साहन गर्ने विषयमा छलफल गरिएको थियो। स्वास्थ्य चौकी गणेशपुरका प्रमुख तथा जनस्वास्थ्य निरीक्षक गौतम रायका अनुसार अन्तर्क्रिया मार्फत विद्यार्थीहरूमा स्वास्थ्य खानपानको बानी विकास गर्ने, विद्यालय परिसरलाई पत्रुखानामुक्त बनाउने तथा पत्रुखाना निषेधित सामुदायिक तथा संस्थागत विद्यालय अनुगमन समिति गठन गर्ने उद्देश्य गराएको छ। उहाँले पत्रुखानाको बढ़दो प्रयोगले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले विद्यालय तहबाटै सचेतना र नियन्त्रण अभियानलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउन आवश्यक रहेको बताउनुभयो। एचआईभी रोकथाम परीक्षण उपचार तथा हेरचाह सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले एएचएफ नेपालको आयोजनामा कपिलवस्तु नगरपालिकामा सरकारवालाहरूको समीक्षा बैठक भएको छ। बैठकमा जिल्ला समन्वय समिति जिस स्वास्थ्य कार्यालय कपिलवस्तु अस्पताल गैर सरकारी संस्था महासंघ एनजीओ फेडरेशन स्थानीय तहका प्रतिनिधि एआरटी काउन्सिलर तथा एचआईभीको क्षेत्रमा कार्यरत विभिन्न सरकारवाला निकायहरूको सहभागिता रहेको थियो। बैठकको अध्यक्षता गर्दै कपिलवस्तु अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर किशोर बन्जाडेले एचआईभी रोकथामका लागि परिवार नियोजनको साधन सहज पहुँच गुणस्तरीय परीक्षण सेवा तथा स्थानीय तहहरूसँगको सहकार्यलाई अझ सुदृढ बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले राष्ट्रिय निर्देशिका अनुरूप सहमतिमा आधारित एचआईभी परीक्षण कन्सेन्ट टेस्ट तथा सेवाको गुणस्तर कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार विगतको तुलनामा जिल्लामा नयाँ एचआईभी संक्रमितको संख्या क्रमशः घट्दै गएको जानकारी गराइएको छ। यस उपलब्धिलाई निरन्तरता दिन रोकथाम, समयमै परीक्षण, उपचारमा आबद्धता र समुदाय स्तरको सचेतनामा थप जोड़ दिनुपर्ने आवश्यकता औंलाइएको थियो। कार्यक्रममा कुसुम थापाले जिल्लाको एचआईभीको अवस्था, रोकथाम कार्यक्रम, परीक्षण तथा उपचार सेवाको प्रगति र चुनौतीबारे प्रस्तुतिकरण राख्नु भएको थियो। प्रस्तुतिमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र नसीएसीको लक्ष्य प्राप्तिका लागि सबै निकायको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरिएको थियो। भुटुलको प्रमुख व्यापारिक केन्द्र अमरपथ स्थित तिनाउ सुनचाँदी पसलमा चोरीको घटनाबारे रहस्य खुला भएको छ। सुनका गरगहना तथा काँचो सुन गरी करिब 80 तोला सुन हराएको भनी दावी गरिएको यो घटनामा मुख्य योजनाकार संचालक स्वयं भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। पसल संचालक दीपक बीक सेन्चुरीले पसलको बीमा बापत पाउने रकम दावी गर्न तथा अन्य पसल र ग्राहकले धितोमा राखेका सुनका गरगहना समेत सहानुभूति प्राप्त गरेर कुम्ल्याउने योजना अनुसार नै चोरीको घटना बनाएको अनुसन्धानमा खुलेको हो। गत ज्येष्ठ 17 गते घटेको यो घटना बारे इलाका प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय रूपन्देही तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टोली समेत खटिएर गम्भीर अनुसन्धान गर्दा स्वयं संचालक नै दोषी भेटिएको रूपन्देही प्रहरी प्रमुख जनक बहादुर शाहीले बताउनुभयो। प्रहरीका अनुसार संचालक विकले पसलमा काम गर्ने कामदार नवीन विकसँग मिलेर यो घटनाको योजना बनाएको बताइएको छ। दाङको राप्ती गाउँपालिकामा सिकल सेल्स, एनेमिया, थालेसिमिया लगायत रक्तजन्य रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज गरिएको छ। राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा राप्ती गाउँपालिकाको सभाहल मसुरियामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले सिकल सेल्स, एनेमिया र थालेसिमिया जस्ता वंशाणुगत रोगको समयमै पहिचान, परीक्षण तथा उपचार आवश्यक रहेको बताउनुभयो। उहाँले आगामी आर्थिक वर्षको बजेट मार्फत राप्ती आधारभूत अस्पताल कालापानीमा यस्ता रोगको परीक्षणका लागि आवश्यक उपकरण खरिद गरिने तथा सम्भव भएसम्म प्रभावित नागरिकलाई सहुलियत दरमा उपचार र औषधि सेवा प्रदान गराउने व्यवस्था मिलाइने जानकारी दिनुभयो। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायण राउतले सिकल सेल्स, एनेमिया, थालेसिमिया लगायत रक्तजन्य रोगको वर्तमान अवस्था, चुनौती तथा नियन्त्रणका लागि समुदाय स्तरमा आवश्यक सचेतना बारे जानकारी गराउनु भएको थियो। उहाँका अनुसार गाउँपालिकाले गत माघ महिनामा सञ्चालन गरेको स्वास्थ्य शिविरमा 467 जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा केही व्यक्तिमा सिकल सेल्स तथा थालेसिमिया सम्बन्धी समस्या देखिएको बताउनुभयो। स्वास्थ्य कार्यालय दाङका रक्तजन्य रोग फोकल पर्सन उज्जवल कुमार पौडेलले सिकल सेल्स, एनिमिया र थालेसेमिया रोगको पहिचान, लक्षण, परीक्षण, उपचार तथा रोकथामका उपायबारे प्रस्तुतिकरण गर्नुभएको थियो। उहाँले यस्ता वंशाणुगत रोगको समयमै परीक्षण तथा परामर्शले रोग व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमलापति चौधरी, विभिन्न ओडाका वडा अध्यक्ष, स्वास्थ्यकर्मी, संचारकर्मी, उद्योगी व्यवसायिक प्रतिनिधि, युवा क्लबका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका तथा बिरामीहरूको सहभागिता रहेको थियो। गाउँपालिकाले सिकल सेल्स, एनेमिया, थालेसिमिया लगायत रक्तजन्य रोगको पहिचान, रोकथाम तथा जनचेतना अभिवृद्धिका लागि आगामी दिनमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी गराउनुभयो। माधागढ़ी गाउँपालिका एक चिडीपानीका वडाध्यक्ष राजकुमार पन्थी पदमुक्त हुनुभएको छ। नेकपा एमालेबाट निर्वाचित पन्थीलाई अन्य दलमा प्रवेश गरेको आरोपमा पदमुक्त गराइएको हो। सम्बन्धित दलको जानकारीका आधारमा उहाँलाई पदमुक्त गरिएको निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ। आयोगद्वारा जारी सूचनामा 2079 सालको स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेकाले उनीहरूको पद स्वत रिक्त भएको उल्लेख छ। पन्थीले भने आफू जेएनजी आन्दोलनको पक्षमा लागेको र निर्दोष बालबालिका मार्न हुन्न भन्ने सन्देश दिएकै कारण कार्यवाहीमा परेको बताउनुभयो। उहाँले सामाजिक सञ्जाल मार्फत कुनै पनि दलमा प्रवेश नगरेको अवस्थामा कार्यवाही भएको जनाउनुभयो। एमाले केन्द्रीय सचिवालयले जनप्रतिनिधिले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको जानकारी आयोगलाई दिएपछि पद रिक्त भएको हो। राजनैतिक दल सम्बन्धी ऐन 2073 को दफा 32 को उपदफा 1 र राजनैतिक दल सम्बन्धी नियमावली 2074 को नियम 22 बमोजिम दल त्याग गरेको बेहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनु पर्ने कानूनी व्यवस्था छ। गुल्मीको रूरू क्षेत्र गाउँपालिकाले स्थानीय कला संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले पहिलो खुला सारंगी वादन प्रतियोगिता आयोजना गरेको छ। गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत आगामी ज्येष्ठ 31 गते ग्युबेसी खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्न लागि रूरू क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु गेवालीले बताउनुभयो। इच्छुकलाई प्रतियोगितामा सहभागी हुन आग्रह गर्दै गाउँपालिकाले प्रतियोगितामा सहभागीलाई सारंगी बजाउने प्रस्तुति मौलिक गीत तथा सांस्कृतिक पहिचानलाई प्राथमिकता दिने जनाएको छ। प्रतियोगितामा एक समूहमा बढ़ीमा 3 जनासम्म सहभागी हुन सक्नेछन्। सहभागीले 1 मिनट तयारी र 5 मिनट प्रस्तुतिका लागि समय पाउनेछन्। प्रतियोगिताको मूल्यांकन संगीतका आधारभूत नियम अनुसार गरिने र विवाद उत्पन्न भए निर्णायकका मण्डलको निर्णय अन्तिम हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश गेवालीले बताउनुभयो। प्रतियोगितामा प्रथम हुनेलाई 20,000 रूपियाँ सहित प्रमाण पत्र, द्वितीयलाई 15,000 रूपियाँ, तृतीयलाई 10,000 रूपियाँ र सान्त्वना हुनेलाई 5,000 रूपियाँ तथा प्रमाण पत्र प्रदान गरिने प्रशासकीय अधिकृत गेवाली बताउनुभयो। गाउँपालिकाले सोही दिन पालिका स्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल, स्थानीय पञ्चेबाजा प्रदर्शन तथा अन्य सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको जनाएको छ। तपाई अहिले सामुदायिक रेडियो बुद्धावासको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबरहरू पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: युनाइटेड अस्पताल बारदिंगा 4 छात्रापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
5: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
4: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर कुण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
5: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
4: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
6: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डढेलो लाग्न सक्छ।
7: वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
0: बुद्ध खबरमा तपाईंलाई पुनः स्वागत छ। अब बाँकी खबर। गुल्मीको रूरू क्षेत्र गाउँपालिका वडा नम्बर 5 स्थित काउले बगाउने सड़क आजदेखि बन्द हुनुभएको छ। गाउँपालिकाको वार्षिक योजना अन्तर्गत बस्ती विकासका लागि सड़क पूर्वाधार निर्माण कार्य फेज 2 योजनाको कामलाई तीव्रता दिन उक्त सड़क खण्डमा सवारी आवागमन बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेश गेवालीले बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत गेवालीका अनुसार यही गाउँपालिकाको वडा नम्बर 4 स्थित नव प्रवेश कन्स्ट्रक्सन एण्ड सप्लाइजबाट सड़क निर्माणको काम हुने भएको छ। निर्माणको काम गर्नका लागि यस खण्डमा निर्माण व्यवसायीले सड़क बन्द गर्न आग्रह गर्दै गाउँपालिकामा निवेदन पेश गर्नु भएको थियो। यस सड़क खण्ड आगामी असार 10 गतेसम्म बन्द रहनेछ। अर्घखाँची जिल्लाको प्रमुख सरकारी स्वास्थ्य संस्था अर्घखाँची अस्पताल विशेषज्ञ चिकित्सकहरूको अभावका कारण चुनौतीपूर्ण अवस्थामा सञ्चालन भइरहेको छ। अस्पतालमा 11 जना विशेषज्ञ चिकित्सकहरूको दरबन्दी रहे पनि हाल 1 जना मात्रै विशेषज्ञ चिकित्सक कार्यरत हुँदा उपचार सेवा प्रभावित भएको हो। विशेषज्ञ चिकित्सकको अभावका कारण बिरामीले समयमै गुणस्तरीय सेवा पाउन कठिनाई भोग्नु परेको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीका अनुसार प्रदेश सरकार मातहत सञ्चालन भइरहेको अस्पतालमा विशेषज्ञ चिकित्सकको स्थायी दरबन्दी स्वीकृत नहुँदा समस्या थप जटिल बनेको छ। पटक पटक विज्ञापन खुलाउँदा पनि दुर्गम क्षेत्र भएकै कारण चिकित्सकहरू आउन नचाहने प्रवृत्तिका कारण पदहरू लामो समयदेखि रिक्त रहेका छन्। आवश्यक जनशक्ति प्रदेश सरकारले उपलब्ध नगराउँदा सेवा विस्तार र विशेषज्ञ उपचार सेवा सञ्चालनमा कठिनाई भइरहेको उहाँको भनाइ छ। रोल्पामा आज बिहान मिनी ट्रक दुर्घटना हुँदा 1 जनाको घटनास्थलमै ज्यान गएको छ। बल्खे खोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको मिनी ट्रक कुडिरहेकै अवस्थामा अचानक सड़क भाँसिएर दुर्घटना हुँदा सल्यानको बागचौर नगरपालिका 4 दुदिला बोट निवासी 47 वर्षीय चन्द्रबहादुर बस्नेतको निधन भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापाले बताउनुभयो। ट्रकका सवार चालक घाइते भएका छन्। माडी गाउँपालिका 1 पत्ले स्थित बल्ले जिनुवा भित्री सड़कमा रा 1 ख 30 45 नम्बरको ट्रक दुर्घटना भएको हो। ट्रक सड़कबाट झण्डै 30 मिटर तल खसेको बताइएको छ। एसईको नतिजामा सिम्बल नम्बर 02910767O भएका विद्यार्थीले विज्ञान र सामाजिकमा 3.6 र 2.4 जीपीए प्राप्त गरे। नतिजामा चित्त नबुझेर पुनर्योग गर्दा दुवै विषयमा उनीहरूले 4 मा 4 जीपीए ल्याएका थिए। सिम्बल नम्बर 00404772D भएका विद्यार्थीले अंग्रेजीमा 2.4 जीपीए प्राप्त गरेका थिए। पुनर्योगका लागि आवेदन दिँदा नतिजा परिवर्तन भएर 4 जीपीए कायम भयो। अंग्रेजीमा 0 एनजी अंक ल्याएर फेल नन ग्रेड भएका 85900171U सिम्बल नम्बर भएको विद्यार्थीको पुनर्योगमा नतिजा परिवर्तन भएर 2 जीपीए आएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा चित्त नबुझाएर 33,851 विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए। शिक्षक र बोर्डको लापरवाहीका कारण 5% भन्दा बढ़ी विद्यार्थीको नतिजा परिवर्तन भएको पाइएको छ। वीर अस्पतालका आवासीय चिकित्सकहरूले भत्ता नपाएको विरोधमा कालो पट्टी लगाएर प्रतिकारात्मक आन्दोलन शुरू गरेका छन्। रेजिडेन्ट र एसोसिएशन अफ न्याम्स र्यानले 72 घण्टाभित्र माग सम्बोधन नभए सम्पूर्ण सेवा ठप्प हड़ताल गर्ने चेतावनी दिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका न्याम्स रेजिडेन्ट डाक्टरले प्रत्येक महिना 7 गते भित्र पाउनुपर्ने भत्ता हुनुपर्नेमा 2 महिना बितिसक्दा पनि वैशाख महिनाको निर्वाह भत्ता नआएको बताउनुभयो। र्यानका अध्यक्ष डाक्टर प्रकाश खरेलले अस्पताल प्रशासन र चिकित्सा शिक्षा आयोगसँग पटक पटक छलफल भएर पनि हालसम्म कुनै स्पष्ट निर्णय र ठोस समाधान नआएको बताउनुभयो। पश्चिम नवलप्रासीका किसानले धान रोपाई शुरू गरेका छन्। गण्डक नहरमा पानी उपलब्ध भएपछि नवलप्रासीका रामग्राम नगरपालिका सहित श्रावल र प्लेहीनन्द गाउँपालिकाका किसान यतिखेर खेतमा धान रोप्न व्यस्त भएका हुन्। नहरमा पानी आएपछि धान खेती गर्न रासायनिक मल अभाव भए पनि कुरेर बस्न सकिएन, धान रोप्न लायौं। प्लेहीनन्द 4 पलहीमा खेत रोपाई गरिरहेको किसान रामसिंह कुर्मीले बताउनुभयो। उहाँका अनुसार कतिपय किसानको बिउ छोटो भए पनि नहरमा पानी आएपछि रोपाई शुरू गरेको बताउनुभयो। नहरको पानीका भरमा रोपाई गर्नुपर्ने अवस्थाका कारण यस वर्ष नहरको पानी समयमै नै आएकाले रोपाई शुरू गरेको बताउनुहुन्छ। खेतमा हाल्ने मल छैन, काम गर्ने जनशक्ति पनि छैनन्। यस्तो अवस्थामा पनि धान रोप्नै पर्यो। गत वर्ष पनि मल पर्याप्त नपाएर धान उत्पादन घट्नको साथै किसानहरू चिन्तामा परेको उहाँको भनाई छ। यिनै खबरसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट बिदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। विदेशबाट फर्केका युवाहरूले सिकेको सीपको सदुपयोग गर्नुपर्ने नगर प्रमुख श्रेष्ठको जोड। युवाहरूलाई उद्यमशीलता र ससाना व्यवसायका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता। ज्येष्ठ नागरिक हुनु प्रकृतिको चक्र भएको सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख गेवालीको भनाई। ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सबैको दायित्व भएको तर्क। बुटोलको 3 सञ्चारी पसलमा चोरीको घटनाबारे खुल्यो रहस्य। मुख्य योजनाकार संचालक बिकने भएको ठहर। अर्घाखाँचीमा बिरामीको चाप बढ़दो, अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव। रोल्पामा मिनी ट्रक दुर्घटना, एकजनाको घटनास्थलमै ज्यान गयो। र यसै नतिजामा शिक्षक र बोर्डको लापरवाही। वीर अस्पतालका आवश्यक चिकित्सक आन्दोलित, माग पूरा नभए हड़ताल गर्ने चेतावनी। अवस्थ एफएम ब्यान्डको 89.6 मेगाहर्जसँगै वेबसाइट www.budhaawaz.com, हाम्रो पात्रो र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। गर्मीको समयमा आफ्नो स्वास्थ्यको ख्याल गरौं, प्रशस्त मात्रामा पानी पिउ भन्दै प्राविधिकमा साथ दिने सुभाषलाई धन्यवाद दिँदै दीपिका विदा हुन्छु। नमस्कार।
1: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डडेलोका कारण हजारौं रुख, वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डडेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डडेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ, जीवन जोगाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
8: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
9: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
10: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
11: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
9: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
11: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
10: सुन्नुहोस् त,
9: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
12: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
11: अनुरोधक
12: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु अध्यक्ष नाथुराम चौधरी थारू मोबाइल 9847083438 तथा समस्त वन उपभोक्ता समिति परिवार।
8: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
9: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
10: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
11: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
9: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
11: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
10: सुन्नुहोस् त,
9: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
13: वन डडेलो रुकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
11: अनुरोध
14: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी, श्रृंगीघाट सामुदायिक वन उपभोक्ता समूह, बुन्ची, कपिल वस्तु। सम्पर्क नम्बर 9857052001।
15: हिमाल पग्लिनु भनेको केवल हिउँ हराउनु मात्रै होइन, नदीहरू सुक्नु, कृषि उत्पादन घट्नु र तल्लो तटीय क्षेत्रमा विनाश निम्तिनु पनि हो। हामीले तापक्रम वृद्धि रोक्न त एक्लैले सक्दैनौं, तर सम्भावित क्षति कम गर्न पक्कै सक्छौ। हिमताल फुट्ने जोखिम भएका क्षेत्रमा विज्ञहरूको सुझाव मान्ने र जोखिमयुक्त क्षेत्रका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नेतर्फ काम गर्नु आवश्यक छ।
16: संसदमा बजेट पेश भएको 13 दिनपछि आगामी आर्थिक वर्ष 2083-84 को बजेटमाथि प्रतिनिधि सभामा छलफल शुरू भएको छ। प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई लिएर लामो समयदेखि अवरूद्ध हुँदै आएको संसद अवरोध हटेसँगै आजदेखि बजेटमाथि छलफल शुरू भएको हो। बैठकमा आज पनि विपक्षी दलहरूले केही समय अवरोध गरेका थिए, त्यसपछि विपक्षी दलका सांसदहरूलाई आफ्नो धारणा राख्न समय दिएपछि सदनको काम कार्यवाही अघि बढ़ेको हो। अवरोध हटेपछि दलीय आधारमा बजेटमाथिको छलफल शुरू गरिएको छ। छलफलको शुरूआतमा अर्थ समितिका सभापति डाक्टर कृष्ण हरि बुढाथोकीले गर्नुभएको थियो। छलफलमा भाग लिँदै सांसदहरूले बजेटले विपन्न र दुर्गम बस्तीलाई समेट्न नसकेको प्रतिक्रिया दिएका छन्। छलफलको क्रममा प्रमुख प्रतिपक्षी दल एमाले बजेटले गरीब तथा विपन्न वर्गका नागरिकलाई सम्बोधन गर्न नसकेको आरोप लगाएको छ। एमाले संसदीय दलकी उपनेता पद्मा आर्यले बजेटले गरीबी न्यूनीकरणका ठोस कार्यक्रम नल्याएको बताउनुभयो।
17: मेरो प्रश्न छ, 20% निरपेक्ष गरीबको रेखा बनिरहेका तल्लो वर्गका नागरिकलाई माथि नउठाइकन माथिल्लो वर्गको आकार कसरी ठूलो हुन्छ? जगलाई कमजोर राखेर तल थप्ने कुरा कति वैज्ञानिक हो? यो बजेटले तल्लो वर्गलाई तलै राख्ने, माथिल्लो वर्गलाई झन माथि लैजाने नीति लिएको देखिन्छ। त्यसैले यो हुने खानेर हुँदा खाने बीचको वर्गीय खाडल झन फराकिलो बनाउने बजेट हो।
16: सांसद गणेश ठगुनाले सीमा क्षेत्रको विकास आयोजनाका लागि पर्याप्त बजेट नछुट्याइएको भन्दै सरकारलाई प्रश्न गर्नुभयो। वहाँले लिपुलेख र कालापानी जस्ता संवेदनशील क्षेत्रका नागरिकले अझै विकासको अनुभूति गर्न नसकेको बताउनुभयो। कांग्रेसका सांसद सन्दीप राणाले पनि बजेटमाथि टिप्पणी गर्दै दुर्गम गाउँका नागरिकको आवश्यकता बजेटमा पर्याप्त रूपमा समेटिन नसकेको बताउनुभयो। वहाँले अर्थमन्त्री सोनिम वाग्लेले विकास योजनामा ग्रामीण र पिछडिएका क्षेत्र लाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।
18: संविधानको मर्म स्वरूप नै छैन, केही वर्गलाई राम्रो लागे पनि यो बजेटले सामाजिक न्याय गरेको छैन। निम्न वर्ग, किसान, युवा, महिला तथा सीमान्त वर्गलाई समावेशिता नै गर्न सकेको छैन। 20% भन्दा मुनिका निम्न वर्ग र 20% असंगठित वर्ग जस्ता देशको ठूलो वर्गलाई यो बजेटले कहीँ समेटेको छैन। 24% जीडीपी र 60% रोजगारलाई योगदान पुर्याएको कृषि क्षेत्रलाई उपेक्षा नै गरिएको छ।
16: सत्तारूढ़ दलका सांसद अमरेश कुमार सिंहले बजेटलाई फुकेको बेलुनको संज्ञा दिँदै कार्यान्वयन हुनेमा शंका व्यक्त गर्नुभयो।
19: जनतालाई निशुल्क स्वास्थ्य सेवा दिने वाचा गरियो, स्वास्थ्यलाई मौलिक अधिकार पनि भनियो, तर आज
18: मेरो पीड़ा यहाँ छ कि मेरो क्षेत्र किसानको मात्र क्षेत्र हो, गरीबहरूको क्षेत्र मात्र, त्यहाँ कुनै बजार छैन, कुनै शहर छैन। त्यहाँ खेतमा किसान 5 रुपियाँ तरकारी फलाएर बेच्छ तर त्यही काठमाडौँ उपभोक्ताले 50 रुपियाँमा पाउँछ किलोको, त्यो किसानले कसरी 30 रुपियाँसम्म पाउने 20 रुपियाँ पाउने त्यहाँ व्यवस्थामा कहीँ देखिन। त्यहाँ किसानको लागि कम्तीमा एउटा अनइम्प्लोइमेन्ट, एआईको डेभलपमेन्ट, आईटीको डेभलपमेन्ट, मानव सभ्यताको लागि पनि एक तरिकाले च्यालेन्ज छ कि मान्छे बेरोजगार हुँदै जान्छ, ती युवालाई रोजगारी दिने कि नदिने, किनकि जेएनजी आन्दोलन युवाको विद्रोह थियो। युवालाई रोजगारी हामी दिन सकेन भने यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ दिए।
16: यसैबीच प्रतिनिधि सभा बैठकमा आज पनि कर छलीको विषयमाथि बहस भएको छ। बैठकमा सांसद ज्ञान बहादुर शाहीले भन्सार कर छलीको विषयमा अर्थमन्त्री सोनी मुगले संसदीय समितिमा झूठ बोलेको आरोप लगाउनु भएको छ। वहाँले घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग दोहोर्याउनु भएको छ।
19: जनतालाई निशुल्क स्वास्थ्य सेवा दिने वाचा गरियो, स्वास्थ्यलाई मौलिक अधिकार पनि भनियो, तर आज गरीब नागरिकले स्वास्थ्य बीमा मार्फत पाउँदै आएको उपचारको पहुँच कटौती गर्ने नीति ल्याइएको छ, स्वास्थ्य बीमाको रकम घटाइयो, सेवाको दायरा सीमित गरियो र लाखौं नागरिकलाई पुनः असुरक्षित बनाइयो। म सम्माननीय सभामुख महोदयज्यू, म अर्थमन्त्रीज्यू र अर्थमन्त्रीज्यूको परिवारलाई एउटा आग्रह गर्न चाहन्छु, एकपटक सरकारी अस्पतालको लाइनमा बसेर उपचार गराएर हेरिदिनुहोस्।
16: नेपाली कांग्रेसका सचेतक निष्कल राईले पनि आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयमा छानबिन गर्न माग गर्नुभयो, तर अर्थमन्त्री वाग्लेले भने आर्थिक विधेयकमा देखिएका केही त्रुटि कर्मचारीको कमजोरीका कारण भएको बताउनु भएको छ। वहाँले आफूले गल्ती नगरे पनि मन्त्रालय प्रमुखको हैसियतले जिम्मेवारी स्वीकार गरेको स्पष्ट पार्नुभयो।
20: सोनी मुगले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर कर्सर चलाएर व्यापारी पोस्यो कि भन्ने खालका पनि सुनिए। सांसदहरूले गरिमा आफ्नो गरिमा आफै राख्नुपर्छ, यो सम्मानित सदनको ओझ घटाउने कामतिर हामी लाग्नु हुँदैन। सुशासनको निर्मम एजेण्डा लिएर अगाडि बढेको, सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको, 2 महिनामै हामी धोका दिन सकौंला, यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औलो ठड्याउने मान्यजीवहरूलाई पनि प्राप्त होस् शुभकामना। तपाईँहरूका काण्ड बारे हामी अनभिज्ञ हो र
16: तर विपक्षी दलहरूले विधेयक संशोधनका लागि संसदको निर्धारित प्रक्रिया नै शुरू नभएको अवस्थामा अर्थमन्त्रीले कसरी त्रुटि सुधारको पत्र पठाए भन्ने प्रश्न उठाएका छन्। उनीहरूले त्यसको कानूनी आधारबारे स्पष्ट जवाब मागिरहेका छन्। त्यसअघि आज नै यस विषयमा प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा समेत छलफल भएको थियो। छलफलमा सांसदहरूले सार्वजनिक लेखा समितिभित्रै उपसमिति गठन गरेर यसको गहिरो अध्ययन गर्नुपर्ने माग गरेका थिए। अबको एक साताभित्र नेपालमा वर्षायाम शुरू हुने पूर्वानुमान गरिएको छ। भारतीय जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मौसम नक्सामा दक्षिणी बंगालको खाड़ीबाट आएको मनसुनी वायु नेपालको पूर्वी तथा मध्य तराईसम्म फैलिएको देखाइएको छ। तर जल तथा मौसम विज्ञान विभागले भने मनसुन प्रवेशको औपचारिक घोषणा गर्न अझै केही समय लाग्ने जनाएको छ। यद्यपि अबको एक सातामा नेपालमा वर्षायाम शुरू हुने सम्भावना बलियो देखिएको विभागका वरिष्ठ मौसमविद वरूण पौडेलले सीआईएनसँग बताउनुभयो।
21: मनसुन चाहिँ अझै भित्रिएको छैन, बिस्तारै मनसुनी गतिविधि यो बंगालको खाडी हुँदै यो अलिकति यो सिक्किमसम्म आइपुगेको अवस्था छ। भारतको सिक्किमसम्म अझै केही समय चाहिँ नेपालमा जान लाग्ने थिए, किन भन्दाखेरि मनसुन चाहिँ स्टार्ट हुनको लागि चाहिँ सुरु हुनको लागि पूर्वी वायु पश्चिमी वायु पश्चिमबाट आउने हावा छ, हामी पश्चिम वायुको दुवाब भन्छ, त्यो सिस्टमले गर्दाखेरि देशमा पानी परेको अवस्था हो। त्यो पश्चिमबाट आउने हावाले पूर्वी हावाले चाहिँ धकेल्न सकेको अवस्था छैन, स्थापित गर्न सकेको अवस्था छैन, त्यो कारणले गर्दाखेरि मनसुन चाहिँ एक दुई दिन अझै चाहिँ पूर्वी नेपालबाट भित्रन सक्ने अवस्था देखिरहेन। त्यस्तो हुनाले अहिले जति पनि वर्षाहरू भएको छ पश्चिमी क्षेत्रमा अथवा काठमाडौँ भागमा चाहिँ यो चाहिँ पश्चिम वायुको प्रभावले अथवा स्थानीय प्रिमनको कारणले वर्षा भएको भन्छ।
16: नेपालमा सामान्यतया मनसुन जून 13 अर्थात जेठ 30 आसपास प्रवेश गर्ने गर्छ। गत वर्ष भने मनसुन औसत समयभन्दा करिब 15 दिन अगाडि नेपाल भित्रिएको थियो। मौसमविदहरूका अनुसार यस वर्ष पनि मनसुन सरदर समयकै आसपास नेपाल प्रवेश गर्ने सम्भावना उच्च छ। आज राति भने कोशी मधेस बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। त्यस्तै गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। सर्वोच्च अदालतले प्रदर्शनी मार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी कुनै पनि सभा मेला आन्दोलन नारा जुलुस प्रदर्शन लगायतका कार्यक्रम नगर्न आदेश जारी गरेको छ। नियमित रूपमा हुने भेला आन्दोलन नारा जुलुस लगायतले आफूहरूले पठन पाठनमा बाधा भएको भन्दै नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो। न्यायाधीशहरू मनोज कुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासले 2082 पुस 23 प्रदर्शनी मार्ग पठन पाठनमा बाधा हुने गरी कुनै पनि क्रियाकलाप नगर्न निर्देशनात्मक आदेश जारी गरेको हो। सर्वोच्च अदालतले फैसलाको पुनः पाठ आज सार्वजनिक गरेको हो। सर्वोच्च अदालतले अरू ठाउँमा समेत कार्यक्रम गर्दा शैक्षिक संस्था अस्पताल लगायतका ठाउँमा ध्वनि तथा वायु प्रदूषण नहुने सुरक्षाका उपायहरू अवलम्बन गर्न आदेश दिएको छ। इन्टर्न र आवासीय चिकित्सकहरूले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण विरूद्धको संघर्ष समितिले सार्वजनिक अपील जारी गर्दै नेपालमा इन्टर्न र रेसिडेन्ट चिकित्सकहरूलाई चरम श्रम शोषण गरिएको आरोप लगाएको छ। समितिका अनुसार चिकित्सकहरूले दैनिक 24 घण्टासम्म ड्यूटीमा खटाइने, सातामा एक दिन पनि विदा नदिने र 100 घण्टासम्म बढ़ी साप्ताहिक काम गराइने गरिएको छ। यस्तो अभ्यासले श्रम ऐन मात्र होइन मानव अधिकारको समेत गम्भीर उल्लंघन भएको उनीहरूको दावी छ। नेपाल दूरसंचार प्राधिकरणले फिफा विश्वकप फुटबल 2026 खेलहरू अनधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका 35 वेबसाइट र एप्लिकेशनहरूलाई तत्काल बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। विभिन्न पाइरेटेड र अनधिकृत वेबसाइट तथा एपहरूले विश्वकपका खेलहरू नेपालभित्र निशुल्क प्रसारण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको भन्दै प्राधिकरणले आज पत्राचार गरेर अनधिकृत प्रसारण रोक्न भनेको हो। साझा खबरमा विदेशका खबर। अमेरिकाले आज राति इरान विरूद्ध कडा हवाई आक्रमण गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध थप कडा सैन्य कार्यवाही गर्ने चेतावनी दिएसँगै आज राति अमेरिका इरानमाथि कडा प्रहार भनेका छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार ट्रम्पले भविष्यमा इरानको प्रमुख तेल निर्यात केन्द्र रहेको र अन्य महत्वपूर्ण तेल तथा ग्यास पूर्वाधार आफ्नो नियन्त्रणमा लिने चेतावनी समेत दिएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 आजदेखि शुरू हुँदैछ। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको हो। यो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ। पहिलो पटक 48 राष्ट्रको सहभागिता, 104 खेल र 3 देशका 16 शहरमा हुने प्रतिस्पर्धाले यस विश्वकपलाई विशेष रोचक बनाएको छ। सन्तोष आफ्नो नियन्त्रणमा लिने चेतावनी समेत दिएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 आजदेखि शुरू हुँदैछ।

0: कार्य अवधि सकिने बेला गरेको वाचा पूरा गर्दै सरकारवाला
1: मैले यसरी यो तालिम लिन पाउँछु भनेर सोचेको थिइनँ। यो तालिम सिकिसकेपछि अलिक केही समयपछि चाहिँ म क्याफेतिर काम गर्छु, त्यसपछि चाहिँ म पछि गएर चाहिँ क्याफे खोल्ने मेरो योजना छ।
0: निर्वाचन प्रहरीलाई सिपमूलक तालिम, घर फर्किनु अघि उद्यमतर्फको नयाँ यात्रा रिपोर्टसँगै राष्ट्रिय प्रयोगशाला विधेयकमा कस्तो सुधार आवश्यक होला, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। मुगुमा 16 वर्ष अघि भएको हरिकृष्ण शाही हत्या प्रकरणमा प्रहरीले 7 जनालाई पक्राउ गरी पूर्वपक्षका लागि कारागार चलान गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुले आज पत्रकार सम्मेलन गर्दै घटनाको अनुसन्धान, पक्राउ तथा अदालतको आदेश बारे जानकारी दिएको हो। प्रहरीका अनुसार 2067 असार 4 गते भएको हरिकृष्ण शाहीको हत्या सम्बन्धी कर्तव्य ज्यान मुद्दामा वैशाख 31 गते जाहेर वाली पुनी शाहीले 9 जना विरूद्ध किटानी जाहेरी दर्ता गर्नुभएको थियो। त्यसपछि मुगु जिल्ला अदालतबाट 9 जना विरूद्ध पक्राउ पूर्जी जारी गरिएको थियो। प्रहरीले वैशाख 31 गते संगीता भनिने सरिता बुढा र कालीबहादुर खड्कालाई पक्राउ गरेको थियो। अघिल्ला निर्वाचनमा सहभागी निर्वाचन प्रहरी आफ्नो सेवा अवधि सकिए लगतै घर फर्किन्थे, तर 2082 फागुन 21 सम्पन्न प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत धनकुटामा खटिएका 1085 जना निर्वाचन प्रहरीलाई दक्ष बनाउने प्रयासले मूर्त रूप पाउन थालेको छ।
6: धनकुटाको शहीद भूमि गाउँपालिका छकारी राज राईले निर्वाचन प्रहरीको जागिर सकिएपछि सिपमूलक तालिम लिन पाउँछु भनेर कल्पना समेत गर्नुभएको थिएन, तर निर्वाचन प्रहरीको विदाई कार्यक्रम मार्फत नै आय आर्जन र उद्यम विकाससँग जोड्ने उद्देश्यले सिपमूलक तालिम दिइने भनिएपछि उहाँ उत्साही बन्नुभयो। त्यही बेला उहाँले छोटो अवधिको तालिम लिने सोच बनाउनुभयो र उहाँले कफी बनाउने तालिम पनि लिन पाउनुभयो।
1: मैले यसरी यो तालिम लिन पाउँछु भनेर सोचेको थिइनँ। यो तालिम सिकिसकेपछि अलिक केही समयपछि चाहिँ म क्याफेतिर काम गर्छु, त्यसपछि जब म क्याफेमा काम गरेर अलिक स्किल बढ्छ त्यसपछि चाहिँ म पछि गएर चाहिँ क्याफे खोल्ने मेरो योजना छ।
6: त्यसो त धनकुटामा खटिएका 1085 जना निर्वाचन सुरक्षा प्रहरीलाई खाली हात घर फर्काउनु भन्दा उनीहरूलाई जीविकोपार्जनमा सहयोग पुग्ने सिप सिकाएर पठाउने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTEBT घरेलु तथा साना उद्योग कार्यालयसँगको समन्वयमा विभिन्न सिपमूलक तालिम चलाउने तयारी गरिएको थियो। त्यस अनुसार घरेलु तथा साना उद्योग कार्यालयले धनकुटाको सिधुवामा 17 जनालाई कफी बनाउने तालिम दिएको छ। तालिमका अर्का सहभागी छथर एक शुक्रबारेकी तारा कार्की।
7: म चाहिँ पूर्व निर्वाचन प्रहरी भएकाले यसरी तालिम लिन पाइन्छ जस्तो लागेको थिएन। घरेलु कार्यालयले यो अवसर जुटायो, मलाई बारिस्टा तालिम लिँदा धेरै नै खुसी लागेको छ। यो चाहिँ हाम्रो बेसिक तालिम भयो, अबको दिनमा जिल्लाले सहयोग गरेर एडभान्स तालिम भए हामीलाई अझै धेरै सिक्ने मौका पाउथ्यौं।
6: गत फागुन 28 गते निर्वाचन प्रहरीको विदाईको बेला गरिएको सिपमूलक अनुशिक्षण कार्यक्रममा उत्तरपानी स्थित प्राविधिक शिक्षालय तथा घरेलु कार्यालयसँग छलफल गरी होटल व्यवस्थापन, प्लम्बिङ, इलेक्ट्रिसियन, फर्निचर, मुढा बनाउने, मोबाइल तथा मोटरसाइकल मर्मत, वेल्डिङ, घर पेन्टिङ, सैलुन सेवा लगायतका तालिम सञ्चालन गर्ने

0: प्रस्ताव गरिएको थियो तर अधिकांशको चाहना छोटो तथा प्रभावकारी तालिमको थियो। घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका तालिम संयोजक विकास कार्की
1: अधिकांशको चाहिँ ड्राइभिङ थियो अनि यो होटलसँग सम्बन्धित वारिसहरू थियो। कृषि योजना मर्म सम्बन्धित हामीले विशेष बल गरेको थियौँ, उहाँहरूको त्यसमा इच्छा भएन। उहाँहरूको इच्छा चाहिँ भनेको होटल सम्बन्धी धेर देखियो।
0: कम पढाइ लेखाई भएका व्यक्तिले समेत छोटो तालिम लिएपछि घरमै वा गाउँमै शुरू गर्न सक्ने रोजगारीका क्षेत्रलाई प्राथमिकता दिन सके निर्वाचन प्रहरीले नेपालमै बसेर केही गर्न सकुन् भन्ने प्रशासनको लक्ष्य थियो। सोही अनुसार पहिलो चरणमा उनीहरूले बारिस्टा तालिममा सहभागी गराइएको धनकुटाका सहायक प्रमुख जिल्लाधिकारी लक्ष्मी प्रसाद रेग्मीको भनाई छ।
2: धनकुटा जिल्लामा निर्वाचन प्रहरीहरूलाई उद्यमशीलता, रोजगारी र उहाँहरूको व्यावसायिक जीवन अर्थात निर्वाचन पछाडि पनि उहाँहरू रिटायरमेन्ट नहुने गरी स्वरोजगारी सिर्जना गर्ने सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले प्राविधिक अथवा सिप र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने सरकारी निकायहरूसँग एउटै प्लेटफर्ममा जोडेर विशेष गरेर निर्वाचन प्रहरीहरूको सिप विकास, क्षमता विकासलाई मध्यनजर गरेर एक दिने कार्यक्रम सम्पन्न गरिएको थियो र त्यस पछाडि पनि धेरै जसो विभिन्न कोर्सहरूमा उहाँहरूलाई निशुल्क रूपमा जोडेर कार्यक्रम सञ्चालन गरियो र धेरै जसोहरू उहाँहरू जोडिनु पनि भएको छ।
0: निर्वाचन प्रहरीलाई कुखुरा पालन, बाख्रा पालन, च्याउ खेती, तरकारी खेती, मौरी पालन लगायतका कामबाट सानो लगानीमा घरमै आमदानी गर्न सकिने गरी तालिम दिएपछि उनीहरू खुशी भएका छन्। तालिम मात्रै नभएर उद्यमी बन्नका लागि स्थानीय सरकार वा सरकारवाला अरू निकायले सहयोग गरे अझ राम्रो हुने तालिम लिएकाहरू बताउँछन्। गोपाल बराइली, सीआईएन रेडियो धनकुटा एफएम, धनकुटा।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। प्रयोगशाला सञ्चालन सम्बन्धी विधेयकमा सरकारवालाको चासो,
4: चेन्ज भइराख्ने विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने, एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने, यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ।
3: राष्ट्रिय प्रयोगशाला विधेयकमा गलत गर्नेहरूलाई कार्यवाहीको दायरामा ल्याउने व्यवस्था गर्न माग। संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
7: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 को बारेमा सरोकारवाला निकायबीचको संवाद प्रस्तुत गर्दैछौ।
8: शुरूमा डाक्टर सुभाष आचार्य जो फौजदारी कानून विज्ञको रूपमा अनुभव र त्यो खालको अभ्यास गरिरहनु भएको छ।
9: मसँग कुनै पनि आइदर अफ जेनेटिक डीएनए को अर अफ एनी स्याम्पल यु कलेक्ट, त्यसलाई तपाईँले कहिले कलेक्ट गर्नुभयो, कसरी सिल गर्नुभयो, सिल गरिसकेपछि ह्यान्ड ओभर कसलाई गर्नुभयो, ह्यान्ड ओभर गरेर त्यसले कहाँ ह्यान्ड ओभर गर्यो, हुँदै हुँदै कहाँ गयो, यो अल्टिमेटली टेस्ट गर्ने ठाउँमा कोडिङ डिकोडिङ भएरै पुग्नुपर्छ। प्राइभेसीको कुरा त मेन्टेन, प्राइभेसी पनि बायसनेस पनि दुइटैको लागि यो चाहिन्छ। चेन अफ कस्टडी यदि बीचमा काहीँ टुट्यो भने त्यहाँ त रामको टेस्ट गर्न पठाएको श्यामको पो पर्छ त रिजल्ट त. त्यसलाई पनि ऐनले चाहिँ सम्बोधन गर्ने गरी अगाडि यसमा संशोधन हुनुपर्छ जस्तो मलाई लाग्छ.
10: म एसएसपी योग बहादुर पाल, नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सामखुसीमा प्रयोगशाला प्रमुखको रूपमा कार्यरत छु. प्रस्तावनामा नै जुन अनुसन्धान तथा परीक्षणलाई प्रभावकारी र विशेषकृत बनाउने भन्ने छ, यो उसमा हामी फोरेन्सिकमा रिलायबल क्वालिटी यो गुणस्तरीय तथा विश्वसनीय भन्ने शब्द थप्दा अलि राम्रो होला कि. परिभाषा खण्डमा दुई जमा यता डिजिटल एभिडेन्स भन्ने त आयो, दुई नमा परीक्षण भन्नाले रासायनिक भौतिक र जैविक मात्रै भन्ने शब्द आयो. त्यहाँ अहिलेको अवस्थामा हामीले डिजिटल बिर्स्यौं भने हामी फेरि पुरानै अवस्थामा छौं भन्ने चाहिँ देख्छ. अहिले
11: बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू,
12: यसमा चाहिँ संचालक समिति भनेर जुन कोड जोड्नुभएको छ नेपाल बार एसोसिएसनको तर्फबाट, अधिकै व्यक्ति एउटा चाहिँ नेपाल बारबाट राखिदिनु भयो भने त्यो पनि बेटर हुन्छ. फैसला कार्यान्वयन गर्ने यसमा चाहिँ कस्तो भने अदालतको पनि एउटा कर्मचारीले एउटा जिम्मेवारी पाइरहेको हुन्छ कार्यान्वयन गर्ने सिलसिलामा, ताकि त्यहाँ एउटा परीक्षण गर्ने निकाय छ होइन, उसले पनि एउटा परीक्षण गर्ने हिसाबमा चाहिँ उसले कसरी परीक्षण के गर्ने भन्ने कुराहरू पनि अदालतको एउटा कर्मचारी पनि र संचालक समितिमा राख्नुपर्ने जस्तो मैले महसुस गरेको छु. कसले बयान गर्दै को विशेषज्ञले बयान गर्दैछ भन् थाहा नहोस् भन्नको लागि बन्द इजलासमा पनि त्यो गर्नुपर्ने हो कि जस्तो मैले महसुस गरेको छु.
11: फोरेन्सिक मेडिसिन विज्ञको रूपमा डाक्टर हरियो रसिजीलाई म हार्दिक अनुरोध छ.
13: अब अहिले यो राष्ट्रिय सभामा गएर आएको चाहिँ धेरै नै भएछ, पाँच वर्षसम्म कार्यकारी निर्देशक निमित्त भएर चलाएको अवस्था छ. त्यो संस्था कसरी चल्दो हो निमित्त भएर केही एड्रेस गर्न खोजेको कता कता म पनि कानुनको विद्यार्थी भाउराले देख्छु, तर पनि छैन, विस्तृत रूपमा छैन. यो खुमलटारको ल्याब सञ्चालन गर्नेमा भएभरका सबै इभिडेन्ससँग हाम्रा समस्या यसैमा आएर समाधान गर्न सकिन्छ कि सकिँदैन एकपटक हामी सोध्छौँ. पटक पटक यसलाई चाहिँ कसरी चाहिँ ऊ गर्न सकिन्छ, अपडेट गर्न सकिन्छ भनेर मैले पनि धेरै आरोप उठाएँ, तर अब स्टेक होल्डरहरू अरू अरू जो जो चाहिँ हुनुहुन्थ्यो सबैको बुझाइ एउटै नहुने, अनि अर्को कुरो छ महिनामा मान्छे त्यहाँ चेन्ज भइराख्ने, विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने, एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने, यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ.
7: हामीसँग समितिको सभापति डाक्टर ओजस्वी शेरचन जो मेडिकल त्यो क्षेत्रबाटै हुनुहुन्छ. यो समितिले सभापतिको रूपमा डाक्टर शेरचनले के गरिदिनु भयो भने, हुन त सबै उहाँको हातमा नहोला, तर उहाँले के गरिदिनु भयो भने तपाईँलाई जो जसरी रुन मन लाग्छ केही मनमा शान्ति मिल्छ.
13: यसमा आज आएका निश्चित जुन नभई नहुने इम्पोर्टेन्ट देखिएका प्रावधानहरू छन् त्यसलाई राखेर पाल सरले भन्नुभयो सर्टेन ठाउँमा यो कमी कमजोरी के देखिन्छ भने अदालत तथा अन्य निकाय भनिएको छ नि त, अन्य निकायमा प्रहरी अनुसन्धान अधिकारी नै भन्नु पर्यो भने त्यो राख तप्नु पर्यो.
7: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारका कार्यकारी निर्देशक मोनिका झा हुनुहुन्छ. छोटकरीमा यहाँको विचार
14: भएको एक्जिस्टिङ ल्याबोरेटरीले बेटर पर्फर्म गर्नु पर्यो, त्यसले आफ्नो क्यापेसिटीमा काम गर्नु पर्यो, त्यसपछि हामी थप्दै जाने हो. थप्नेमा त हामीले धेरै कुरा थप्नुछ. डिजिटल फोरेन्सिकको अहिले कुरै भएको छैन यो लमा, त्यो पनि थप्नुपर्छ. भूकम्प गएपछि त्यत्रो इन्फ्रास्ट्रक्चर भत्कियो, त्यसलाई पनि त हामीले फोरेन्सिक डेटाबेस हुन्छ, त्यसलाई पनि एनडिटी मेथडहरू हुन्छ. भनेपछि त्यो थप्ने त थुप्रै छन्. हाम्रो इन्टरनेसनल प्र्याक्टिस हेर्ने कि हाम्रो एक्जिस्टिङ इन्फ्रास्ट्रक्चर भनेको अहिले चाहिँ हामीले क्विक न्याय सम्पादन गर्नलाई सहयोग गर्ने अवस्थामा पनि छैन. पहिला हामीले यो ऐन आउन दिनुपर्छ.
7: नजिकै त्यहाँनिर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डाक्टर रुडा झा हुनुहुन्छ. यहाँको मनमा लागेको अथवा छुटेको केही छ भने त्यो थपाउन सक्छ.
15: जुन दण्ड सजायको कुरा गर्नुभएको छ त्यसमा चाहिँ मेरो के भनाइ छ भने अग्री दण्ड सजाय कानूनमा व्यवस्था हुन्छ हुनुपर्छ. एट द सेम टाइम आजकै डेटमा हाम्रो ल्याबमा साथीहरू किन अरू ल्याबले लिनुहुन्न स्याम्पल, हामी त एउटा राष्ट्रिय दायित्व भनेर जस्ट आउट अफ स्कोप भर पनि गरिरहेछ. आए यसमा त केही प्रब्लम पर्यो भने भोलि त हामीलाई फँसाइदिएला नि, हामी त एक्सपर्ट त होइन नि, त्यो कन्फिडेन्सै छैन. नबुझेर पनि केही गल्ती भयो भने त अदालतमा 10 फेरि बयान दिन बोलाउला, हामीलाई फँसाइदिएला. डाक्टर साहबले आएर कति काउन्सिलिङ गरेपछि साथीहरू त टिचिङ हस्पिटलले लिँदैन, टिचिङ हस्पिटलको फोरेन्सिक मेडिसिनमा गरेको अटोप्सी एनपिएचएलसम्म नआउने अवस्था थियो. किन यो झमेलामा कसले पढिरहने, हाम्रो विज्ञप्ति पुग्दैन पछि हामीलाई नै फँसाइदिन्छ यो रिपोर्टमा केही भयो भने. त्यो दण्ड सजाय राखेर भोलि तपाईँको टेक्निकल विज्ञले काम गर्छ, मेडिकल नेग्लिजेन्सको जसरी हुन्छ नि एउटा त्यसको त तरिका हुनु पर्यो नि. अहिले नै त्यो सबै राखिदिएर यो कारणले चाहिँ उसलाई चाहिँ सजाय गर्नुपर्ने भन्ने त्यसरी चाहिँ अलिकति नभएर त्यो सब त पछि नेवाले पनि सम्बोधन गर्न सक्छ, त्यसलाई छानबिन गर्ने हुन्छ नि त्यो ल यसरी कसैले गरेको पाइएमा चाहिँ छानबिन गर्ने विज्ञ लडाइदिने, त्यो रियलमा जानी जानी नेग्लिजेन्स गरेको हो कि, त्यो काम गर्दाखेरि त नो बडी इज 100% पर्फेक्ट है. सो त्यति चाहिँ मेरो भनाइ रह्यो.
7: संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डाक्टर ओजस्वी शेरचन, यहाँ सुनेको विषयवस्तु हामीले यो खालको छलफल पछिको निष्कर्ष जुन प्रस्तुत गर्छौं त्यसलाई पनि आगामी दिनमा समिति अगाडि बढाउला विचार राख्नको लागि अनुरोध गर्दछु।
16: धन्यवाद तपाईँहरूको अमूल्य सजेसनको लागि। मैले पनि यो विधेयक चाहिँ नि एकचोटि सरस्वती हेरेको छु। विधेयक आफैमा चाहिँ एकदम अल इन अल एकदम गुड एक्सिलेन्ट भन्ने कन्डिसनमा चाहिँ छैन भनेर मैले पनि देखेँ, मैले पनि बुझेको छु र तपाईँहरूको पनि सबैको कुराहरू चाहिँ समेटेर चाहिँ यसलाई अझै हाउ टु मेक इट बेटर वेन वी आर टर्निङ दिस इन्टु एन एक्ट, यसलाई चाहिँ कस्तो खाले एक्ट बनाउने ताकि चाहिँ हाम्रो यो जस्टिस सिस्टमले पनि यसबाट फाइदा लियोस् र यसमा सम्बन्धित सबै एक्सपर्टहरूले पनि विदाउट देम गेटिङ द क्रिटिसिजम होइन कसरी यसलाई चाहिँ लिगलाइज र एकदम नियम कानून पूर्वकै कसरी चलाउने भनेर देयर निड्स टु बी सम चेन्जेस द्याट इज नेसेसरी भन्न चाहन्छु।
7: सभापतिजी, यहाँ मलाई केही साथीहरूले के भन्नु भएको छ भने आज हामी जति जति छलफल गर्यौं जे जे कुराहरू यहाँ आयो के समितिले यसलाई स्वीकारेर हाम्रा विषयवस्तुहरू पनि भोलि विधेयकमा आउँछन् त भन्नुभएको छ, यसमा छोटोमा केही थप्न चाहनुहुन्छ कि?
16: विज्ञकै टेबल थ्रुबाट वृहत छलफल, अझै यो त वान राउण्ड भयो, म त भन्छु यस्तो छलफल त अझै इट्याचुको 2-3 राउण्ड अझै डिटेलमा पढेर अझै हामीले नयाँ कुराहरू कसरी इन्क्लुसिभ गर्न सक्छौँ, हाम्रो राष्ट्रको अर्थतन्त्र हाम्रो राष्ट्रमा कति रिसोर्सेस छ र यो आर्थिक अवस्था छ त्यसलाई ध्यानमा राखेर हाउ वी क्यान फुल्ली युटिलाइज द्याट एन्ड स्टिल कम विथ पोलिसिज द्याट इज पर्टेनिङ टु दि पपुलेसन भनेर हामी त्यसरी जानुपर्छ। र तपाईँहरूले भनेको धेरै कुराहरू आज मैले टिपिसकेका छु, त्यो कुराहरू चाहिँ मैले समितिमा एड्रेस गर्दै गर्दाखेरि चाहिँ डिस्कसन फोरम चाहिँ इट हेज टु कन्टिन्यू। यदि हामीले साँच्चै नै इफेक्टिभ पोलिसी बनाउने हो, हामीले खास गरी यो शिक्षा र स्वास्थ्य जस्तो यस्तो कुराहरूमा चाहिँ रियली डेभलप गर्ने हो भने चाहिँ वी निड एक्सपर्ट्स ओपिनियन, त्यही भएर यो एकदम स्वागत योग्य।
15: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। बजेट पेश भएको 13 दिनपछि संसदमा बजेटमाथि छलफल शुरू भएको छ। विपक्षी दलहरूको अवरोध भने कायमै रहेको छ। बजेटले विपन्न र दुर्गम बस्तीलाई समेट्न नसकेको सांसदहरूको टिप्पणी रहेको छ। प्रदर्शनी मार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी कुनै पनि सभा सम्मेलन नगर्न सर्वोच्च अदालतको आदेश छ। करसली प्रकरणमा अर्थमन्त्रीले झूठो बोलेको सांसदहरूको आरोप छ। जनताको विश्वासलाई मेट्न नसकिने अर्थमन्त्री वाग्लेको स्पष्टोक्ति छ। आवासीय चिकित्सक आन्दोलित भएका छन्। श्रम शोषण अन्त्य गर्न सरकारसँग उनीहरूको माग छ। एक साताभित्र मनसून भित्रिन सक्ने संकेत गरिएको छ। आज राति केही प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ। र फिफा विश्वकप 2026 आजदेखि शुरू, नेपालमा पनि खेल प्रेमीहरूमा उत्साह देखिएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 8 बज्यो।
2: यो बजेट ताजा पनि हुन्छ, मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला।
3: यो भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीज्यूले सम्म संसदीय समितिमा गएर झुट बोल्नु भएको छ।
4: खुट्टाको घाउ उपचार गर्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ कि सरकारले त्यसलाई आफू खुसी बदल्न वा सच्याउन पाउँदैन। अर्थमन्त्रीज्यू मलाई लाग्छ संविधान भन्दा माथि हुनुहुन्न।
5: 2 अरब होइन, 2 रूपियाँ बदमाशी बेमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु।
6: भूटानी शरणार्थी प्रकरणमा नयाँ मोड़, केपी ओली सहित 6 जना विशिष्ट व्यक्तिलाई बयानमा बोलाउन अदालतमा निवेदन। सरकारी बहस सकियो, भोलि जायरवालाको बहस हुने। पूर्व प्रधानमन्त्री तय प्रचण्ड, माधव र झलनाथसँग संविधान संशोधन कार्यदलको छलफल। घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री गुरूङले मागे माफी। विभिन्न मुद्दा बोकेर माइती घरमा धरनामा बसेकाहरूसँग भेटघाट। सामुदायिक विद्यालयमा आकर्षण घट्दो। साथमा प्रमुख खबर संक्षेप। नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाका एकल सरकारले ल्याएको पहिलो बजेट नै विवादित बनेको छ। मध्यरातमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा बसेर कुटु कुटु करका दर हेरफेर गरेको आरोपले पहिलो बजेट नै विवादित बनेको हो। करका दर हेरफेर गरेर व्यापारी पोसेको आरोपले डाक्टर वाग्ले रणथनिनु भएको छ। उहाँले आरोप पुष्टि भए मन्त्री पद मात्रै होइन सामाजिक जीवन नै त्यागिदिने चुनौती दिनुभएको छ। संसदीय समितिदेखि संसदमा सांसदहरूको प्रश्नको जवाब दिँदै अर्थमन्त्री वाग्लेले सुशासनको एजेण्डामा धोका दिन नसक्ने उल्लेख गर्नुभयो।
2: सम्मानित सदनको ओज घटाउने कामतिर हामी लाग्न हुँदैन। सुशासनको निर्मम एजेण्डा लिएर अगाडि बढेको, सुशासनको त्यो कठोर प्रतिबद्धतालाई जनताले अनुमोदित गरेको, दुई महिनामै हामी धोका दिन सकौंला सक्दैन। र मैले आज सार्वजनिक लेखा समितिमा पनि भने, एक दुईटा खोस्टाहरू लेखे कि दुई अरबको आशंका इत्यादि भनेर, दुई अरब होइन दुई रूपियाँ बदमाशी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु, सार्वजनिक जीवन त्याग्न पनि म तयार छु। यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औलो ठुर्याउने मान्यजीवहरूलाई पनि प्राप्त होस् शुभकामना। तपाईँहरूका काण्डबारे हामी अनभिज्ञ हो र ती पनि खुल्नेछ।
1: अर्थमन्त्री डाक्टर वाग्लेले करका दर हेरफेर र अनियमितताको आरोप लाएपछि संसदमा कड़ा प्रतिवाद गर्नुभएको हो। आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा विपक्षी दल र सत्तारूढ़ दल रासोपाकै केही सांसदहरूले बजेटले गरीब र सर्वसाधारणलाई भन्दा ठूला व्यापारीलाई पोसेको र विद्युतीय गाड़ी आयातमा गोप्य सूचना सुहाएर करका दर हेरफेर गरिएको आरोप लगाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर साईले बजेट जनमुखी नभएको भन्दै संसदमै आक्रोश पोख्नुभयो। नेता साईले नेपालको पूँजी समेत बाहिर लैजाने गरी बजेट ल्याइएको बताउनुभयो। यस्तो बजेट ल्याउनेलाई विज्ञ भन्न नसकिने भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले अर्थमन्त्रीले संसदीय समितिमा झूठ बोलेको सुनाउनुभयो।
3: यो भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीज्यूले सम्म संसदीय समितिमा गएर झूठ बोल्नु भएको छ। हामीले संसदीय छानबिन समिति माग गरेको भनेको रहरका लागि होइन, अर्थमन्त्रीज्यूलाई काम गर्न दिनुहुन्न भन्ने हामी मान्यतामा छैनौ। सम्माननीय सभापति महोदय, मेरो हातमा आज यो महालेखा परिषदको यो रिपोर्ट छ। यो रिपोर्टको पेज नम्बरै भन्न पर्ने हो भने म पेज नम्बर भनिदिन्छु। यो रिपोर्टको पेज नम्बरमा 152 नम्बरको पेजमा हेरे हुन्छ, स्पष्ट भनेको छ महालेखा परिषद कार्यालयले, इभी गाड़ीहरूमा जुन मोटर छ त्यो मोटरको तपाईँको क्षमतालाई तलमाथि गरेर मात्रै तातो पानी र कोरोला नाका र रसुवागढ़ीबाट मात्रै 2,50,83,16,000 रुपियाँ अघिल्लो सरकारले छुट दियो, त्यसको छानबिन गर भनेको छ। र देशैभरि गरेर 3,77,44,19,000 छुट महसुल तथा करका सम्बन्धमा छानबिन गरी असुल उपर गर्नुपर्छ भनेर महालेखा परिषदलेसम्म दिएको छ रिपोर्ट। र यहाँ के हुन्छ कथा, सम्माननीय सभामुखज्यू, 1 गतेदेखि 14 गतेसम्म 3,000 करिकरी सवारीहरू नेपाल भित्रिन्छन्। गाड़ी आउँछ 21 गते, भन्सार पास हुन्छ 14 गते, भने करका दरको रेट थाहा नभइकन त्यो कसरी आयो?
1: अर्थमन्त्री डाक्टर वाग्लेले भने आफूमाथि आरोप लगाउनेहरू लाई खोस्टाको संज्ञा दिनुभएको छ। करका दर फेरबदल गरेर 2 रूपियाँ पनि हिनामिना नगरेको जिकिर उहाँले गर्नुभएको छ। तर संसदको सम्पत्ति भइसकेपछि करका दर फेरबदल गर्नु राजद्रोह भएको प्रतिपक्षी दलहरूले आरोप लगाएका छन्। नेपाली कांग्रेसका सांसद निष्कल राईले संविधान विपरीत अर्थमन्त्रीले अर्थ विधेयकमा कैंची चलाएको बताउनु भएको छ।
4: संविधानको मर्म अनुसार कुनै पनि विधेयक संसदको सदनमा पेश भइसकेपछि त्यो संसदको सम्पत्तिको रूपमा रहने व्यवस्था छ। सभामुख महोदय, सरकारले त्यसलाई आफू खुसी बदल्न वा सच्याउन पाउँदैन। अर्थमन्त्रीज्यू मलाई लाग्छ संविधानभन्दा माथि हुनुहुन्न। अर्थमन्त्रीज्यूको कदम गैर कानूनी मात्र होइन, उहाँकै भाषामा भन्यो भने, उहाँ विपक्षी दलमा हुँदै गर्दाखेरि, विपक्षी बेन्चमा हुँदै गर्दाखेरि भन्यो भने यो राजद्रोह छ। उहाँको यो कार्य विधि निर्माणको सिद्धान्त विपरीत मात्र होइन कि संसदको अनुमति बिना कर ल्याउन नपाइने मान्यताको पनि विपरीत छ। यसको छानबिन हुनुपर्छ, यसमा हाम्रो गहिरो ध्यानाकर्षण पनि छ। यो सामान्य त्रुटि होइन, सदन चल्दै गर्दाखेरि सभामुखज्यूले राष्ट्रपतिज्यूलाई प्रधानमन्त्रीज्यू भनेर उच्चारण गर्छ, त्यो सामान्य त्रुटि होइन।
1: मन्त्री पद त्याग्ने बताउँदा पनि आफूमाथि आरोप लागिरहेपछि अर्थमन्त्री डाक्टर वागले उल्टै प्रत्यारोपमा उत्रनु भएको छ। उहाँले गत वर्ष बजेटका पाँचवटा विषयमा 73 शीर्षकमा संशोधन गरिएको सुनाएर आफूमाथिको आरोप ढाकछोप गर्ने प्रयास गर्नुभएको छ। संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागलाई अर्थमन्त्री वागले अस्वीकार गर्नुभएको छ। आगामी आर्थिक वर्षको बजेटमा भन्सार दल दर शुल्क र 3-4 थप स्पष्टता मात्र गरेको स्पष्टीकरण मन्त्री वागले दिनुभएको छ।
2: त्यो 5 विषयमा 73 शीर्षकमा संशोधन गरिएको थियो नेकपा एमालेका अर्थमन्त्रीले, नेकपा नेपाली कांग्रेस समेत संलग्न भएको सरकारले 73 करकै संशोधन। यसपालि कस्ता खालका त्रुटि सच्याइयो? एउटा भन्सार दर, एउटा शुल्क, 3-4 थप स्पष्ट पार्ने गरेर कन्फ्युजन नहोस् भनेर। भन्सार दरकै यत्रो चाहिँ आइराखेको छ, मध्यरातमा के गर्यो भन्ने। त्यो भन्सार दर परिवर्तन गरिएको चाहिँ के थियो? मैले लेखेको चिठी यहाँ छ संसदलाई 17 र 17 नै हजुरहरूले यो विधेयक सँगसँगै त्यो एक पाना चाहिँ पाउनु भएको भन्ने मेरो चाहिँ असम्पन छ।
1: करका दर हेरफेरमा प्रतिपक्षी दलले र बजेट विनियोजनमा सत्तारूढ़ दलकै सांसदले अर्थमन्त्री वाग्लेलाई र्याख र्याख्ती पारेका छन्। सत्तारूढ़ दल रासपाकै सांसद अमरेश कुमार सिंहले सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि जनाउनु भएको छ। उहाँले बजेट कारण हुने आधार आफूले नदेखिएको बताउनुभयो।
5: इन्फ्लेसन यति भइरहेको छ, गरिबले के पाए? कर्मचारी त पायो 20-21% 10% थियो, र त्यसको 10% 11 हुन्छ, 21% पायो। तर कर्मचारी कति पर्सेन्ट छ, कति लाग्छ? 3 करोड़ जनसंख्यामा कर्मचारी कति छ? त्यो मेरो चिन्ता मुसर बस्तीमा छ, दलित बस्तीमा, चेपाङ बस्तीमा छ, जुम्लाको स्यालकोलाई कसरी प्रवर्धन गरे? उत्पादन आजको दिनमा जमिन बाँध्यो छ, वैदेशिक रोजगार रिमिटान्सको घरमा चलिरहेछ। हामी अर्को कुरा, साउथ एसिया, म साउथ एसियाको विद्यार्थी पनि हो, अन्तर्राष्ट्रिय पोलिटिक्सको साउथ एसिया, साउथ एसियामा आत्मा कुनै देशै छैन कि जहाँ जीडीपीको 32-33% बजेट बनाइन्छ। यो आफैमा एउटा ठूलो फुकिएको बैलुन हो, फुकिएको बैलुन लामो समय टिक्दैन। यो बजेट कारण हुन्छ, मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला। यो बजेटबाट खुसी कति ग्रुप है? नेपालको कति पर्सेन्ट जनसंख्या खुसी हो?
1: सांसदहरूले समस्या एकातिर समाधान अर्कोतिर देखाएर बजेट आएको बताएका छन्। श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्क साम्पाङले खुट्टाको घाउ नयाँ जुत्ता किनेर निको नहुने जस्तै बजेट आएको बताउनुभयो।

0: बजेटमा करका दर हेरफेर र भन्सारमा भइरहेको गम्भीर अनियमितताबारे प्रश्न उठाउँदै सांसदले उच्च स्तरीय छानबिनको माग गरेका छन्। तर अर्थमन्त्री वागले भने विगतका त्रुटिलाई देखाएर आफ्नो त्रुटिलाई सामान्यीकरण गर्न लाग्नु भएको छ। आफूमाथि आरोप लगाउने सांसदहरूको काण्ड खोल्ने चेतावनी दिनुभएको छ, जुन विज्ञ अर्थमन्त्री वागलेबाट अपेक्षा थिएन। छानबिनबाट निर्दोष साबित हुने जनार्दन शर्माको सीसीटीभीको तार मुसाले काटेको प्रसंग नजिरका रूपमा रहेको छ। यसलाई नजरअन्दाज गरेर आफै चोखिन खोज्नले अर्थमन्त्री वाग्लेमाथि शंका झन बढ़ेको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री उषा किरण।
1: नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहित उच्च नेता तथा विशिष्ट व्यक्तिहरूलाई अदालतमा बयानका लागि बोलाउन माग गर्दै निवेदन दर्ता भएको छ। जिल्ला अदालत काठमाडौँमा आज अधिवक्ता भद्रप्रसाद नेपाल स्वागतले उक्त निवेदन दर्ता गराउनु भएको हो। निवेदनमा पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रामबहादुर थापा बादल, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई, नेपाली कांग्रेसकी नेत्री आराजु राणा देउवा, मन्जु खाँड र राजेश बज्राचार्यलाई बयानका लागि बोलाउन माग गरिएको छ। उल्लेखित व्यक्तिहरूले रकम बुझेको भनी दावी गरिएका अडियो बयान र भिडियो प्रमाण सहित मिसिलमा संलग्न गरी निवेदन पेश गरिएको अधिवक्ता नेपालले जानकारी दिनुभयो। निवेदनमाथि भोलि अदालतमा बहस हुने बताइएको छ। गृहमन्त्री सुदन गुरूङले घर भत्काइएका सुकुम्बासीसँग माफी माग्नु भएको छ। विपद व्यवस्थापन समितिको आज बसेको बैठकमा बोल्दै मन्त्री गुरूङले सुकुम्बासी बस्ती हटाउने कार्यलाई थप व्यवस्थित ढंगले गर्न सकिए भए पनि त्यसो हुन नसकेकोमा दुखेसो व्यक्त गर्नुभयो। सोही क्रममा उहाँले विपद व्यवस्थापन र राहत वितरणका लागि प्रयोग हुने आधुनिक प्रविधि र ड्रोन खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनका कारण अत्यन्तै झन्झटिलो र लामो भएको भन्दै ऐन संशोधनको आवश्यकता उठाउनु भएको छ। यसैबीच गृहमन्त्री गुरूङले आजै दिउँसो काठमाडौँको माइतीघर मण्डला पुगेर त्यहाँ विभिन्न मुद्दा बोकेर धरना तथा प्रदर्शनमा बसेका नागरिकहरूलाई भेट्नु भएको छ। सर्वोच्च अदालतले शैक्षिक संस्था र अस्पताल रहेको प्रदर्शनी मार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी कुनै पनि सभा, जुलुस वा प्रदर्शन नगर्न आदेश दिएको छ। अदालतले भिरकुटी मण्डपको प्रदर्शनी स्थलमा राजनैतिक कार्यक्रम गर्न रोक लगाउँदै केवल सामाजिक, व्यावसायिक, शैक्षिक तथा सांस्कृतिक प्रदर्शनी मात्र गर्न आदेश दिएको हो। संविधान संशोधन कार्यदलले पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाह नेतृत्वको संविधान संशोधन बहस पत्र तयारी कार्यदलले आज तीनैजना पूर्व प्रधानमन्त्रीहरूसँग छलफल गरेको हो। सुझाव संकलनका क्रममा संयोजक शाहसहितको कार्यदल टोली ललितपुरको मान भवन स्थित प्रचण्डको निवास पुगेको थियो। मधेस प्रदेश सभाको आजको बैठकबाट आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ। विपक्षी दलको अवरोध र विरोधका बीच सभामुख राम आशिष यादवले डाक्नु भएको सर्वदलीय बैठकमा मुख्यमन्त्री कृष्ण यादवले मागहरू सम्बोधन गर्ने आश्वासन दिएपछि संसद सुचारू भई नीति तथा कार्यक्रम पारित भएको हो। सरकारले सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम जारी राखे पनि मुलुकका आधाभन्दा बढ़ी सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी रहेको पाइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको शैक्षिक सूचना 2082 अनुसार 27,010 सामुदायिक विद्यालय मध्ये 50.86% अर्थात 13,736 विद्यालयमा 100 भन्दा कम विद्यार्थी छन्। लगातारको वर्षासँगै आएको पहिरो र कटानका कारण कर्णाली करिडोर सड़क खण्डमा ठूलो क्षति पुगेको छ। करिडोरको कालीकोट खण्डमा पर्ने सड़कको एक भाग भाँसिएर कर्णाली नदीतर्फ खसेपछि उक्त खण्डमा सवारी साधन सञ्चालन पूर्ण रूपमा बन्द भएको छ। वर्षाका कारण सड़कको पर्खाल, ग्याबिन जाली र अन्य संरचना भत्किँदा यात्रु तथा मालवाहक गाड़ी बीच बाटोमै अलपत्र परेका छनृ कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चालू आर्थिक वर्षमा हालसम्मकै सबैभन्दा ठूलो परिमाणमा रासायनिक मल आपूर्ति भएको दावी गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदले सोधेका प्रश्नको जवाब दिँदै मन्त्री चौधरीले चालू आर्थिक वर्षको हालसम्म 5,58,522 मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको जानकारी दिनुभएको हो। यमनको दक्षिणी बन्दरगाह सहर एडेनको एक सैन्य शिविरमा भएको शक्तिशाली विस्फोटमा 12 जना सैनिकको मृत्यु भएको छ। एडेनको अल मिगदाराहा क्षेत्रमा सरकार समर्थक जायन्ट्स ब्रिगेडद्वारा संचालित शिविरमा आज घटना भएको थियो। फुटबलको सर्वोच्च महाकुम्भ फिफा विश्वकप 2026 आजदेखि अमेरिका, मेक्सिको र क्यानाडामा संयुक्त रूपमा शुरू हुँदैछ। इतिहासमै पहिलो पटक 48 टोलीले प्रतिस्पर्धा गर्ने यस विश्वकपको उद्घाटन खेल आज मध्यराती 1:15 बजे मेक्सिको र दक्षिण अफ्रिका बीच हुँदैछ। उद्घाटन समारोहमा पप स्टार साकिरा वर्नावैले आधुनिक आधिकारिक गीत डाई डाई प्रस्तुत गर्नेछन्। विश्वकपलाई लिएर नेपालसहित विश्वभर अहिले उत्साह छाएको छ। काठमाडौँका होटल र रेस्टुरेन्टमा खेल देखाउने रौनक शुरू भइसकेको प्रहरीले फुटबल हेर्ने बहानामा हो हल्ला गर्न र बाजी वा अनलाइन सट्टेबाजी बेटिङ जस्ता गैर कानूनी गतिविधि पूर्ण रूपमा रोक लगाएको छ।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
3: विषादी विषुन औषधि होइनन्। अनावश्यक विषादी प्रयोग नगरौं नगराउं। प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौं। विषादीले मानव स्वास्थ्य, जीव जन्तु, वातावरण तथा अन्य लाभदायक जीवहरू मुख्यत परागसेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ।
4: हाम्रो खानाको करिब 2/3 हिस्सा परशेषित बालीहरूमा निर्भर हुने र परागसेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता परागसेचक जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौं र बुझाउँ।
3: मौरीको निर्वाध विचरणमा सहयोग गरौं र गराउँ। व्यवसायिक किट विकास केन्द्र हरियर भवन।
5: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
11: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
10: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
11: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
10: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
11: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
10: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
12: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खाते खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
13: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
14: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्सी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
15: के भयो बोलादै, के गुनगुनाइरहेको?
14: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
15: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त? अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
14: यति सजिलै?
15: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
16: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
17: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकार गठन भएको र उनीहरूले उत्साहजनक काम भइरहेको दावी गरिरहेको बेला पार्टीभित्रैबाट सरकारप्रति असन्तुष्टि व्यक्त हुन थालेको छ। विशेष गरी प्रधानमन्त्री बालेन्द्र शाह बालेन र सत्तारूढ़ दलका सांसद सभामुख तथा नेताहरूबीच पछिल्लो समय बढ़ेको इगो टसल र संसदभित्रै देखिएको भद्रगोलको पृष्ठभूमिमा यो असन्तुष्टि बाहिरिएको हो। सत्ताको रातो कार्पेटमा सैर गरेपछि भूई मान्छेका मुद्दा र परिवर्तनको एजेण्डा कति चाँडो ओझेल पर्छन् भन्ने ताजा दृश्य रासोपा नेतृत्वको सरकारमा देखिन थालेको छ। बाहिर संचार माध्यम र सामाजिक सञ्जालमा आफ्नै सरकारले इतिहासमै उत्साहजनक काम गरिरहेको भन्दै आत्मरतिमा रमाइरहेको रासोपाभित्र कति ठूलो आन्तरिक पहिरो र निराशा छ भन्ने कुरा अन्तत उसकै नेतृत्वले ओकल्न बाध्य भएको छ। सभापति रवि लामिछानेका अत्यन्तै निकट मानिने रासोपाका प्रभावशाली नेता प्रमोद न्यौपानेले सामाजिक सञ्जालको भित्तामा लेखेको एउटा वाक्यले नयाँ शक्तिको सुशासन र समृद्धिको बेलुन फुटाइदिएको छ। न्यौपानेले स्पष्ट शब्दमा लेखेका छन्, ढुक्क हुनुहोस्, यसरी चाहिँ देश बन्दै बन्दैन। आफ्नै दलको नेतृत्वमा सरकार सञ्चालन भइरहँदा जिम्मेवार नेताबाटै आएको यो भयानक निराशा केवल एउटा स्टाटस मात्र होइन, यो त रासोपा सरकारको असक्षमता, कूटनीतिक अपरिपक्वता र सत्ताभित्रको चरम अन्तर्द्वन्दको आधिकारिक दस्तावेज हो। तर न्यौपानेले आफ्नो अभिव्यक्तिलाई बंग्याएको भन्दै स्पष्टीकरण दिएका छन्। न्यौपानेको स्पष्टीकरणलाई धेरैले बालेन पक्षको दबावमा सच्याउन खोजेको टिप्पणी गरेका छन्। राजनीतिक वृत्तमा प्रमोद न्यौपानेको यो आक्रोशलाई प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति रवि लामिछाने क्याम्पको गम्भीर असन्तुष्टिको रूपमा हेरिएको छ। प्रधानमन्त्री बालेन शाह कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी भूलेर एकलौटी ढंगले अगाडि बढ़ने, संसदमा राष्ट्रघाती घटना सम्बन्धी अभिव्यक्ति दिने र त्यसको बचाउ गर्न रासोपालाई ढाल बनाउने खेलमा लागेपछि पार्टीभित्रै अव्यक्त असन्तुष्टि चुलिएको अनुमान सहजै गर्न सकिन्छ। जनताले परिवर्तनको आशामा भोट हालेका थिए तर अहिले संसद र सरकार चिल मूडमा देशको समय बर्बाद गरिरहे जनताले परिवर्तनको आशामा भोट हालेका थिए तर अहिले संसद र सरकार चिल मूडमा देशको समय बर्बाद गरिरहेका छन्। यही ताल र कार्यशैली रहने हो भने परिस्थिति अझ भड्किने, हिजो आशा बोकेर जोड़िएका युवा र सर्वसाधारणहरू अवसरवादी नेतृत्वबाट टाढिने र अन्तत संगठनहरू फुट्दै खिँदै गएर नयाँ शक्तिको अस्तित्व नै इतिहासको गर्वमा बिलाउने चिन्ता धेरैमा देखिन थालेको छ। रासोपा सरकारको सबैभन्दा ठूलो पूँजी भनेको नागरिकको अन्धाधुन्ध सेन्टिमेन्ट थियो। आम निर्वाचनका बेला रवि लामिछानेले सार्वजनिक मञ्चहरूबाटै आमा बालेनले देश बनाउँछ, रासोपालाई भोट हाल्नुहोस् भनेर मत मागेका थिए। त्यही विश्वासमा परेर सिंगो परिवारसहित रासोपाको घण्टीमा भोट हाल्ने शुभेच्छुकहरू आज पछुतो मानिरहेका छन्। संसदको पछिल्लो बैठकमा प्रधानमन्त्री बालेन शाहले आफ्नै बचाउका लागि सभामुख डोल प्रसाद अर्याल र सिंगो रासोपाका सांसदहरूलाई जसरी लाचार बनाए र धरानका मेयर हर्क साम्पाङ जस्ता पात्रहरूले संसदभित्र छिरेर सभामुखको पद र गरिमामाथि नै जुन अराजक हरकत गरे त्यसले भुइँ तहका मतदाताको मन नराम्रोसँग टुटेको छ। संसदको पछिल्लो बैठकमा प्रधानमन्त्री बालेन शाहले आफ्नै बचाउका लागि सभामुख डोल प्रसाद अर्याल र सिंगो रासोपाका सांसदहरूलाई जसरी लाचार बनाए र धरानका मेयर हर्क साम्पाङ जस्ता पात्रहरूले संसदभित्र छिरेर सभामुखको पद र गरिमामाथि नै जुन अराजक हरकत गरे त्यसले भुइँ तहका मतदाताको मन नराम्रोसँग टुटाएको छ। संसदको सर्वोच्च कुर्चीमा बसेका सभामुख र आफ्नै सांसदहरूलाई सरकार प्रमुखबाटै पेलिएको र अपमानित गरिएको टुलु टुलु हेरेर बस्न परेपछि रासोपाका कार्यकर्ताहरूमा आक्रोश चुलिएको हो। प्रधानमन्त्री बालेन शाह यसरी नै अहंकारी बनेर एकलौटी हिँड्ने, संसदको कूटनीतिक मर्यादा र समयको ख्याल नगर्ने र कसैको कुरा नसुनिकन चल्ने हो भने रासोपाले अब देश बर्बाद भएको हेरेर बस्नु हुँदैन। अहिले मुलुकलाई संकीर्ण सोच भएको र भीड़को पछि लाग्ने प्रधानमन्त्री होइन, बरू सबै राजनीतिक शक्ति र प्रतिपक्षलाई समेत मिलाएर देशलाई आर्थिक संकटबाट बाहिर निकाल्न सक्ने परिपक्व नेतृत्वको खाँचो छ।

0: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोश छ अब समर्थन गर्ने पालो तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधीश वक्ता हरि बहादुर पुन मगर
1: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आरबी बैंक सबैका लागि बैंक
2: नकली भुटानी शरणार्थी प्रकरण चर्चित नै पनि भयो यहाँले उजुरीकर्ताहरू छन् उनीहरूलाई सरकारको तर्फबाट धन्यवाद पनि दिनुभएको छ खास धन्यवाद दिनुपर्ने अवस्था किन आयो के रहेछ त्यस्तो
3: विषय कस्तो भन्दाखेरि कुनै पनि घटना कुनै पनि क्राइम खास गरेर तपाईँले निषेध गरेको कुराहरू यदि सूचना सम्बन्धित ठाउँमा आइपुगेन भने त्यो क्राइम त त्यही लुकेरै बस्छ त्यो बाहिर रिभिल हुन पाउँदैन र त्यो क्राइम कन्ट्रोल गर्ने जुन कानुनी मकसद हुन्छ त्यसको लागि स्थापना भएका जुन निकायहरू छन् उनीहरूले आफ्नो मकसद पूरा गर्न सक्दैनन् त्यसले गर्दाखेरि उहाँहरूको जाहेरीको कारणले गर्दा उहाँहरूले जुन जाहेरी दिनुभयो त्यो कारणले गर्दा जो यति ठुलो इस्यु चाहिँ रिभिल भयो बाहिर आयो त्यस कारणले उहाँहरूलाई धन्यवाद भन्नु मैले त्यो हिसाबले भनेको त्यस
2: अब अघिल्लो चोटि जुन प्रमाण जुटाउने भन्ने आदेश आइरहेको थियो बल्ल बल्ल पेशीमा चढेर सुनवाई सुरु भएको छ
3: जसले अब आफ्नो त्यो मुद्दालाई अगाडि बढाउने वा केही कुराहरू आदेशहरू गर्ने सन्दर्भमा त्यो चाहिँ छलफल भएको थियो गर्ने नगर्ने अवश्य गर्न परे हुन्थ्यो भन्ने कुरा उठेका थियो त्यो विषयमा छलफल भएको थियो अब त्यसलाई यो हाम्रो विषय भएन
2: सर त्यसमा पनि अनि अर्को चाहिँ जस्तो यो जुन बालकृष्ण पन्थीको प्रतिवेदन नै सक्कली प्रतिवेदन नै पाएन भनेर अघिल्लो चोटि इजलासले आदेश दिएको थियो यो पटक चाहिँ सक्कली प्रतिवेदन सहित नै हामी उपस्थित भएका छौँ त्यसो भए
3: सकल प्रतिवेदन त सकल मिसीलाई ग्रन्थालयबाट आएको छ जस्तो लाग्छ मलाई त्यो ठ्याक्कै मैले एकछिन त भन्न सकिनँ त्यहाँ इजलास आएको होला किनभने त्यहाँ हेर्ने हेरेर अनि फिर्ता लैजाने गरी आएको भन्ने पहिला मैले देखाएको थिएँ त्यो आज पनि सायद त्यो भएको होला त्यसमा समस्या छैन
2: यो मुद्दा जुन चलिरहेको छ दुई तीन वर्षदेखि नै अब चाहिँ टुङ्गिने लाइनमा पुगेको हो यो नक्कली भुटानी शरणार्थी प्रकरण अझै फेरि केही प्रमाण जुटाउने त्यस्तो केही हुन सक्छ
3: प्रमाण जुटाउने भन्दा हामीले भन्नु खोज्नुभएको प्रमाण मूल्याङ्कनका केही कामहरू हुने हुन् कि आदेश हुने हुन् कि भन्ने छलफल भएको थियो त्यसैलाई भन्न खोज्नुभएको होला अब त्यो त कस्तो हुन्छ भन्दाखेरि अब बस सुन हुँदै जाँदाखेरि पनि कहीँ कतै नबुझिनुहुने प्रमाणहरू अथवा मूल्याङ्कन गर्नुपर्ने प्रमाणहरू बुझ्न बाँकी अथवा मूल्याङ्कन गर्न बाँकी त्यस्तो कतै पाइयो देखियो भेटियो भने लास्ट त्यस्तो अवस्थामा लास्ट होइन यो नबुझेर त फैसला नगरौँ भनेर आदेश गर्न सक्ने कुरा हो जुन कुरा यहाँ त्यो छलफलमा पनि भएको थियो त्यस कारणले अब यहाँनिर तुलिन्छ भनेर भन्न सकिने विषय होइन सर जस्तै कहिले अब जस्तो विगतमा यति धेरै पटक पेसी चढ्यो भनेर त्यहाँ कुराहरू आउँछ मिडिया नै आउँछ त्यो कस्तो भन्दाखेरि त्यहाँ पेसी के अरे उल्लासमा पनि उठाएको छु त्यो कस्तो भयो कहिले कि हेर नभए नै भइदिन्छ कहिले हेर नभए नै भइदिन्छ कहिले कुनै आइडेस भइदिन्छ अब यसैमा पनि त्यसले केही हुन सक्ला त्यो नहोला भन्न सकिँदैन तर अहिले अहिले त अब त्यो फुल वर्षै भइरहेको छ नि त
2: अब
3: त्यो त विथ रिजन हुन्छ नि त जे भए पनि त्यतिकै हुँदैन
2: हजुर यो नक्कली भुटानी शरणार्थी मुद्दा चाहिँ कस्तो प्रकृतिको हो भन्ने यहाँहरूको चाहिँ मूल्याङ्कन छ
3: यो त निकै गम्भीर विषय हो यो निकै अब इतिहासमा सायदै यस्तो इस्युहरू होला विषय हो यसलाई त्योभन्दा बढी भन्नु जस्तो इच्छा गर्नु लाग्दैन किन त्योभन्दा बढी
2: अब चाहिँ यो नियमित सुनवाई प्रक्रियामा गयो अब यसमा आज तपाईँहरूको बहस सकियो भोलिदेखि प्रतिवादीहरूको तर्फबाट अथवा जायरवालाको तर्फबाट बहस सुरु हुन्छ
3: भोलिदेखि जायरवालाहरूको हुन्छ र त्यसपछि हुन्छ भन्ने मैले त्यही बुझेको छु तथापि अब इलासको कुरा हामीले बोल्न मिल्दैन इलासको कुरा इलास कसरी चल्नु भन्ने इलास
2: फेरि यहाँहरूको तर्फबाट फेरि जवाफ दिनुपर्ने हुन्छ कि हुँदैन
3: आवश्यकता अनुसार दिनुपर्छ
1: जनता जान्न चाहन्छन् जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी ब्याङ्क सबैका लागि ब्याङ्क
2: हवस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुनेछौ आजलाई बिदा दिनुहोस् नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
2: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डढेलोका कारण हजारौं रुख, वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डढेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डढेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ, जीवन जोगाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
3: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डढेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौ। याद राख्नुहोस्, डढेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
4: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
5: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
6: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
4: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
6: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनामा आधारित उपायमा मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा

0: के भयो किन कराएको यस्तो
1: दाई यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एपमा गई लिनुहोस् एनसेल नेपालकै लागि
4: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना
5: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ
4: ब्लड प्रेसर सुगर थाइराइड मुटु रोग छाती रोग ग्यास्ट्रिक अल्सर निमोनिया चक्कर लाग्ने लुतो दाज पुतले दुबे चाया डन्डीपुर पुरानो घाउ खटिरा यौन दुर्बलता सेतो पानी बग्ने यौनाङ्गका घाउ खटिरा कपालको रौँ झरिरहने हाडजोर्नीका समस्याहरू प्यारालाइसिस जोर्नीहरू दुख्ने नचल्ने नसा च्यापिएको ढाड कम्मर दुख्ने मेरुदण्ड र घुँडाको समस्या लिगामेन्ट च्यातिएको भाँचिएको हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ
5: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि
4: सम्पर्क नम्बर 071534905 071553905 र मोबाइल 98570078010
6: सुन्नु न
7: भन न भन
6: चाडबाडहरू पनि नजिकै छ बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
7: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
6: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
7: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
6: तौलिहावा रोड पश्चिम पट्टी एनसेल टावर भएको ठाउँमा
7: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर नायरी मोबाइल 98215 90 00 95 98575 56 095 र 98174 52 311
8: युनाइटेड अस्पताल बारगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधा
9: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz
10: को खाडीमा आक्रमण गरेको जनाएको छ यसै हप्ता उक्त क्षेत्रमा अमेरिकी फौजहरूले हमला गरेको यो तेस्रो पानी जहाज हो अमेरिकी सेन्ट्रल कमाण्डले भनेको छ गिनी बिसाउको झण्डा रहेको उक्त जलवीर नामक जहाजले इरानबाट तेल ढुवानी गर्न लागेको थियो बीबीसीका अनवर्सन एथिराजन भन्छन्
11: US Central Command said an aircraft
10: अमेरिकी सेन्ट्रल कमाण्डले आफ्ना निर्देशनहरू चालक दलका सदस्यले अस्वीकार गरेपछि एउटा विमानले दुईवटा क्षेप्यास्त्र उक्त ट्याङ्करको इन्जिन कक्षमा प्रहार गरेको जनाएको छ सबै 20 जना चालक दलका सदस्य सुरक्षित रहेका र उनीहरूको उद्धार भइरहेको जनाइएको छ बीबीसीका अनवर्सन एथिराजन यसअघि बुधबार एउटा पानी जहाजमा गरिएको आक्रमणमा आफ्ना 3 पानी जहाज कर्मचारी मारिएको भारतले बताएको थियो भारतले यस्ता हमलाहरू बन्द गर्न माग गरेको छ ब्रिटेनका रक्षा मन्त्री जोन हिलीले बढ्दो जोखिमबाट देशको रक्षाका लागि पर्याप्त स्रोत उपलब्ध गराउन प्रधानमन्त्री कियर स्टार्मर विफल भएको आरोप लगाउँदै पदबाट राजीनामा दिएका छन् हिलीले लामो समयदेखि ढिलाइ भएको लगानी योजना सन् 2030 कुल गारस्थ उत्पादनको 3% रक्षा खर्च कायम गर्ने नेटोको लक्ष्य पुर्याउनका लागि निकै कम भएको उल्लेख गरे र केही घण्टापछि शुरू हुने विश्वकप फुटबल

0: को पहिलो खेल हेर्न हजारौं समर्थकहरू मेक्सिको सिटीमा रंगशालामा जम्मा भइरहेका छन्। उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले 80,000 भन्दा बढ़ी समर्थक माझ दक्षिण अफ्रिकासँग खेल्दैछ। 1 अर्ब भन्दा बढ़ी मानिसले उक्त खेल टेलिभिजन मार्फत हेर्ने ठानिएको छ। यो वर्षको विश्वकप मेक्सिको, संयुक्त राज्य अमेरिका र क्यानेडाले संयुक्त रूपमा आयोजना गर्दैछन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। आर्थिक वर्ष 2083-84 को बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूमाथि उठेका आर्थिक अनियमितता सम्बन्धी प्रश्नहरूको सामना गरेका छन्। कतिपय विपक्षी सांसदहरूले बजेटमा करका दर हेरफेर गरिएको तथा केही बुँदा संशोधन गरिएको आरोप लगाउँदै त्यसबारे छानबिन हुनुपर्ने बताउँदै आएका छन्। अर्थमन्त्री वाग्लेले भने छानबिन गर्नुपर्ने गरी केही नभएको जिकिर गर्ने गरेका छन्। एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री वाग्लेले आफूमाथिका आरोप र प्रश्नहरूको जवाफ दिनुका साथै बजेटसँग सम्बन्धित सांसदहरूको जिज्ञासालाई पनि सम्बोधन गरे। बजेटबारे धारणा राख्ने क्रममा विपक्षी दलका सांसदहरूले करका दर हेरफेर लगायत सम्भावित अनियमितताबारे आशंका प्रकट गरेका थिए। त्यसबारे स्पष्टीकरण दिँदै अर्थमन्त्री वाग्लेले भने
2: सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको 2 महिनामै हामी धोका दिन सकौंला। 2 अरब होइन 2 रूपियाँ बदमाशी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु, सार्वजनिक जीवनै त्याग्न पनि म तयार छु। यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औंलो ठड्याउने मान्यजीवहरूलाई पनि प्राप्त होस् शुभकामना छ। तपाईँहरूका काण्डबारे हामी अनभिज्ञ हो र ती पनि खुल्नेछन्।
1: अघिल्ला अर्थमन्त्रीले 73 त्रुटि सच्याएको दावी गर्दै उनले यसपटक भन्सार दर र शुल्कसँग सम्बन्धित 1-1 त्रुटिका साथै केही विषयलाई थप स्पष्ट पार्ने उद्देश्यले आवश्यक संशोधन गरिएको जिकिर गरे। त्यसअघि सांसदहरूले अर्थमन्त्रीबाट संसदको अधिकारलाई खुम्च्याउने काम भएको आशयका प्रश्न उठाएका थिए। नेपाली कांग्रेसका निष्कल राईको प्रश्न थियो,
3: सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ, यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको, सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र।
1: बजेटमाथिको छलफलमा भाग लिने सांसदहरूले शिक्षा र स्वास्थ्य सेवामाथिको कर, विद्युतको उपभोगमा प्रस्तावित भ्याट र बजेटमा उल्लेखित कतिपय कृषि सम्बन्धी योजना लगायतका विषयमा प्रश्न उठाएका थिए। नेकपा एमालेकी पद्मा अर्यालले बजेटले तल्लो वर्गलाई उपेक्षा गरेको टिप्पणी गरिन्।
4: 20% निरपेक्ष गरीबको रेखा बनिरहेका तल्लो वर्गका नागरिकलाई माथि नउठाइकन माथिल्लो वर्गको आकार कसरी ठूलो हुन्छ, जगलाई कमजोर राखेर तल थप्ने कुरा कति वैज्ञानिक हो। यो बजेटले तल्लो वर्गलाई तलै राख्ने माथिल्लो वर्गलाई झन माथि लैजाने नीति लिएको देखिन्छ।
1: त्यस्तै सत्तारूढ दलकै सांसद अमरेश सिंहले बजेटका अंकहरूमा प्रश्न उठाउँदै कार्यान्वयनमा आशंका प्रकट गरे।
5: साउथ एसियामा आसमा कुनै देशै छैन कि जहाँ जीडीपीको 32% 33% बजेट बनाइन्छ। यो आफैमा एउटा ठूलो फुकिएको बैलुन हो, फुकिएको बैलुन लामेसम्म टिक्दैन। यो बजेट काजाउनु हुन्छ मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला। झण्डै 7 खर्ब बजेटको डेफिसिट हो।
1: सांसद सिंहले बजेटले गरीब वर्गको आवश्यकतालाई सम्बोधन गर्न नसकेको टिप्पणी पनि गरे। जवाफमा अर्थमन्त्री वाग्लेले नगद वितरण मात्रले गरीबी न्यूनीकरण नहुने भन्दै त्यो धारणालाई बजेटले स्वीकारेको बताए। शिक्षा र स्वास्थ्यमा लगाइएको करबारे उनले भने
2: गर्न खोजेको के हो भने भार अहिले नपरोस् तर बी रेकग्नाइज। तपाईँ आफ्नो बालबालिकाको लागि 15,000-20,000 मासिक खर्च गरिराख्नु भएको छ तर तपाईँ ट्याक्स नेटमा हुनुहुन्न, ट्याक्स नेटमा इनरोल हुनुहोस्, 10 लाखसम्म आयकरै लाग्दैन, बी रेकग्नाइज। र यहाँको छुटले तपाईँको अन्य खर्चहरू जो हो हुन्छ निजी स्कूलमा निजी हस्पिटलमा पनि।
1: प्रतिनिधि सभाको भोलिको बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक 2083-84 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। अब अर्को प्रसंग, विश्वकप फुटबल निशुल्क हेर्न पाइने प्रलोभन देखाएर अनलाइन ठगीका घटना बढ़दै गएको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन भनेको छ। विश्वकप प्रति दर्शकहरूको आकर्षणलाई लक्षित गर्दै साइबर अपराधीहरूले निशुल्क प्रत्यक्ष प्रसारण हेर्न पाइने भन्दै फिशिङ स्क्याम तथा विभिन्न प्रकारका साइबर ठगी सञ्चालन गरिरहेका प्रहरीको भनाइ छ। यसै सन्दर्भमा हामीले नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता दिलीप कुमार गिरीलाई टेलिफोन सम्पर्क गरी यसबाट जोगिने उपायबारे सोधेका छौं।
6: यसमा चाहिँ के भने विश्वकप अहिले जुन आज राति 12:45 शुरू हुँदैछ यो निशुल्क हेर्न पाइँदैन, यसको लागि निश्चित शुल्क तिर्नुपर्ने हुन्छ। टेलिभिजन हेर्नको लागि मैले जाने बुझे अनुसार 999 र मोबाइलमा हेर्नलाई 549 रुपियाँ तिर्नुपर्ने हुन्छ। तर अहिले यो ह्याकरहरूले फ्रीमा हेर्न पाइन्छ।

0: निशुल्क हेर्नको लागि फलाना क्लिक गर्नुहोस् भनेर यसरी धेरैवटा यो मोबाइल युजरहरू सोसियल सामाजिक सञ्जाल युजरहरूकोमा चाहिँ पठाउने र सामाजिक सञ्जाल युजरहरूले पनि ओहो निशुल्क हेर्न पाइन्छ भनेपछि त्यो लिङ्कहरू क्लिक गर्ने, लिङ्कहरू क्लिक गरेपछि एउटा एपीके फाइल डाउनलोड गर भनेर उक्त एपीके फाइल डाउनलोड गर्दाखेरि उक्त फाइलको लागि टर्म्स एन्ड कन्डिसनहरू एक्सेप्ट गर्दै जाने गरेर चाहिँ उहाँहरूको युजरहरूको ब्याङ्कमा एड्रेस गुगल पुऱ्याउने र ब्याङ्कको एकाउन्टबाट पैसा सम्पूर्ण पैसा चाहिँ लगिदिने गरेको छ, जसको चाहिँ हामीलाई लगभग अहिलेसम्म 77 उजुरी परिसक्यो र जसमा चाहिँ 1,68,38,688 भन्दा बढी पैसा चाहिँ ठगिएर परिसक्यो। त्यसै कारणले गर्दा कुनै पनि व्यक्तिहरू चाहिँ ठगिएर नपरोस् भन्नको लागि हामीले यो अभियान चलाएको।
1: अन्त्यमा विश्वकप फुटबलका लाखौं दर्शक हुन्छ र यहाँले भने जस्तै सकेसम्म निशुल्क हेरौँ भन्ने मान्छेहरूमा त्यो मनमा आउन पनि सक्छ, त्यस्ता व्यक्तिलाई साइबर ब्युरोको के अनुरोध छ, के सल्लाह सुझाव दिनुहुन्छ?
0: विश्वकप फुटबल निशुल्क हेर्न पाइँदैन, लाइभमा, विशेष गरी लाइभमा कुनै पनि भ्रममा नपर्नु होला, कसैको पनि चाहिँ प्रब्लममा नपरेकन निशुल्क हेर्न पाइन्छ भने प्रब्लम नपर्नु हुन अनुरोध गर्छु। निशुल्क हेर्नको लागि आउने सम्पूर्ण एडहरू ठगीको एउटा माध्यम हो, उक्त ठगीको माध्यममा नलाग्नु हुन अनुरोध गर्छु।
2: उनी थिए साइबर ब्युरोका प्रवक्ता दिलीप कुमार गिरी, साथी गनी अन्सारीसँग कुरा गर्दै। अब एकैछिन लागौं पोखरातर्फ। अन्नपूर्ण संरक्षण क्षेत्रभित्र सञ्चालनमा रहेका अनधिकृत संरचनाहरूको व्यवस्थापनका लागि स्थानीय सरकारहरूसँग समन्वय भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका अधिकारीहरूले बताएका छन्। 5 जिल्लाका 15 स्थानीय तहमा फैलिएको उक्त क्षेत्रमा करिब 350 होटल रेस्टुरेन्ट रहेका र कतिपयले सञ्चालनका निम्ति अनुमति नलिएका बताइन्छ। कास्की जिल्ला अदालतले संरक्षण क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका घर टहरा जफत गरी पुरानै अवस्थामा फर्काउन पोखराबाट कृष्णमणि बरालको रिपोर्ट।
3: पुराना अनुमति लिएर बनेका होटल रेस्टुरेन्टको नवीकरण समेत नहुँदा सरकारले राजस्व समेत गुमाएको छ, कानूनी दायरामा ल्याउन के कसा प्रयास भएका छन् त? आयोजनाका प्रमुख डाक्टर रविन कडरिया,
4: यहाँ भएका स्थानीय तहहरूको सहकार्यमै व्यवस्थापन गर्ने हिसाबले अन्नपूर्ण समेत क्षेत्र आयोजना अगाडि बढिरहेको छ र यसको लागि हामीले एउटा कार्य दिग्दर्शन प्रस्ताव गरेका छौँ। यो स्वीकृत भएको खण्डमा अन्नपूर्ण समेत क्षेत्र आयोजनाले जग्गा करार गरेर दिने व्यवसाय सञ्चालन गर्नको लागि र ती व्यवसायीहरू स्थानीय तहमा व्यवसाय कर तिर्ने भन्ने हामीले व्यवस्थापन गर्न खोजिरहेका छौँ।
3: संसद क्षेत्रका सरकारी जमिनमा बनेका पर्यटकीय पूर्वाधारका विषयमा अदालतले गरेको फैसला, कार्यान्वयन र होटल व्यवस्थापन कसरी अघि बढेको छ त? संसद क्षेत्रको कानूनी पाटो हेर्ने अन्नपूर्ण संसद क्षेत्र सम्पर्क कार्यालय पोखराका प्रमुख असीम थापा,
5: अहिले अनुसन्धानको क्रममा रहेको 4 मुद्दामा चाहिँ 43 घरधुरी परेको छ भने चाहिँ पुरानो फैसला भइसकेकोमा 5 मुद्दामा 18 घरधुरी भएको देखिन्छ। फैसलाकोमा तत्काल उक्त संरचनाहरू हटाउने, राष्ट्रिय निकुञ्ज एनको दफा 28 बमोजिम जफत गर्ने र आइन्दादेखि यस्ता संरचना नबनाउनलाई एक्याप स्थानीय तह प्रदेश सरकारले समन्वय गर्ने भनेको छ, त्यसमै चाहिँ हामीले पहल पनि अगाडि बढाइरहेको।
3: पदयात्रा क्षेत्रमा आवश्यक पर्यटकीय संरचना बनाउन सरकारले दिग्दर्शन बनाएर अघि बढ्नुपर्ने माछापुत्री गाउँपालिकाको उपाध्यक्ष सीता अधिकारी बताउँछिन्।
6: पर्यटन पनि भित्राउने भन्ने, पर्यटन आएर बस्ने ठाउँलाई सबै अहिले उजागर गर भन्न त कसरी सकिन्छ त भइराखेको कुरा, त्यसमा अब छप्न नपाउने भएकालाई राम्रो व्यवस्था बनाउने भन्थेमा
3: सरकारले समस्त क्षेत्रमा आउने पर्यटकको आगमनको संख्याको आधारमा पर्यटकको लागि आवश्यक होटल रेस्टुरेन्ट सञ्चालन गर्ने बाटो खुल्ला नगर्दा यो समस्या आएको स्थानीय व्यवसायी राजकुमार तामाङ बताउँछन्।
7: 73-76 हाम्रो वार्षिक नवीकरण भयो, त्यहाँपछि चाहिँ नवीकरण रोकिएको छ स्थानीय सरकारको र एक्याप बीचको द्वन्द्वको कारणले। अब हामी कति बेला उठेर जान पर्ने भन्ने हाम्रो त्रास छ।
3: अदालतको आदेश कार्यान्वयन गर्दै पर्यटकको चाप अनुसार बाटोमा मैत्री पर्यटकीय पूर्वाधार बनाउने र करको दायरामा ल्याउने गरी दिग्दर्शन आउनुपर्ने यस क्षेत्रका अधिकारीले सुझाएका छन्। कृष्णमणि बराल, बीबीसी, पोखरा।
2: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति अमेरिकाले इरानमाथि धेरै कड़ा प्रहार गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल मार्फत उनले अमेरिकाले निकट भविष्यमै खार्ग टापु लगायत इरानका अन्य तेल पूर्वाधार कब्जामा लिने पनि बताएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
8: आफ्नो पोस्टमा राष्ट्रपति ट्रम्पले निकट भविष्यमा नै अमेरिकाले खार्ग टापु र अन्य तेल पूर्वाधारहरूमा कब्जा कायम गर्ने र भेनेजुएलामा जस्तै गरी तेल र ग्यास बजार पूर्ण रूपमा नियन्त्रणमा लिने उल्लेख गरेका छन्। यसैबीच इरानको अर्ध सरकारी समाचार संस्थाले होर्मुज जलमार्ग नजिकै सिरिकमा विस्फोटनको आवाज सुनिएको जनाएको छ। द्वन्द्व शुरू भएता राष्ट्रपति ट्रम्पले बारम्बार इरानको प्रमुख तेल टर्मिनल रहेको खार्ग टापुलाई कब्जा गर्ने चेतावनी दिएका छन्। मार्च 13 संयुक्त राज्य अमेरिकाले उक्त टापुमा हमला गरेपछि ट्रम्पले अमेरिकी फौजले त्यहाँका सबै सैन्य निशानाहरूलाई पूर्ण ध्वस्त गर्नाले उक्त टापुलाई नियन्त्रणमा लिएको खण्डमा तेल निर्यातलाई बन्द गराइदिन सक्छ। ईरानी मूल भूमिमा आक्रमण गर्न उक्त स्थानको प्रयोग गर्न सक्ने अवस्था पनि रहन्छ। तर खार्क टापुलाई नियन्त्रणमा लिनु चुनौतीपूर्ण हुने र हवाई साधन वा पानी जहाज मार्फत उल्लेख्य दूरी पार गरेर मात्रै अमेरिकी फौज त्यहाँ पुग्न सक्ने जनाइएको छ। लगातार दुई रातदेखि अमेरिकाले इरानमाथि आक्रमण गरिरहेको छ। तेहरानले अप्रेलमा भएको युद्ध विराम व्यावहारिक रूपमा अब अर्थहीन भएको जनाएको छ। अमेरिकी सेनाले निगरानी तथा रेडार स्थलहरूलाई लक्षित गरेको बताएको छ। इरानले जवाफी कार्यवाही स्वरूप बहरेन, जोर्डन र कुवेत स्थित अमेरिकी सैन्य आधारहरूमा आक्रमण गरेको जनाएको छ।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
10: दादु, एक कप चाय के 30 रुपया कतरा महंगा। आजकल तो कुछ चीज में फिर पैसा वसूल नहीं हुई ना।
11: उठ जे भाई, अब एनसेल में पैसा वसूल
10: हो का?
11: हो जे, एनसेल में आप खाली 18 रुपया में एक दिन लग 30 मिनट ऑल नेपाल कॉल संगे मज्जा से बटवाई सकती। तब नहीं हुई ते पैसा वसूल, गजब बात है। अब मैं फिर पैसा वसूल करें। आज *123# डायल करी या एनसेल ऐप में जाके ई पैक खरीद करी। एनसेल नेपाल के लग।
12: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
13: हेर न भतिजु, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिसा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
14: ह्या काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
15: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
14: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन भाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार,
15: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
14: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473-64-666 र 98214-15-291।
15: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
16: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीडीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बर्ट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, डेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 9857151713, सञ्चालक गिरिराज कडे।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
4: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी, हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
3: फिजियोथेरापी विशेषज्ञ सेवा,
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071531641 र 535641।
5: सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरिब, विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, निम्न शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
6: हे भगवान्, यो टोयलेट भुर्रेर पानी पनि माथि आउनलाई सके, कति झन्झट भएको, कला बोलाउने होला।
7: यस्तो बेला त अनु किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
8: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
9: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
7: सम्पर्क अनुप किसान सेनेटरी, बारगंगा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
9: प्रोप्राइटर नोने थारू।
8: सम्पर्क नम्बर 98144-49450 र 98-76-31-393।
2: कता हो काका लखर लखर गर्दै
10: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
10: लौ होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
2: हजुर हाम्रा सेवाहरू
10: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 572 4

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: यो हावाहुरीको मौसम हो। हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट विधिका ठुटा जथाभावी नफालौ। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: एटिन्जेलसम्म तपाईँ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz ताजा सूचना, मनोरञ्जन, ज्ञान, खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा, हाँसो खुशी, आँसु रोधन, सुख दुःख, माया ममता, सद्भाव, सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल पहाड तराई गाउँ बस्ती पाखा पखेरा शहर कुना कन्दरा आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डुलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ। मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्। चाहना, इच्छा, रुचि पूरा हौन। एटिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोश, जागर, उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री, शुभ सपनी।

0: एक किसिम पछि पूर्वमा लाली पत्तिनेछ, घामको झुल्को देखिनेछ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ। तपाईँ हाम्रो घर आँगनमा रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ, अनि अर्को कुरा, तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्वक बित्नेछ। हामी राति 11 बजेसम्म तपाई सँगसँगै रहनेछौ। मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दैछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 5 बज्यो।

समादरणीय श्रोता कार्यक्रम अध्यात्म दर्शनमा यहाँहरूलाई स्वागत छ। कार्यक्रम अध्यात्म दर्शन सँगै उपस्थित भएको छु म तपाईहरूकै प्रिय व्यक्ति आचार्य कमल। कार्यक्रम अध्यात्म दर्शन सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz को आकाशीय ध्वनि तरंगमा प्रत्येक दिन बिहान 5 बजेदेखि करिब करिब 5:30 बजेसम्म तपाईहरूले सुन्दै आइराख्नु भएको छ। कार्यक्रम अध्यात्म दर्शनमा हामी विशुद्ध रूपमा आत्मिक छलफल आत्मिक सत्संग गर्ने गर्दछौं जसले जीवन रूपान्तरणको लागि ठूलो भूमिका खेलोस् र प्रत्येक जीव मात्रको कल्याण होस्, प्रत्येक व्यक्ति व्यक्तिको चेतना जागृत होस्, सबैको उन्नति होस्, सबैको प्रगति होस् र सबैले परम तत्वलाई आनन्दको रूपमा बोध गर्न पाउन् भन्ने उद्देश्य साथ यो कार्यक्रम सञ्चालित छ। यसै उद्देश्यको साथमा आज पनि हामी फरक प्रसंग लिएर तपाईहरू माझ उपस्थित भइसकेका छौं। प्रसंग प्रारम्भ गर्नुभन्दा पूर्व सुन्छौं एउटा सुमधुर भक्ति संगीत।

महापुरुष वैराग्य भएपछि र ईश्वरमा शरणागति हुनुभन्दा अगाडि एउटा तत्व बीचमा आउँछ जो नभई कार्य सम्पादन हुन सक्दैन। त्यस तत्वको नाम हो सोत्रीय ब्रह्मनिष्ठ महापुरुष। ईश्वर शरणागतिमा कुन साधकका लागि कुन चाहिँ मार्ग श्रेयस्कर छ अथवा कुन श्रेष्ठ हुन्छ भन्ने निर्णय महापुरुषले नै गर्छन् र साधनाको मध्यतिर साधकलाई जुन अडचनहरू आइपर्छन् तिनको समाधान पनि तिनै महापुरुषले गर्दछन्। केवल वैराग्यबाट ईश्वर प्राप्तिको समस्या समाधान हुन सक्दैन। आचार्यवान पुरुषो हि वेद, छान्दोग्योपनिषद्ले भन्छ, परीक्ष लोकान कर्म चित्तान ब्राह्मणो निर्वेद मायान नास्तकृत कृतेन, मुण्डको उपनिषद। अर्थात कर्म गरी गरी विद्वानहरूले परीक्षा गरिसकेका छन् कि तिनबाट कर्मबन्धनको अत्यन्ताभाव हुँदैन अपितु कर्मबन्धनकै वृद्धि हुन्छ। ईश्वरले जानेका एवं अनुभव गरेका एकजना गुरूको आवश्यकता पर्दछ। गीताको भनाइ अनुसार पनि के बुझ्न सकिन्छ भने गीताले के भन्छ त भन्दा, तद्विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया उपदेक्षन्ति ज्ञानम ज्ञानस्तत्वदर्शिनः। अर्थात ईश्वर तत्वलाई बुझ्नका लागि श्रोत्रीय ब्रह्मनिष्ठ महापुरुष गुरूको आवश्यकता पर्दछ, जसको शरण पर्नुका साथै सेवापूर्वक जिज्ञासु बनेर मात्रै परम तत्वको ज्ञान प्राप्त हुन सक्छ। वेद व्यासजीले भागवतमा भन्नुहुन्छ, तस्मात् गुरुम प्रपद्येत जिज्ञासु से उत्तमम शाब्दे परे च निष्णातम ब्रह्मण्युपशमाश्रयम्। ईश्वरको प्राप्तिका लागि वास्तविक गुरुको शरणमा जानुपर्छ। रामायणमा पनि यस्तै केही भनिएको छ, गुरु बिनु भवनिधि तरै न कोही, गुरु बिनु होई कि ज्ञान। अर्थात गुरु बिना अज्ञेय तत्वलाई जान्न सकिँदैन भन्ने तथ्य सर्वसम्मत छ, सर्वव्यापक छ। त्यसकारण सर्वप्रथम महापुरुष तत्वमाथि विचार गर्न आवश्यक छ, गुरु तत्वमाथि विचार गर्न आवश्यक छ। एउटा कुरा स्मरण रहोस्, महापुरुष वा गुरु तत्वको अभिप्राय केवल शास्त्र वेदको विद्वान मात्रै अथवा केवल अनुभवी मात्रै हुनुपर्छ भन्ने होइन। आप्त ग्रन्थहरूले दुवै कुरालाई प्रधानता दिएका छन्। यद्यपि मेरो रायमा शास्त्र वेदको विद्वान नभए पनि अनुभवी महापुरुषबाट काम भन्न सक्छ, किनकि भगवानलाई जानिसकेपछि सबै कुरा स्वयमेव ज्ञात हुन्छन्। आप्त ग्रन्थहरूमा र लोकमा पनि तीनवटा शब्द पढ्न र सुन्न सकिन्छ, एउटा पुरुष, दुई महापुरुष र तीन परम पुरुष। अब अर्को शब्दमा यिनै तीनवटा शब्दलाई जीवात्मा महात्मा एवं परमात्मा भन्न सकिन्छ। यहाँ हामीले महापुरुष अथवा महात्मा तत्वमाथि विचार विनिमय गर्नु परेको छ। वास्तवमा जीवात्मा एवं परमात्मा अथवा पुरुष एवं परम पुरुषको बीचको स्थितिको नाम नै महात्मा अथवा महापुरुष हो। अर्थात जुन जीवात्मा वा पुरुषले परमात्मा वा परम पुरुषलाई जानेको छ, देखेको छ, त्यसमा प्रविष्ट भइसकेको छ, त्यही महात्मा वा महापुरुष हो। संक्षेपमा भन्ने हो भने ईश्वर प्राप्त जीवलाई नै महापुरुष भनिन्छ। किन्तु कुन जीवले ईश्वर प्राप्ति गरेको छ भन्ने बुझ्नु पनि कठिन छ। ईश्वरलाई जस्तै ईश्वरसँग एकत्व प्राप्त गरेको महापुरुषलाई जान्न पनि केवल त्यसै कक्षाका महापुरुषका लागि मात्रै सम्भव हुन्छ, किनभने जसरी ईश्वर प्राकृत इन्द्रिय मन बुद्धिद्वारा अग्राह्य छन्, त्यसरी नै महापुरुष पनि प्राकृत इन्द्रिय मन बुद्धिद्वारा अग्राह्य हुन्छन्। तर पनि केही प्रत्यक्ष, केही अनुमान र केही शब्द प्रमाणद्वारा महापुरुषलाई चिन्नै पर्छ, नत्र त अनादिकालदेखि अहिलेसम्म कसैलाई पनि भगवत प्राप्ति हुने थिएन। त्यसकारण महापुरुषको पहिचानका लागि जतिसुकै परिश्रम एवं समय लाग्ने भए तापनि तिनको खोजी आवश्यक छ। महापुरुष बिना ईश्वर प्राप्तिको प्रश्न हल हुन सक्दैन। साँच्चै भन्ने हो भने जसरी एबीसीडी पढ्ने विद्यार्थीले एउटा प्राध्यापकको योग्यताको निर्णय गर्नु हास्यास्पद हुन्छ, त्यसै गरी एक आध्यात्मिक विद्यार्थी शिष्यको पूर्ण आध्यात्मिक पुरुष गुरू बारेको निर्णय उपहासजनक हुन्छ। तर पनि अनन्तानन्त शिष्यहरूले गुरूलाई चिनेका छन्, शरणापन्न भएका छन्,
तिनले बताएको साधना द्वारा र तिनको सहयोगले ईश्वर प्राप्ति गरेका छन्। त्यसकारण त्यही नियम र बाटोबाट हामीले पनि त्यहाँ पुग्नु पर्छ। निराश हुनु हुँदैन। जब कुनै कर्म एक व्यक्तिले गर्न सक्छ भने त्यो कर्म अर्कोले पनि गर्न सक्छ, यो सिद्धि भएकै कुरा हो। प्राय दुई प्रकारका महापुरुषहरू पाइन्छन् अनि दम्भी पनि दुई प्रकारकै हुन्छन्। यी चार थरीका मान्छेलाई बुझेपछि मात्रै महापुरुषको समस्या समाधान हुन सक्छ। पहिलो महापुरुष त्यसलाई भनिन्छ जसको भित्र पनि महापुरुषत्व होस्, अर्थात ईश्वरको वास्तविक ज्ञान दर्शन आदि अनुभव होस् र बाहिर पनि त्यस्तै रूपमा देखियोस्, ऊ विपरीत अभिनय नगर्ने होस्। यस्तो महापुरुषलाई चिन्न सजिलो छ, किन्तु यो असम्भव प्राय छ, किनकि महापुरुषहरूको इतिहास यसको विपरीत नै भएको पाइन्छ। दोस्रो महापुरुष ती हुन्छन् जो भित्रबाट त वास्तव नै महापुरुष हुन्छन् तर बाहिरी व्यवहारमा भने सांसारिक जस्ता देखिन्छन्। हामी प्राय बाहिरी व्यवहारबाट नै व्यक्तिको निर्णय गर्ने गर्छौं, त्यसैले यस्ता महापुरुषलाई चिन्न अति कठिन हुन्छ र प्राय महापुरुष यस्तै हुन्छन्। कतिपय महापुरुषको स्वभावै यस्तो हुन्छ कि गोपनीयम गोपनीयम गोपनीयम प्रयत्नत भने जस्तै आफूलाई जगतबाट छिपाएर राख्ने गर्दछन्। यसको रहस्य के हो भने यदि महापुरुषले म महापुरुष हुँ भनेर स्पष्ट भनिदिने हो भने सायद जनसाधारण तिनको नजिकै नपर्लान्, किनकि जो असल मानिस हुन्छ ऊ आफ्नै मुखले आफूलाई असल भन्दैन भन्ने जनसाधारणको धारणा छ, अथवा अन्य कुनै पनि कारण होस्, किन्तु हाम्रो इतिहासमा यस्तै महापुरुष भएका छन् जसको बहिरंग व्यवहार माइक भए तापनि अन्तरंग भने दिव्य भइसकेको हुन्छ। तेस्रो एक खालका माइक पुरुष दम्भी हुन्छन् जो भित्रबाट पनि दम्भी र बाहिरबाट पनि दम्भी हुन्छन्, अर्थात त्यो माइक व्यक्ति बाहिर पनि महापुरुषको अभिनय नगर्ने तर वेशभूषा आदिले फरक हुने तथा सर्वसाधारण जैनी रहने हुन्छ। यस्तो दम्भीलाई चिन्न सजिलो हुन्छ। अब चौथो नम्बरमा अर्को थरी त्यस्ता पुरुष हुन्छन् जो भित्रबाट त माइक छन् तर बहिरङ्ग व्यवहार महापुरुषको जस्तो देखाउँछन्, जस्तो कि शास्त्र वेदको उपदेश दिन्छन्, वेश पनि साधुको जस्तो बनाएर हिँड्छन्, शिष्य आदिको परम्परा पनि स्थापित गरेका हुन्छन्। यस्ता दम्भी महापुरुषलाई चिन्न गाह्रो पर्दछ, किनकि हामीहरू प्राय यस्तैको पछि लागिरहेका हुन्छौं र यस्तैले हामीलाई ठगिरहेका हुन्छन्। अब दोस्रो चौथो यी दुईका विषयमा गम्भीर विचार गर्नुपर्छ, अर्थात जसभित्र महापुरुषत्व छ किन्तु बाहिर व्यवहार संसारी छ र जसभित्र संसार छ किन्तु बाहिरी व्यवहार सन्तको जस्तो छ, यी दुई थरीकालाई कसरी चिन्ने? यो एउटा गम्भीर समस्या हो। तपाईँ भन्नुहोला यदि कोही भित्रैदेखि महापुरुष भएको भए बाहिरबाट माइक हुनै सक्दैन, किन्तु सायद तपाईँले इतिहासको गम्भीर अध्ययन गर्नुभएको छैन होला। आउनुहोस् तपाईँलाई अलिकति इतिहास बारे पनि बुझाऊ। यो त तपाईँलाई थाहै होला कि वास्तविक ईश्वरीय ज्ञान भएपछि अनन्त कालसम्म कहिल्यै अज्ञान आउन सक्दैन, त्यसै गरी ईश्वरीय आनन्द पाएपछि अनन्त कालसम्म दुःखको अधिकार हुन सक्दैन। वेदले भन्छ सदा पश्यन्ति सूर्य तद् विष्णु परमं पदम, अर्थात उसले सदा दिव्य आनन्दको अनुभव गर्छ। यदि त्यो ज्ञान वा त्यो आनन्द पुनः खुसियो भने त त्यसका लागि मनुष्याणाम सहस्रेषु कश्चित् ददति सिद्धये, गीताको कथन अनुसार हजारौं जन्म कसले प्रयत्न गर्छ र जसरी गहुँ चामल आदि अन्नका बिउ आगोमा डढेपछि यद्यपि लावा रूपमा देखिन्छन् किन्तु त्यसको बीज शक्ति सधैँका लागि समाप्त भएर जान्छ, तिनलाई कुनै पनि व्यक्तिले कुनै पनि साधनबाट पुनः अङ्कुरित गराउन सक्दैन। त्यसै गरी एकपटक ईश्वर प्राप्तिद्वारा माया निवृत्त भइसकेपछि पुनः माया वा त्यसको विकारले त्यस व्यक्तिमाथि अधिकार जमाउन सक्दैन। यो शास्त्र सम्मत एवं तर्कयुक्त सर्वमान्य सिद्धान्त हो। तसर्थ अब यसै आधारमा विचार गरौं कि हाम्रो इतिहासमा मायातीत महापुरूषहरूले मायाको अभिनय कुन रूपबाट गरेका हुन्छन्। सर्वप्रथम जसलाई ब्रह्माण्डका रचयिता एवं संहारकर्ता आदि भन्ने गरिन्छ तिनैलाई लिउ। शिव विरिञ्चि कह मोहैको है बपुरा आनम भन्ने जुन प्रमाण अनुसार ब्रह्म एवं शंकरलाई पनि मायाले मोहित तुल्याउँछ, अझ स्पष्ट हुन चाहनुहुन्छ भने पुनः रामायण हेरौं।
ನಾರದ ಭವ ವಿರಂಚಿಸನಕಾದಿ ಜೇಮುನಿ ನಾಯಕ ಆತ್ಮವಾದಿ ಮೋಹನ ಅಂದ ಕಿನ್ನ ಕಹುಕೇಹಿ ಕೋಜಗ ಕಾಮನ ಚಾವನ ಜೇಹಿ. ಅರ್ಥಾತ್ ಬ್ರಹ್ಮ ಶಂಕರ ಆದಿ ಎಷ್ಟಾ ಕೋಹಿ ಬಚೇನನ್ ಜಸ್ಲೈ ಮೋಹಲೆ ಅಂಧ ನಬನಾಯಕ ಹೋಸ್. ಯಸೈ ಸಿಲ್ಸಿಲಾ ಎಟಾ ಕುರಾ ಬುಝನೈ ಪರ್ನೆ ಹುಂಚ ಕಿ ಮಹಾಪುರುಷರು ಪನಿ ದ್ವಿ ಪ್ರಕಾರ ಕಾಂಚನ್. ಏಕ ತ ತೀ ಹುನ್ ಜೋ ಅನಾದಿ ಕಾಲ ದೇಖಿ ಅರ್ಥಾತ್ ಸದೈ ಮಾಯಾತೀತ ಮಹಾಪುರುಷ ನೈ ರಹೆ ಕಹಿಲೆ ಪನಿ ಮಾಯಾಧೀನ ಭಯನನ್ ತಿನ್ಲೈ ಈಶ್ವರ ಕಾ ಪರಿಕರ ಪಾರ್ಷದ ಆದಿ ಬನಿಂಚ. ಅರ್ಕಾ ಥರಿ ತೀ ಹುನ್ ಜೋ ಅನಾದಿ ಕಾಲ ದೇಖಿ ಮಾಯಾಧೀನ ರಹೆಗಾ ತೀ ಕಿಂತು ಕುನೆ ಗುರುಕ ಶರಣ ಗೈರ ಗುರುದ್ವಾರಾ ನಿರ್ದಿಷ್ಟ ಬಾಟಾ ಹಿಡೇರ ಈಶ್ವರ ಪ್ರಾಪ್ತಿ ಗರೆ ಅನಿ ತೇಸ್ ಬೇಲಾ ದೇಖಿ ಅನಂತ ಕಾಲ ಸಮಗಲಾಗಿ ಉನಿಯರು ಮಹಾಪುರುಷ ಭಯ. ಯಾ ಮ ಪಹಿಲೆ ತೀ ಬ್ರಹ್ಮವಾದಿಯರಿಗೆ ವರ್ಣನ ಗರಿರಹೆಕು ಛು ಜಸ್ಲೈ ಕಹಿಲ್ಲೆ ಪನಿ ಮಾಯಾಧೀನ ರಹನು ಪರೇನ ಸದಾ ಸರ್ವದಾ ಮಹಾಪುರುಷ ಬನಿ ರಹೆ ತಿನ್ಲೈ ಪನಿ ಮೋಹ ಆದಿಲೆ ಅಂಧ ಬನಾಯ ದಿಯೆಕು ಥಿಯೋ ಕಸರಿ ರ ಕಿನ ಭಯ ಏಟಾ ಗಂಭೀರ ಪ್ರಶ್ನ ಹೋ. ಸತ್ಯಯುಗಮಾ ಬ್ರಹ್ಮಕಾ ಪುತ್ರ ಏವಂ ಜೀವನ್ಮುಕ್ತ ಅಮಲಾತ್ಮ ಪರಮಹಂಸಹರುಕಾ ನೇತಾ ಸನಕಾದಿ ಚಾರ್ವಾಯಿ ಥಿಯೆ. ತಿನ್ಕೋ ಆಖ್ಯಾನ್ ತಪಾಯಿಲೆ ಸುನ್ನು ಭಯಕು ಹೋಲಾ ಕಿ ಏಕಪಟಕ್ ತೀ ಚಾರೈ ಭಾಯಿ ಬೈಕುಂಠಮಾ ಜಾರೈ ಥಿಯೆ. ತ್ಯಾಂಕಾ ಪಾರ್ಷದ ಜಯ ರ ವಿಜಯಲೆ ತಿನ್ಲೈ ರೋಕೆ ಜಸ್ಲೆ ಗರ್ದಾ ತಿನ್ಲೆ ರಿಸಾಯರ ತಿಮೇರು ರಾಕ್ಷಸ ಭೈಜಾವು ಬನ್ನೆ ಶ್ರಾಪ ದಿಯೆ. ಅವಸ್ತೋಸ್ ಬ್ರಹ್ಮಲೀನ್ ಪರಮ ಹಂಸ ತೆಸ್ಲೈ ಭರಿಂಚ ಜಸ್ಲೆ ಆಫು ಬಾಹೆಕ್ ನ ಕೋಯಿ ದೇಕ್ಷ ನ ಕೇಹಿ ಸುನ್ಸ ನ ಸುಂಕ್ಷ ನ ಸ್ಪರ್ಶ ಗರ್ಷ ನ ರಸ ಲಿನ್ಸ ನ ಸ್ನುಚ್ಛ ನ ನಿಶ್ಚಯ ಗರ್ಷ ಎಸ್ತೆ ಬೇದಲೆ ಭಂಚ ಯತ್ರ ಹಿ ದ್ವೈತಮಿವ ಭವತಿ ತದಿತರ ಇತರಂ ಜಿಗ್ರತಿ ತದಿತರ ಇತರಂ ಪಶ್ಯತಿ ತದಿತರ ಇತರಂ ಶೃಣೋತಿ ತದಿತರ ಇತರಂ ಅವಿವದತಿ ತದಿತರ ಇತರಂ ಮನುತೆ ತದಿತರ ಇತರಂ ವಿಜಾನಾತಿ ಬೃಹದಾರಣ್ಯಕೋ ವಿನಿಷತ್. ಅಬ ತಿಸ್ತಾ ಪರಮಹಂಸಲಾಯಿ ದ್ವೈತಕ್ಕೂ ಭಾನ್ ಕಸರಿ ಭಯೋ ಪುನಃ ಅಜ್ಞಾನ ಕಸರಿ ಆಯೋ ಶ್ರಾಪ ತಿಸ್ತಾ ಪರಮಹಂಸಲೆ ಕಸರಿ ದಿಯೆ. ಅಬ ಎಷ್ಟಾ ಪ್ರಶ್ನೆಯವರು ಮನ್ಮ ಉಬ್ಜಿನ ಸಕ್ಸ ತಪಾಯಿ ಶಂಕರೀಯ ಮಹಾಶಕ್ತಿ ಪಾರ್ವತಿಕು ಆಖ್ಯಾನ ಪಡೆರ ಜನ್ ವಿಕ್ಷಿಪ್ತ ಹುನುಹುನೇಛ. ಹೇರ್ನುಹೋಸ್ ರಾಮಾಯಣ ಲೇಖಿಯೇಕು ಛ ಜುನ್ ಸಮಯಮ ಭಗವಾನ್ ರಾಘವೇಂದ್ರ ಸರ್ಕಾರ ಆಫ್ನಿ ಅಲ್ಲಾದಿನಿ ಶಕ್ತಿ ಜಗದಂಬಿಕಾ ಸೀತಾಜಿಕು ಖೋಜಿಮಾ ವಿರಹಕು ಅಭಿನಯ ಗರ್ದೇ ಹಿಡಿರಹನು ಭಯಕು ಥಿಯೋ. ತೆಸೈ ಸಮಯಮ ಪಾರ್ವತಿಜಿಲೆ ಉಹಾಂಲಾ ದೇಖ್ನು ಭಯೋ ಸಾಥಮಾ ಶಂಕರ್ಜಿ ಪನಿ ಹುನುಹುನ್ಥ್ಯೋ. ಪಾರ್ವತಿಜಿಲಾಯಿ ಅಜ್ಞಾನಲೆ ಛೋಪ್ಯೋ. ಅಸ್ತು ಪಾರ್ವತಿಜಿಲೆ ಭನ್ನುಭಯೋ ಕಬಹು ಯೋಗ ವಿಯೋಗ ನ ಜಾಕೆ ದೇಖಾ ಪ್ರಕಟ ಬಿರಿಹ ದುಃಖತಾಕೆ. ಅರ್ಥಾತ್ ಭಗವಾನ್ ತಿಸ್ಲೈ ಬನಿಂಚ ಜಸ್ಲೈ ನ ಯೋಗ ಹೋಸ್ ನ ವಿಯೋಗ ಹೋಸ್ ಅರ್ಥಾತ್ ಆಪ್ನ ಸ್ವರೂಪಮಾ ಆನಂದಮಯ ರಹೋಸ್. ಈ ಕಷ್ಟಾ ಭಗವಾನ್ ಜೊ ಪತ್ನಿಕು ವಿಯೋಗ ಅನುಭವ ಗರಿರೇಕಾ ಸನ್ ರ ಮ ಪ್ರತ್ಯಕ್ಷ ದೇಖಿರಹೆಕು ಛು. ಸಾಥೈ ಯೋ ಪನಿ ಭನ್ನುಹುಂಚ ಶಂಕರ ಜಗತ್ ಬಂದ್ ಜಗದೀಶಾ ಸುರ ನರ ಮುನಿ ಸಬ ನಾವತ ಸೀಶಾ. ಅರ್ಥಾತ್ ಶಂಕರ ಜಿ ಜಗತ್ ಬಂದ್ ಜಗದೀಶ್ ಹುನುಹುಂಚ ಉಹಾಂಲೆ ಪನಿ ಸಚ್ಚಿದಾನಂದ ಬ್ರಹ್ಮ ಬಂದೈ ಇಲ್ಲೈ ಭಗವಾನ್ ರಾಮ್ಲೈ ಪ್ರಣಾಮ ಗರ್ನುಭಯಕು ಛ. ಯಾನಿರ ಧ್ಯಾನ್ ದಿನೋಸ್ ವೇದಕ ಅನುಸಾರ ಜಗದೀಶ ಶಬ್ದಕು ಪ್ರಯೋಗ ಈಶ್ವರ ಕಲಾಗಿ ಹುಂಚ. ಜಸ್ತೈ ಕ್ಷರಂ ಪ್ರಧಾನಂ ಅಮೃತಾಕ್ಷರಂ ಹರ ಕ್ಷರಾತ್ಮ ನಾವಿವೇಶತೆ ದೇವ ಏಕ ಶ್ವೇತಾ ಸುತರುಪನಿಷತ್. ಇಸ್ಕೋ ಅರ್ಥ ಪಾರ್ವತಿಜಿ ಶಂಕರ್ಜಿಲಾಯಿ ಭಗವಾನ್ ಮಾನ್ನುಹುಂಚ ಕಿಂತು ಉಹಾಂಲೆ ಪ್ರಣಾಮ ಗರ್ದಾ ಪನಿ ವಿಶ್ವಾಸ ಭಯನ ರೀ ತರ್ಕ ರಾಖ್ನುಭಯ ಕಿ ಬ್ರಹ್ಮ ಜು ವ್ಯಾಪಕ ಬಿರಜ ಅಜ ಅಕಲ ಅನೀಹ ಅಭೇದ ಶೋಕಿ ದೇಹ ಧರಿ ಹೋಯನರ ಜಾಹಿನ ಜಾನತ ಭೇದ. ಅರ್ಥಾತ್ ನಿರಾಕಾರ ವ್ಯಾಪಕ ಬ್ರಹ್ಮ ಪನಿ ಕಹಿ ಸಾಕಾರ ಹೋನ ಸಕ್ಸ. ಅಬ ಸೋಧ್ನೋಸ್ ಎಸ್ ಕಿಸಿಮ್ಕ ಶಂಕಾ ಚೌತಾ ಅನಪಡ ವ್ಯಕ್ತಿ ಲಾಯಿ ಪನಿ ಹುದೈನ ಹೋಲಾ ಕಿನಕಿ ಜೀವ ನಿರಾಕಾರ ಛ ಕಿಂತು ಸಾಕಾರ ಶರೀರ ಲಿಯೇರ 84 ಲಾಖ ಯೋನಿಮಾ ಘುಮಿರಹೆಕೋ ಛ ಭನ್ನೆ ಕುರಾ ಸಬೈಲೆ ಬುಝೆಕಾ ಸನ್. ಫೇರಿ ಸರ್ವ ಸಮರ್ಥ ಭಗವಾನ್ ಜಸ್ಕು ಮುಸ್ಕಾನ್ ಮಾತ್ರೆಲೆ ಪನಿ ಸಾರಾ ವಿಶ್ವಕು ನಿರ್ಮಾಣ ಹುಂಚ ಭನೆ ಭಗವಾನ್ ಸ್ವಯಂ ಸಾಕಾರ ಹೋನ ಸಕ್ದೈನನ್ ಭನೇರ ಸೋಚ್ನು ಕತಿ ಹಾಸ್ಯಾಸ್ಪದ ಹುಂಚ ಹೋಲಾ. ಅಬ ಪಾರ್ವತಿಜಿಲೆ ಶಂಕಾ ಗರ್ನುಭಯ ಕಿ ಏಕ ತ ನಿರಾಕಾರ ಭಗವಾನ್ಲೆ ದೇಹ ಧಾರಣ ಗರ್ನೈ ಸಕ್ದೈನನ್ ಅರ್ಕ ಕುರಾ ಉನ್ಲಾಯಿ ವಿಯೋಗ ಯೋಗಕು ರೋಗ ಲಾಗ್ನ ಸಕ್ದೈನ ರಾಮ ಭಗವಾನ್ ಹುನೈ ಸಕ್ದೈನನ್. ಫೇರಿ ಸೋಚ್ನುಹುಂಚ ತರ ಭಗವಾನ್ ಶಂಕರ್ ತ ಸರ್ವಜ್ಞ ಹುನುಹುಂಚ ಉಹಾಂಕು ಬಾಣಿ ಕಸರಿ ಮಿಥ್ಯಾ ಹುನ ಸಕ್ಸ. ಶಂಭು ಗಿರಾ ಮುನಿ ಮೃಷಾನ ಹೋಯಿ ಶಿವ ಸರ್ವಜ್ಞ ಜಾನ ಸಬ ಕೋಯಿ. ಅಬ ಹೇರ್ನು ಸರ್ವಜ್ಞ ಶಬ್ದಕು ಪ್ರಯೋಗ ವೇದಮ ಭಗವಾನ್ ಕಲಾಗಿ ನೈ ಗರಿಯೇಕು ಛ. ಯ ಸರ್ವಜ್ಞ ಸರ್ವವಿದ್ಯಸ್ಯ ಜ್ಞಾನಮಯಂ ತಪಃ ತಸ್ಮಾದೇತ್ ಬ್ರಹ್ಮನಾಮ ರೂಪಮನ್ನಂ ನ ಜಾಯತೆ ಮುಂಡಕೋಪನಿಷತ್.
अब इसको भावार्थ के हो भने पार्वती जी शंकर जीलाई सर्वज्ञ भगवान पनि मान्नु हुन्छ र उहाँको सर्वज्ञतालाई सबैले बुझेका छन् पनि भन्नु हुन्छ। त्यही पनि शंकर जीको भनाई प्रति पार्वती जीलाई शंका भइरहेको छ। त्यसैले पार्वती जी सीता जी को रूप धारण गरेर भगवान को परीक्षा लिन जानुभयो। सीता जी को वेशमा बसेकी पार्वतीलाई देखेर अभिनेता सर्वज्ञ भगवान रामले सर्वान्तरयामी भएका कारण रोएको अभिनय समाप्त गर्नुभयो र भन्नुभयो, माता किन एक्लै बसिरहनु भएको? पिताजी अथार शंकर जी कहाँ हुनुहुन्छ? शंकर जीलाई लीला विग्रहमा भगवान राम आफ्नो इष्टदेव मान्नुहुन्छ, त्यस नाताले शंकर जी पिता हुनुभयो र पार्वती आमा। अब परीक्षा समाप्त भयो, त्यो चाहे विद्यार्थीको भएको होस् अथवा प्राध्यापकको, पार्वती फर्केर शंकर जी बस्नु भएको ठाउँमा पुग्नुभयो। शंकरजीले सोध्न थाल्नुभयो, भन पार्वती कुनै परीक्षा लियौ त? अब हेर्नुहोस्, भगवान शंकरलाई सर्वज्ञ एवं जगदीश मान्ने अनि रामलाई परीक्षाद्वारा सर्वान्तरयामी मान्ने पार्वती पुनः ठाडै झुठो बोलिरहनु भएको छ। कछु न परीक्षा लिइन गुसाई, किन्न प्रणाम तुमरी नाई, अर्थात मैले कुनै परीक्षा लिइन, केवल हजुरले गरे जस्तै प्रणाम गरे। तर शंकरजीले पार्वतीलाई तिमीले मेरी आमाको रूप धारण गर्यौ, त्यसैले यस शरीरमा अब तिमी मेरी अर्धाङ्गिनी हुन सक्दिनौ भन्दै परित्याग गरिदिनु भयो। यहाँनिर एउटा कुरा विचारणीय छ कि विवाह भन्दा पहिले नै सीताजीले पार्वतीजीलाई आमा मानेर उहाँको उपासना गर्नुभएको थियो र पार्वतीले वरदान पनि दिनुभएको थियो। मन जाही राच्यो मिलाई सो वर सहज सुन्दर सामरु। इस प्रकार पार्वती सीतारामकी आमा भइ नै सक्नु भएको थियो। अनि यता भगवान शंकर भन्नुहुन्छ कि तिमीले केही बेर सीताको वेश धारण गर्यौ, यसैले म तिमीलाई परित्याग गर्छु। जब पार्वतीजी पहिले नै आमा बनेर वरदान दिइरहनु भएको थियो त्यतिखेर चाहिँ परित्याग गर्नु भएन, तर अहिले किन गर्नुभयो? फेरि जुन शरीर धारण गरेर पार्वतीजी रामकी अर्धाङ्गिनी सीता भन्नुभएको थियो त्यो योग माहाको दिय थियो, त्यसलाई त बदलेर पुनः शंकरजीका सामु जानुभएको हो। यसको तात्पर्य के हो भने शंकरजीका आमा बाबु सीताराम हुनुहुन्छ, रामका आमा बाबु शंकर पार्वती हुनुहुन्छ, किन्तु भगवान राम यस नियम अनुसार सीताजीलाई परित्याग गर्नुहुन्न। पार्वतीजीको यो अवस्था माया लागेको अवस्था थियो। पछि उहाँले शरीर त्याग्नुभयो, पुनः घोर तपस्या गर्नुभयो, तब शंकरजीले अपनाउनु भयो। यो सर्वविदितै छ, तपाईँले बुझ्नुभएकै छ कथा।

0: আজ বিক্রম সম্বৎ 2083 সাল জেঠ 29 গতে শুক্রবার জেঠ কৃষ্ণ দ্বাদশী 12 জুন সন 2026 নেপালী রেডিও নেটওয়ার্ক নেপালী খবর মা খবর সহযাত্রী বিনু শর্মা সঙ্গে সরোজ কোইরালা কো নমস্কার।
1: Yes, নেপালী খবর কা সাথ মা নবিল ব্যাংক সদাই সঙ্গে আগি।
2: सम्पत्ति छानबिन आयोगमा सम्पत्ति बुझाउँदै कर्मचारी राजनीतिक पदाधिकारी बाँकी 13,000 विद्यालयमा 100 भन्दा कम विद्यार्थी खरिद ढिलाइले देशभर रेबिज खोपको अभाव लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको दालचिनीले चम्काएको खुर्सानी गाउँ शीर्षकको शुभ समाचार
0: गाउँका रूपमा परिचित बनेको छ। यहाँका 200 भन्दा बढ़ी परिवार दालचिनीको व्यावसायिक खेती गर्छन्। दालचिनी खेतीले आर्थिक सामाजिक रूपमा गाउँ चम्किएको स्थानीय खुम बस्नेत बताउँछन्। पाल्पाको यो गाउँमा 15 वर्ष यता व्यावसायिक रूपमा स्थानीयले तेजपात र दालचिनी खेती गर्दै आएका छन्। यसले उनीहरूको जीवनस्तरमा सुधार आएको हो। दालचिनीको बोक्रा र पात बिक्री हुन्छ। अहिले पूरै गाउँ तेजपत्ताकै कारण समृद्ध बन्न सफल भएको बस्नेतले बताए। यसलाई दालचिनी बाहेक कतिपयले सुनकाउली तेजपात पनि भन्छन्। पात र त्यसैको रूखको बोक्रा बिक्री गरेर राम्रै घर खर्च चल्छ। व्यवसाय खेती गरेर स्थानीयले वर्षमा 5 लाखसम्म कमाई गर्छन्। दालचिनीको उत्पादन राम्रो छ। उनले भने अहिलेसम्म निकासी गर्नेहरूले एसियाकै सबैभन्दा राम्रो दालचिनी मानिन्छ। कतिपयले बेलवास साल झण्डेसम्म लगेर बिक्री गर्छन्। स्थानीय प्रदेश र संघ सरकारले नर्सरी र कृषि बोन बनाउने हो भने अझ फाइदा पुग्ने बस्नेतको भनाइ छ। खुर्सानीका बासिन्दाको जीवनस्तर सुधार्न तेजपात र दालचिनी सहयात्री बनेको स्थानीय दान बहादुर रेग्मीले बताए। सरकारी तवरबाटै खासै सहयोग नपाएको उनले बताए। वैदेशिक रोजगारमा जान उनीहरूले तेजपात खेती गरेर राम्रो गरेका जान चाहनेहरूले तेजपात खेती गरेर राम्रो गरेका छन्। गाउँका युवाहरू अहिले तेजपातलाई व्यावसायिक बनाउने योजना अघि सारेका छन्।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सम्पत्ति छानबिन आयोगमा कर्मचारीले बुझाउँदै राजनीतिक पदाधिकारी बाँकी शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। मुलुकमा बहुदलीय व्यवस्था पुनर्स्थापनापछि सार्वजनिक पदमा आसीन तथा पूर्व पदाधिकारीको सम्पत्ति छानबिन गर्न गठित सम्पत्ति छानबिन आयोगमा पछिल्लो समय विवरण बुझाउनेको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। आयोगले पहिलो चरणमा विक्रम सम्म 2062-63 को राजनैतिक परिवर्तनपछि विभिन्न सरकारी ओहदा र उच्च पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन अघि बढ़ाउन सम्पत्ति विवरण माग गरेको हो। आयोगका अनुसार हालसम्म पूर्व कर्मचारी तथा विभिन्न संवैधानिक निकायका गरी झण्डे 8,000 जनाले आयोगमा स्वयं उपस्थित भई अनलाइन र हुलाक मार्फत सम्पत्ति विवरण बुझाएका छन्। पछिल्लो समय दैनिक औसत 1,000 भन्दा बढ़ीले सम्पत्ति विवरण बुझाइरहेको आयोगले जनाएको छ। दैनिक ठूलो संख्यामा पूर्व कर्मचारी तथा पदाधिकारीले आयोगमा आफ्नो सम्पत्ति विवरण बुझाइरहँदा विभिन्न राजनीतिक दलबाट विभिन्न समयमा सार्वजनिक निकायमा नियुक्ति पाएका व्यक्तिले भने हालसम्म आयोगमा कुनै विवरण बुझाएका छैनन्। आयोगका अनुसार हालसम्म विवरण बुझाउनेमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश, पूर्व मुख्य सचिव, पूर्व मन्त्री सहित निजामती क्षेत्र र संवैधानिक निकायका पदाधिकारी रहेका छन्। सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश गोपाल पराजुली, पूर्व न्यायाधीश डम्बर श्रेष्ठ, केदार चालिसे, पुरूषोत्तम भण्डारी, डिलीराज आचार्य र गौरी बहादुर कार्की लगायतले सम्पत्ति विवरण बुझाइसक्नु भएको छ। त्यसै गरी लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, पूर्व सचिव श्याम प्रसाद मैनाली, पूर्व कानून मन्त्री माधव पौडेल तथा पूर्व मुख्य सचिव लीलादेवी गर्तौला लगायतले आयोगमा उपस्थित भई आफ्नो सम्पत्ति विवरण बुझाइसक्नु भएको छ। आयोगका प्रवक्ता तथा पूर्व प्रहरी नायक महानिरीक्षक गणेश केसीले हालसम्म करिब 8,000 पूर्व पदाधिकारी तथा कर्मचारीले आफ्नो सम्पत्ति विवरण बुझाएको जानकारी दिनुभयो। आयोग स्रोतका अनुसार त्यस्ता अधिकांश पूर्व राजनीतिज्ञ आयोगको अनौपचारिक सम्पर्कमा रहेका छन्। कतिपयको आगलागीमा परि कागजात चलेका छन् भने केहीको कार्यालयको व्यस्तताका कारण विवरण संकलनमा ढिलाइ भएकाले एकपटकका लागि समय थप गरिएको छ। विवरण बुझाउनु पर्ने केही पूर्व पदाधिकारीहरूले समय माग गरेकाले एक महिनाका लागि म्याद थप गरिएको बताइएको छ। आयोग स्रोतका अनुसार अधिकांश पूर्व राजनीतिज्ञ आयोगको अनौपचारिक सम्पर्कमा आएका छन् भने तोकिएको समयभित्र विवरण बुझाउने अनौपचारिक प्रतिबद्धता जनाएको आयोग स्रोतले जनाएको छ।
0: तेह्र हजार विद्यालयमा 100 भन्दा कम विद्यार्थी शीर्षकमा गोर्खापत्र खबर लेख्छ। मुलुकमा संचालित सरकारी विद्यालय मध्ये आधा भन्दा बढ़ीमा विद्यार्थीको चरम अभाव देखिएको छ। विद्यार्थी अभाव भएपछि ती विद्यालय संचालन गर्ने कि अन्यमा गाभ्ने भन्ने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले छलफल अगाडि बढ़ाएको छ। सामुदायिक विद्यालय मध्ये पनि कुनैमा 7,000 भन्दा बढ़ी विद्यार्थी पढ़िरहेको सरकारी तथ्याङ्कले देखाएको छ। विद्यार्थीको वितरणमा देखिएको असमानताका कारण सामुदायिक विद्यालयमा सरकारले गरेको लगानी अनुसार प्रतिफल आउन सकेको छैन। सरकारी तथ्याङ्क अनुसार मुलुकभर 27,010 सामुदायिक विद्यालय संचालनमा छन्। ती मध्ये 13,736 अझै पनि 100 भन्दा कम विद्यार्थी छन्। यो भनेको कुल सामुदायिक विद्यालयको 50.86% हो। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सबैभन्दा धेरै विद्यार्थी भएको सामुदायिक विद्यालय रूपन्देहीको बुडबल उपमहानगरपालिका स्थित कालिका मानव ज्ञान माध्यमिक विद्यालय रहेको छ। यो विद्यालयमा 8,239 विद्यार्थी अध्ययनरत छन्। धेरै विद्यार्थी अध्ययनरत 10 सामुदायिक विद्यालय मध्ये रूपन्देही जिल्लामा मात्रै 4 रहेका छन्। त्यस्तै काठमाडौँका 2, धनुषा, कपिलवस्तु, भक्तपुर र मोरङमा 1-1 विद्यालय छन् जहाँ 4,000 भन्दा धेरै विद्यार्थी अध्ययनरत छन्। तथ्याङ्क अनुसार 100-500 विद्यार्थी भएका सामुदायिक विद्यालय 10,086 छन्। 501-1,000 विद्यार्थी भएका सामुदायिक विद्यालय 1,670 छन्। त्यस्तै 1,001-1,500 विद्यार्थी भएका सामुदायिक विद्यालय 467 रहेका छन्। पछिल्लो समय विद्यालय व्यवस्थापन, नेतृत्व, लगानी र गुणस्तर वृद्धिका लागि भएका विभिन्न प्रयासका कारण केही सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ़दै गएको देखिएको छ। विद्यार्थी न्यून भएका विद्यालयलाई स्थानीय तहको आवश्यकता र नक्साङ्कनका आधारमा समायोजन समेत गर्न थालिएको छ। हालसम्म 650 भन्दा धेरै विद्यालयलाई समायोजन गरिसकिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद नेउपानेले बताउनुभयो। आवश्यकता अनुसार केही विद्यालयलाई कक्षा घटुवा गरिएको पनि उहाँले जानकारी दिनुभयो। विद्यालय गाभ्दा बढ़ी हुने शिक्षकलाई दरबन्दी कम भएका अन्य विद्यालयमा स्थानान्तरण गर्ने प्रक्रियालाई पनि सरकारले तीव्रता दिएको छ। साथै माथिल्लो तहमा थोरै शिक्षक दरबन्दी भएको र तल्ला तहमा धेरै देखिएपछि सरकारले दरबन्दीको स्तरोन्नति प्रक्रियालाई पनि तीव्रता दिएको छ।
2: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले काठमाडौँ उपत्यकाका होल्डिङ सेन्टरमा बसिरहेका विस्थापित सुकुम्बासीलाई दुर्घटना बीमा, स्वास्थ्य बीमा र जीवन बीमा सेवा दिने तयारी तीव्र पारेको बताएको छ। प्रधानमन्त्री कार्यालयले सरकारले तोकेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई ती बीमा कार्यक्रमको सेवा दिने तयारी तीव्र पारेको जनाएको हो। प्रधानमन्त्री कार्यालयको सहजीकरणमा पूर्वाधार विकास मन्त्रालयले होल्डिङ सेन्टरमा आश्रयरत रहेका नागरिकलाई सामूहिक तथा व्यक्तिगत दुर्घटना बीमाका साथै बाल बालिकाहरूका लागि बाल शैक्षिक योजनाको समेत सुविधा उपलब्ध गराउने योजना बनाएको बताएको छ। त्यसका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल बीमा प्राधिकरण, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, स्वास्थ्य बीमा बोर्ड र नेपाल राष्ट्र बैंकले आवश्यक तयारी गरेको भनिएको छ। हाल काठमाडौँ उपत्यकाभित्रका छवटा होल्डिङ सेन्टरमा करिब 1488 जना आश्रय लिएर बसिरहेको प्रधानमन्त्री कार्यालयको दावी छ, जसमध्ये 95% भन्दा बढ़ीको डिजिटल लागत संकलन भइसकेको भनिएको छ। बीमा कार्यक्रमको सम्पूर्ण लागत तथा प्रिमियम खर्च सरकारले नै बेहोर्ने र त्यसका लागि आवश्यक स्रोत सुनिश्चित भइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यो कार्यक्रमलाई कम्तीमा 10 वर्षसम्म यसलाई निरन्तरता दिने योजना बनाइसकेको सरकारले जनाएको छ।
0: संविधान संशोधन कार्यदल मसौदा लेखन आरम्भ शीर्षकमा गोर्खापत्र खबर लेख्छ। संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले मसौदा लेखन कार्य अगाडि बढ़ाएको छ। कार्यदलले हालसम्म प्राप्त सुझाव समेट्दै मसौदा लेख्न थालेको हो। कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणाली सहित मुख्य 8 विषयलाई केन्द्रमा राखेर संकलित सुझावका आधारमा मस्यौदा तयार गर्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपति, राजनीतिक दल, नागरिक समाज, संवैधानिक कानूनका ज्ञाता पूर्व महान्यायाधिवक्तासँगै सरकारवाला निकायका प्रतिनिधिसँग चरणबद्ध छलफल सम्पन्न गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं कार्यालयका सदस्य सचिव लीलाधर सुवेदीले प्राप्त सुझावका आधारमा साझा दृष्टिकोण समेटेर मस्यौदा लेखन आरम्भ गरिएको जानकारी दिनुभयो। संविधान संशोधनका लागि आधार पत्र तयार गर्न मन्त्री परिषद संघीयताको प्रभावकारी कार्यान्वयन, प्रदेश र स्थानीय तह, निर्वाचन न्यायालयमा सुधार सहितका विषयमा सुझाव लिएको छ। यसअघि पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग पनि समितिले संविधान संशोधनका विषयमा सुझाव लिएको थियो। प्रथम राष्ट्रपति डाक्टर यादवले फराकिलो राष्ट्रिय सहमतिका आधारमा मात्र बहस पत्र तयार गर्न कार्यदललाई सुझाव दिनुभएको छ। उहाँले निकै ठूलो जनसंघर्ष, अनवरत बलिदान र संविधान सभाको समय थपेर गहन छलफलपछि जारी संविधानको मूल मर्मलाई जीवन्त राख्नुपर्ने बताउनुभयो।
2: चार वित्तीय अपराधमा 3 अदालतमा मुद्दा, 27.80 करोड़ बिगो दावी, 86 प्रतिवादी शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। वित्तीय घोटाला अभियोगमा शंकर समूह, इन्फिनिटी होल्डिङ्स र हिमालयन री इन्स्योरेन्सका संचालक लगायत विरूद्ध बिहिबार एकै दिन 3 अदालतमा मुद्दा दायर भएको छ। जिल्ला अदालत काठमाण्डुमा धितोपत्र कसुरमा 81 र बीमा कसुरमा 42 विरूद्ध मुद्दा चलाइएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा 39 विरूद्ध विशेष अदालत र बैंकिङ कसुरमा 4 विरूद्ध उच्च अदालत पाटनमा मुद्दा लगिएको छ। शंकर समूहका अध्यक्ष शंकर लाल अग्रवाल तथा उपाध्यक्ष द्वय सुलभ र सहिल अग्रवाल र इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट विरूद्ध 4 कसुरमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बीमा ऐन अन्तर्गतको कसुरमा 3,73,85,24,227, धितोपत्र ऐन बमोजिम कसुरमा 1,14,86,09,900 रूपियाँ बिगो दावी गर्दै मुद्दा चलाएको हो। विशेष अदालतमा दायर भएको सम्पत्ति शुद्धिकरण कसुरको मुद्दामा करिब 22.5 अर्ब र उच्च अदालतमा दायर बैंकिङ कसुरको अभियोगमा 42,14,88,000 बिगो दावी गरिएको छ। तीनवटै अदालतमा गरी 27,80,86,22,127 रूपियाँ बिगो दावी गरिएको छ। विभिन्न कसुरमा प्रतिवादी दोहोरिएका छन्, जसका कारण कुल प्रतिवादीको संख्या 86 छ। बीमा ऐन र धितोपत्र ऐन अन्तर्गतको कसुरमा गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा, लक्य ग्रुपका प्रबन्ध निर्देशक अमित मोर, रमेश कपका उपाध्यक्ष रोहित गुप्ता, जावलाथल ग्रुप अफ इण्डस्ट्रीजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई प्रतिवादी बनाइएको छ। प्रश्न सिद्धान्त झुनवाला, ललितिका गोलियाड, सुमर शमशेर सबरा, सलिनी संघाई, सन्दीप चाचन अग्रवाल, सुबी अग्रवाल लगायत विरूद्ध पनि मुद्दा तयार गरिएको छ। धितोपत्र सम्बन्धी कसुरमा निकोलस पाण्डे, सौरभ दुगर, दिगम्बर झा, नितेश मालपानी, ज्योति प्रकाश पाण्डे लगायतलाई प्रतिवादी बनाइएको छ।
0: गृहमन्त्री सुदन गुरूङले विपद व्यवस्थापन चुस्त र प्रभावकारी बनाउन सार्वजनिक खरिद ऐनका कतिपय प्रावधान परिमार्जन आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा मन्त्री गुरूङले विपद व्यवस्थापनका लागि कानूनका केही प्रावधान बाधक रहेको समेत बताउनुभयो। हालको प्रविधि र उद्धारका लागि प्रयोग भइरहेका उपकरण सुविधा सम्पन्न नभएको बताउँदै उहाँले खरिदका लागि तत्कालै प्रक्रिया अगाडि बढ़ाइए पनि मनसून अघि सम्पन्न नहुने धारणा समितिमा राख्नुभयो। प्रचलित खरिद कानून पालना गर्दा उपकरण मनसून अघि खरिद प्रक्रिया पूरा गर्न सम्भव नभएको मन्त्री गुरूङको भनाई छ। कानूनका त्यस्ता व्यवस्थामा संशोधन आवश्यकता रहेको औल्याउनुभयो। मौसमजन्य जोखिम कम गर्न उपत्यका नदी किनारका नागरिकलाई सुरक्षित स्थानमा सरकारले स्थानान्तरण गरेको मन्त्री गुरूङले बताउनुभयो। मन्त्री गुरूङले गृह मन्त्रालयका लागि विनियोजन भएको बजेट पर्याप्त नभएको समेत बताउनु भएको थियो।
2: नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक अभियानमा देशभर उत्साहजनक सहभागिता रहेको जनाएको छ। पार्टीले 5,38,622 क्रियाशील सदस्यले एनसीआईटी प्राप्त गरिसकेको र 1,49,309 अध्यावधिक प्रक्रिया जारी रहेको जानकारी दिएको छ। कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद पुरालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार क्रियाशील सदस्यता अध्यावधिकका लागि कुल 7,82,209 सदस्य मध्ये उक्त संख्याका सदस्यले वडा सभापति मार्फत एनसीआईडी प्राप्त गरेका छन्। साथै 1,49,309 स्वयं अध्यावधिक फारम पेश गरी वडा सभापति मार्फत प्रमाणीकरणको प्रक्रियामा रहेका छन्। कांग्रेसले इन्टरनेटको पहुँच भन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला विकट पहाड़ी भूभाग 12 र खोटाङ जिल्ला तथा विदेश स्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अध्यावधिक कार्यलाई थप व्यवस्थित गरिने जनाएको छ। पार्टीले नयाँ क्रियाशील सदस्यता वितरण कार्य अर्को सूचना जारी नभएसम्म खुला रहने समेत स्पष्ट पारेको छ। क्रियाशील सदस्यता अध्यावधिक अभियानलाई सफल बनाउन सक्रिय रूपमा सहभागी हुने सदस्य कार्यकर्ता तथा सम्बन्धित सबैप्रति नेपाली कांग्रेसले धन्यवाद व्यक्त गरेको छ।
0: काभ्रे पलाञ्चोक नालाकी 55 वर्षीय गायत्री पाण्डे बुधबार झण्डै 35 किलोमिटर दूरी छिचोलेर टेकु स्थित शुक्रराज ट्रफिकल तथा सरवारोग अस्पताल आइपुगिन्। यति टाढा धाउनुको उद्देश्य थियो रेबिज विरूद्धको खोप लगाउनु। पाण्डेलाई एक साता अघि घर नजिकै सामुदायिक कुकुरले टोकेको थियो। उनी रेबिज विरूद्धको खोप लगाउन शुरूमा नजिकैको शिर मेमोरियल अस्पताल पुगेकी थिइन्। त्यहाँ यस्तो खोप नरहेको जानकारी पाएपछि धुलखेल स्थित सरकारी स्वास्थ्य संस्थामा पुगिन्। त्यहाँ पनि खोप पाइएन। जिल्लाका अन्य सरकारी स्वास्थ्य संस्थामा पनि खोप अभाव रहेको थाहा पाएपछि उनले निजी फार्मेसीमा 1,000 रूपियाँ तिरेर एक डोज खोप लगाइन्। रेबिज विरूद्धको खोप 28 दिनभित्र 4 पटकसम्म लगाउनुपर्छ। निजीमा प्रत्येक पटक 1,000 रूपियाँ तिर्दा जम्मा 4,000 रूपियाँ खर्च हुने भयो। सरकारी अस्पतालमा निशुल्क पाइन्छ भन्ने सुनेकी उनी टेकु आइन। दोस्रो डोज लगाउन पनि जिल्लाका सरकारी स्वास्थ्य संस्थामा पुगेकी थिए तर खोप कहिले आउँछ भन्ने जानकारी नै